0: सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रंगीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटल का अनुभवी विशेषज्ञ डाक्टर द्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, सम्पर्क फोन नम्बर 0665200004, 98400506063।
2: ओहो गुरु, पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
3: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
2: के भयो र गुरु?
3: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
2: बर्बादै भएछ त गुरु, हाम्रै तनहुको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुस् न।
3: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
4: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ, साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। श्वेता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार, चिसोपानी, तनहुँ। प्रोप्राइटर प्रमोद कुमार, सम्पर्क 9856042576, 9813131191।
5: टुनिखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु, कारण बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर 4 टुनिखेल तनहुँ। फोन 0665201125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
6: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भने कहिले ल्याइदिने होइन।
7: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
8: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
7: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल, भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
6: थ्याङ्क यू बाबा।
7: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
9: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
10: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुरानो तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ।
11: 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 9824168018, 9805651126।
12: आँखाका बिरामीहरूलाई खुसीको खबर,
13: अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
12: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू
13: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
12: आँखाको दृष्टि परीक्षण, चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
13: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
12: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
13: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
12: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
13: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461300, 98461300860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका, भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
14: यो
15: चाडबाड मेला महोत्सवको समय पनि आयो। यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
14: ए ल सुन्नुहोस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्, त्यसपछि मासु ओइलिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
15: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
9: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैँसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846000178।
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस सिस्ट, डर्मोइड जस्ता शरीरमा भएको डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजोनी तथा नशा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू।
16: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथटम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहुँ, सम्पर्क नम्बर 9856363007, 0665806076 र 85289।
17: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
1: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
9: सम्पर्क नम्बर 0658080170 र 0658080287।
13: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
4: सञ्जीवनी
9: स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोनी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
9: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर कायस्थद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
16: सम्पर्क 0658582929 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
18: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 6 बजेको छ।
19: राष्ट्रको शान किसान,
20: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
21: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
22: भोटेकोशी बाढी प्रभावित 14,000 बाल बालिकाको पढाइ अवरुद्ध, प्रभावित बाल बालिकाको पठन पाठन कसरी सुरु गर्ने भन्नेमा अन्यल।
21: सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस।
22: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालो बजारी गर्ने विरुद्ध कारबाही तीव्र।
21: सिरियामा झन्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी।
22: र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै, विजेता टोली एसिया कपमा छनौट हुने। नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण।
23: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना
24: सञ्चालनमा गर्विलो इतिहास, नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त, नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे BBSC NAH भेटेरिनरी डाक्टर र कृषि तर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा

0: 5594 98510 54 22 4।
1: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
2: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
1: साझा पृथ्वी साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काठ, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरपझोम जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
2: आयोजक घरपझोम गाउँपालिका जोमसोम मुस्ताङ,
1: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
2: घरपझोम घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको

0: युरोपेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा धेरै बाल बालिकाको पठन पाठन अवरुद्ध छ। शिक्षा मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित बनेका छन्। बाढीबाट अझै 396 विद्यार्थी र 21 शिक्षक बेपत्ता छन्। 20 विद्यार्थी र 2 शिक्षकको भने सब फेला परेको छ। शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षति सम्बन्धी प्रतिवेदन अनुसार 50 सामुदायिक, 11 निजी र 2 धार्मिक विद्यालय प्रभावित बनेका छन्। यी विद्यालयका 14,455 विद्यार्थी अध्ययनरत थिए। धेरै शैक्षिक संस्थामा पठन पाठन नियमित हुन सकेको छैन। बाढीले प्रभावित नबनाएका नुवाकोटका विद्यालयमा भने अस्ति बुधबारदेखि पठन पाठन सुरु गरिएको छ। तर बाढीबाट क्षतिग्रस्त र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीलाई कसरी पढाउने भन्ने बारे पालिका सरकार अन्यलमा छन्। शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि बाढी प्रभावित 15 पालिका तहमा 53 सामुदायिक सिकाइ केन्द्र सिएलसी निर्माण गरेको दावी गरेको छ। मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले रसुवामा 20, नुवाकोटमा 16, धादिङमा 12, तनहुँमा 3 र गोर्खामा 2 सिकाइ केन्द्र निर्माण गरिएको बताउनुभयो। तर प्रभावित क्षेत्रका पालिकाले भने सिकाइ केन्द्र निर्माण नभएको बताएका खबर नयाँ पत्रिकाले लेखेको छ।
4: सप्तरीमा सरकारी अस्पताल अगाडिको सडक पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खडा गरेको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 वर्षकी बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउ सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र

0: बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष स्वास्थ्य कर्मी र उपकरण बीच प्रसूति गराउनु पर्ने महिलाले सडकमा बच्चा पाउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले बताउनुभयो। यो क्रूर, अमानवीय र अपराधी काम हो। उहाँले भन्नुभयो, निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदा किन उहाँलाई उपचार गरिएन। गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सडक पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी रहेको छ। अनुसन्धानमा संलग्न सदस्यहरूका अनुसार यस घटनामा अमानवीय व्यवहार देखाउने केही स्वास्थ्य कर्मी र कर्मचारी दोषी त छन् नै, नेपालको अस्पष्ट स्वास्थ्य नीति पनि उत्तिकै जिम्मेवार छ। घटनाको चौतर्फी आलोचनापछि शुक्रबार हिजो गजेन्द्र नारायण सिंह अस्पतालले छानबिन पूरा नभएसम्म डाक्टर उषा देवसहित 6 जनालाई निलम्बन गरेको छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकमा कान्तिपुरले खबर छापेको छ।
1: गएको फागुनमा मध्य पूर्वमा द्वन्द चर्किएपछि सुरु भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिन्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन् चुलिएको छ। ग्यास अभावको समस्या समाधान गर्न सरकारले फागुन 9/2082 आधा सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गर्यो, तर पछि बिस्तारै सहज हुन थालेको भन्दै असार 31 गतेदेखि सरकारले पूरा सिलिन्डर ग्यास वितरण सुरु गर्यो। तर त्यस यता पनि बजारमा ग्यासको अभाव टरेको छैन। व्यवसायी भने बाढी पहिरोका कारण आयात तथा ढुवानी प्रभावित भइरहेकाले उपभोक्ताले सहज ग्यास पाउन नसकेका बेला ग्यास आयात परिणाम समेत घटेपछि आपूर्तिमा थप दबाव परेको बताउँछन्। पछिल्लो समय बजारमा ग्यासको माग बढिरहे पनि आयात र ढुवानी दुवैतर्फ समस्या देखिँदा आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको उनीहरूको तर्क छ। पूर्ति गरिएको ग्यास मध्ये केही होटल तथा ठूला व्यवसायीले उद्योगबाट सिधै लैजाने भएकाले सर्वसाधारण उपभोक्तासम्म पर्याप्त ग्यास पुग्न नसकेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताउनु भएको छ। यसैबीच ग्यासमा कालो बजारी बढेपछि प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका डिलर तथा विक्रेतामाथि निगरानी बढाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार हिजो र अस्ति मात्रै काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँबाट कालो बजारीका लागि राखिएका 1226 थान ग्यास सिलिन्डर बरामद भएका छन्। हिजोको कुल बरामद 521 र अस्तिको कुल बरामद 521 र हिजो शुक्रबारको 705 गरी दुई दिनमा 1226 थान सिलिन्डर बरामद भएको हो। काया कैरनमा बाढीपछि नुवाकोटका बेलकोट गढी र विदुरको अवस्थाबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 94-555।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
7: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: भर्ना खुल्यो।
10: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
11: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
10: फोन नम्बर 01-5670-924, 5670-925।

0: आपूर्ति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै 33,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 8,317 परिवार प्रभावित भएको उल्लेख छ। ती परिवारका 32,936 प्रभावित भएका प्राधिकरणले जनाएको छ। बाढीबाट 7,570 निजी भवनमा क्षति पुगेको छ। बाढीबाट सबैभन्दा बढी 4 पालिकाका नागरिक प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,156, धादिङको बेनीघाट रोराङका 1,149 र नुवाकोटको किस्पाङ 721 परिवार रहेका प्राधिकरणले जनाएको छ। बाढीको 17 दिन बितिसक्दा पनि एकिन विवरण भने आइसकेको छैन। उद्धार र राहतको काम अझै नसकिएकाले पुनर्वासको विषय पनि टुङ्गो लाग्न सकेको छैन। बाढी प्रभावित नुवाकोटका बेलकोट गढी र विदुरको अवस्थाबारे सोधी खोजी गर्दै हुनुहुन्छ साथी महेश केवाली।
2: नुवाकोटको विदुर नगरपालिकामा 394 बेपत्ता रहेको तथ्याङ्क छ। 1,710 घर प्रभावित भएका छन्, जसमध्ये 1,380 घर पूर्ण र 330 घरमा आंशिक क्षति पुगेको छ। मुख्य तथा सहायक गरी झण्डै 22 किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। पालिकाभित्रका 14 र छिमेकी उत्तर गया गाउँपालिका तथा बेलकोटगढी नगरपालिका जोड्ने थप 6 गरी 20 झोलुङ्गे पुल बाढीले बगाएको वा क्षतिग्रस्त बनाएको छ। 5 विद्यालय, 5 सरकारी कार्यालय र एउटा बैंकमा क्षति पुगेको छ। अहिले 20 होल्डिङ सेन्टरमा झण्डै 1,800 बसिरहेका छन्। विस्थापितलाई सुरक्षित ठाउँमा पुनर्वास गराउनु नगरपालिकाका लागि सबैभन्दा ठूलो चुनौती बनेको पालिकाका विपद शाखा प्रमुख सुभाष पाण्डे बताउनुहुन्छ।
3: अब कहाँ लगाएर राख्ने, जस्तो जुन ठाउँमा चाहिँ अब अहिले बाढीले चाहिँ बगाएको छ, बाढीले खेती पुऱ्याएको छ, अब त्यो ठाउँमा भएर राख्ने सम्भावना छैन होइन। त्यो भए कारणले गर्दा भएलाई कसरी चाहिँ अब नयाँ ठाउँमा चाहिँ स्थापित गर्ने भन्ने चाहिँ चुनौती एकदमै हामीलाई परेको छ।
2: नुवाकोटकै बेलकोटगढी नगरपालिकामा बाढीका कारण 35 बेपत्ता रहेको तथ्याङ्क छ। झण्डै 165 परिवार विस्थापित भएका छन्। विस्थापित मध्ये धेरै जसो भाडाको कोठामा बसिरहेका छन् भने उच्च जोखिममा रहेका परिवारलाई वडा नम्बर 7 र 8 सञ्चालित 4 होल्डिङ सेन्टरमा राखिएको छ। बाल बालिका अभिभावक विहीन भए नभएको यकिन गर्न समिति गठन गरी 13 वडामा खटाइएको छ। 115 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अहिले नगरपालिकाको मुख्य चुनौती विद्यालयमा सञ्चालन गरिएका होल्डिङ सेन्टरलाई अन्यत्र स्थानान्तरण गरी विद्यालय खाली गराएर नियमित पठन पाठन सञ्चालन गर्नु रहेको छ। दीर्घकालीन पुनर्स्थापनाका क्रममा जग्गा अभावको चुनौती रहेको मेयरको सचिवालयका नमेश श्रेष्ठ बताउनुहुन्छ।
4: मेन समस्या नै पीडितहरूको व्यवस्थापन अहिले अस्थायी रूपमा उनीहरूको बसोबास गराउने वा थायी रूपमा चाहिँ उनीहरूलाई चाहिँ कता लगेर चाहिँ व्यवस्थापन गर्ने, 7 र 8 शहरी क्षेत्रमा 4 जग्गा किनेर घर बनाउने मान्छेहरू थियो होइन, त्यस्तो मान्छेहरू विस्थापित भएको छ। अब उसको जग्गा छैन यदि भने उसलाई कसरी व्यवस्थापन गर्ने भनेर नगर प्रमुखले निरन्तर संवादमै हुनुहुन्छ सम्बन्धित निकायसँग। सार्वजनिक जग्गालाई त स्थानीय तहले चाहिँ पूजा दिने घोषणा गरेर पूजा दिन सक्दैन, उसलाई घर बनाउन सक्दैन। अहिले राज्यको नम्समा पनि पहिलो कुरो त घर बनाउन पूर्जा चाहियो, त्यो परिषदले वा सम्बन्धित निकायले त्यो चाहिँ फलानु ठाउँमा चाहिँ बस्ती बसाउन सकिन्छ, फलानु ठाउँको चाहिँ बस्ती बसाल्नको लागि आवश्यक पर्ने सबै डकुमेन्ट चाहिँ नेपाल सरकारले उपलब्ध गराउने भन्ने तरिकाको एउटा निर्णय त्यसै आवश्यक पर्ने भइहाल्यो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित देशहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यान आकर्षण गराउने हुनुभएको छ। प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 28 अमेरिकाको न्यूयोर्कमा हुने 81 महासभाको उच्चस्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। प्रधानमन्त्री शाहले आउँदो असोज 8 महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन, सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ भन्ने छ। संयुक्त राष्ट्रसङ्घका अनुसार 81 महासभा सेप्टेम्बर 8 सुरु भएको हो भने विश्वका विभिन्न देशका सरकार प्रमुखहरूले धारणा राख्ने उच्चस्तरीय छलफल भने सेप्टेम्बर 22 सुरु हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनीतिक परिवर्तनसँगै

0: जलवायु संकटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गएको वर्ष भएको नवयुवा आन्दोलन, त्यसपछि भएको चुनाव र ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता बारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: कृषि मन्त्र नार्कसँग
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: डिटिएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुबा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या झण्डै 90 लाखजना छ, जसमध्ये 6.8% अर्थात् 6,12,000 बालबालिका जन्मदिने आमा बाबुसँग नबसेको तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको हो। कार्यालयका निर्देशक पृथ्वी विजय राज सिजापतिले तथ्याङ्क सार्वजनिक गर्दै आमा बुवासँग नबस्ने बालबालिकाको विषयमा राज्य संवेदनशील बनेको र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी त्यस्ता बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, वर्गीकरण र मापदण्ड बनाउने काम अघि बढाएको बताउनुभयो। आमा बुवाले बालबालिकाको हेरचाह गर्न नसक्ने वा नचाहेको अवस्थामा अरू व्यक्ति वा संस्थाले त्यसको जिम्मेवारी लिने परिपाटीलाई वैकल्पिक हेरचाह भनिन्छ। वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा संरक्षणको अवस्थाबारे गहन अध्ययन गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैकल्पिक हेरचाहको वर्गीकरण र त्यसका आधारमा निर्धारण गर्ने तयारी थालेको निर्देशक सिजापतिले बताउनुभयो।
3: अब विदेशको खबर। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झन्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यस बेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यस बेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी, बाख्रा, हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली भान्सेहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड, बिरुवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यसबेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइटका भाँडा बनाइन्थे भन्ने, केही भाँडा चीनबाट आयात हुन्थे।
4: अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दैछन्। फाइनल खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 सुरु हुनेछ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। खेलकै अर्को खबरमा, नेपाल भलिबल लिग एनबीएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर हलमा हुनेछ। फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले 20 लाख रुपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण अस्ति शुक्रबार लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। 6 टोली सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा पुग्नका लागि प्लेअफ खेल्नुपर्ने थियो।
3: का प्रायका इरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी र मध्य तराईका केही ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै जसो ठाउँमा बदली भएर झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, नवलप्राची लगायतका जिल्लामा सामान्यदेखि मध्यम वर्षा भइरहेको, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पनि सामान्य पानी परिरहेको छ। सामान्यदेखि मध्यम वर्षा भए पनि ठुलो पानी भने परेको छैन।
4: नेपालमा सडक, विमानस्थल लगायत ठुला पूर्वाधार निर्माणमा निजी क्षेत्र मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग व्यवसायी बीच हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थल लगायत ठुला पूर्वाधारको निर्माण निजी क्षेत्र मार्फत कसरी सम्भव छ र त्यसका लागि सरकारले के कस्ता कानूनी तथा व्यावहारिक जटिलता फुकाउनु पर्छ लगायतका विषयमा सहभागीसँग सुझाव माग्नु भएको थियो।
3: एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश गरिएपछि नेतृत्व पुनर्गठनको विवाद झन् चर्कने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याउनु भएको हो। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मेवारी दिएको थियो। यस्तै सिङ्गापुरबाट फर्किएको एक महिना बितिसक्दा पनि काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देवालले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मान्नु भएको छैन। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढेको छ।
4: सरकारलाई प्रतिवेदन बुझाएको 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात् रावल आयोगको प्रतिवेदनले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारका नाममा कायम गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयन भएसँगै तत्कालीन काठमाडौँ महानगरपालिका क्षेत्रका 35 ओडामा अतिक्रमण भएको 1,859 रोपनी, 14 आना 3 पैसा 3 दाम क्षेत्रफल बराबरको सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सरकारलाई बाटो खोलेको छ।
3: मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसिया सरकारको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमले चालेको पछिल्लो कदमले वैदेशिक रोजगारी क्षेत्रमा विवाद पैदा गरेको छ। सुरुमा निश्चित 25 म्यान पावर कम्पनीलाई मात्र काम गर्न अनुमति दिएर सिन्डिकेट खडा गरिएको भन्दै चौतर्फी विरोध भइरहेकै समयमा स्थिति पेचिलो बन्दै गएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
4: तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको हिमबाटीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड रुपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको भोटेकोसी हिमबाटी क्षति मूल्याङ्कन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार हिमचट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढीबाट पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड 65,76,500 रुपियाँ बराबरको क्षति पुगेको छ।
3: भोटेकोसी
4: बाढी प्रभावित 14,000 बाल बालिकाको पढाइ अवरुद्ध, प्रभावित बाल बालिकाको पठन पाठन कसरी सुरु गर्नु भन्नेमा अन्यल,
3: सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसुति सेवामा विपन्न वर्गको पहुँच माथि प्रश्न, बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस,
4: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालो बजारी गर्ने विरुद्ध कारवाही तीव्र,
3: सिरियामा झन्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी,
4: र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने, नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
3: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। सप्तरीमा सडक पेटीमा सुत्केरी भएको घटनासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती छन्। श्रीमानले पत्रिका पढिरहेका छन्। पत्रिकामा त्यही खबर हेरेपछि उनी भन्दैछन्, सडकमा खेदेरै किन नहोस्, सरकारले प्रसुति सेवा निशुल्कै गरेको छ त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ।

0: सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: काका साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
2: हेर न नानी, खेतीबाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै, यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
1: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
2: ए हो र, त्यसो भए म आजै गइहालेँ।
3: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजार, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटर को विषादी सर्कने स्पेयर पंप, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलीबैग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासो, च्यापच्यापे पासो, कृषि चुना, पोल्ट्री चुना, रिनोइड बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात कोर्ने, गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङ्कट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पंक्षीका औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध। पाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ। लहरी बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
1: डुम्रे ब्युबिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, BSc AG, कृषि स्नातक, कन्जिवेनी मेडिकलको आडैमा। सम्पर्क फोन 0658-82-75, सम्पर्क मोबाइल 98-4-61-92-596 र 98-10-10-21-20।
4: हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछन्।
5: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू:
4: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
5: आँखाको दृष्टि परीक्षण।

0: चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुँजी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
1: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
0: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
1: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
0: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
1: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461300, 98461300860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका, भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
2: भर्ना खुल्यो गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QAA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुमा शैक्षिक सत्र 2083-84 को लागि वार्षिक सेमेस्टर प्रणाली तर्फ BA, BBS र BEd नेपाली अङ्ग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA र BICT मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित गर्नु
3: BICT को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति श्रावण 25 गते सम्म, प्रवेश परीक्षा भाद्र 5 गते दिउँसो 1 बजे, कक्षा सञ्चालन भाद्र 31 गते देखि, जम्मा सिट संख्या 33 जना मात्र।
2: थप जानकारीको लागि सम्पर्क क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस व्यासेक विज्ञान चौर दमौली तनहुँ। सम्पर्क नम्बर 0665900096, 98562-62097 र 98562-24528। बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई ओडा नम्बर 1 देखि ओडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय, फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नु हुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालू आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।

0: 1 मा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: होइन, के बोलाउ रे बा, अहिले रात गर्दै बस्नु भएको छ त?
2: के हुनु नि धने बाबु, क्या नाम उबेला पल्टनमा निकै दौडधुप भएर होला। अहिले यी ढाड, कम्मर, पाता, पाखुरा, घोडा, जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु।
1: ए हो र ला रे बा, हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि।
2: ए हो र धने बाबु, उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु।
1: ल किन नहुनु लाउरे बा, त्यहाँ निको हुने नै यस्तै रोग त हो नि, ढाड कम्मर दुख्ने, घुँडा दुख्ने, जोरी नसा दुख्ने, झमझमाउने, लाटो हुने, प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा।
2: अनि यो कहाँनिर रहेछ त धने बाबु?
1: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा।
2: ओहो धने बाबु, म त आजै जान्छु। बरु फोन नम्बर कति होला धने बाबु?
1: ल ल टिप्नुहोस् त लाउरे बा, 9841-91-0863 र 9808-13-318।
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार।
1: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो। मोबाइल नम्बर 9841-91-0863 र 9808-13-318।
4: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो? पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
5: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
4: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
5: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-47-474।
4: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
6: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
7: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ GMC स्पेशल मिट मसलाले।
6: GMC स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
7: हो, आज भोलि आफ्नै देशमा उत्पादित GMC स्पेशल मिट मसलाको तहका छ।
6: GMC स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
7: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने GMC स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
6: बुङकोटे मसला उद्योगको नौलो उत्पादन GMC स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुरी 1 तनहु, सम्पर्क नम्बर 9805603423।
8: ए बहिनी हेर हेर, कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
9: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त?
8: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
9: विनोद सुनसादी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
10: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
11: विनोद सुनचाँदी पसल, पालुङटा नगरपालिका 5, छाती पोखरी, गोर्खा।
12: प्रोपाइटर विनोद सुनार, मोबाइल 9813-39-505 र 9161-95-850।
13: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
14: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
13: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
14: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
15: व्यापारिक जानकारीको लागि बुङकोटे मसला पसल भैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846000178।

0: Extreme Energy Drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्डे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 98568062 98568062।
3: नेशनल सिटी हॉस्पिटल, अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
4: विशेषज्ञ चिकित्सक र सेवाहरू,
3: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
4: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
4: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
4: फिजिसियन डाक्टर गौरी राम महतो,
3: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
4: हार्ड जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
3: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
4: हिमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
4: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054-93-611।
3: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
5: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम, विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
6: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
5: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
6: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स, बास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98560-604-24, 98660-010-92।
5: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
7: तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौँ। सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली बन्दीपुर एक टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै सम्पर्क नम्बर 0635805599 मोबाइल 9856602599।

0: देश विदेशका ताजा समाचार
1: अब रेडियो बन्दीपुर 88.8 मेगाहर्जमा।
0: बन्दीपुर समाचार, कुनै पनि सूचनाबाट तपाईँ अब वञ्चित हुनु पर्दैन,
1: किनकि हामी दिन्छौ सत्य तथ्य र निष्पक्ष समाचार।
0: हामी सूचनाको शक्ति स्थापित गर्नेछौँ।
2: पहाड किरानी रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

नमस्कार, बिहानको बन्दीपुर समाचारमा प्रत्येक गुरुङको स्वागत छ। तपाईँले हामीलाई एफएम ब्यान्ड 88.5 MHz 28 जिल्ला भन्दा बढी र इन्टरनेट अनलाइनमा रेडियो बन्दीपुर .com साथै मोबाइल एप्लिकेसन हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुन्छ। बन्दीपुर समाचार सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।

0: सिंह दरबारमा प्रधानमन्त्री संघीय उद्योगी बीच दुई घण्टा छलफल, आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता। बाढी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाको लागि हेल्प डेस्क राख्न सांसद समितिको निर्देशन। भुटेको छु बाढीमा अहिलेसम्म 1385 जनाको शव भेटियो, बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। सडक ड्युटीमा बच्चा जन्माएको घटना, ड्युटीमा रहेको अस्पतालको कर्मचारीलाई कामकाजबाट हटाइयो। आयोगले औलाइएको अतिक्रमण जग्गा सरकारको नाममा कायम गर्ने निर्णय। गृह मन्त्रीको निर्देशनमा फतुवायो गोर्खाको मनकामना, यी प्रकारको घेरबार, जनप्रतिनिधिको आपत्ति। तनहुँ जिल्लामा 10 भूमिहीन परिवारले पाउने भयो जग्गा दर्ताको लागि 7 दिनको म्याद। नेपाल भलिबल लिगमा आज उपाधिको लागि कर्णाली र अन्नपूर्ण खेल्दै।
1: अब समाचार विस्तारमा।

0: प्रधानमन्त्री बालेन्द्र शाहसँग देशका शीर्ष औद्योगिक व्यवसाय बीच अर्थतन्त्रको लागि विद्यमान चुनौती लगानी विस्तारसँगै नीतिगत सुधारको लागि हिजो यसै विषयमा भने प्रधानमन्त्रीसँगै मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाको लागि तय भएको भेटवार्तामा झन्डै दुई घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसाय विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, वरिष्ठ उद्योगी पवन गुण्डालसँगै सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको क्रममा सहजीकरण सांसद एवं व्यवसायी विभूषी राणाले गर्नु भएको थियो। छलफलको लागि व्यवसायी मीनबहादुर गुरुङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याको कारण पनि उहाँ उपस्थित हुन सक्नु भएन। सँगै छलफलपछि नेपाल उद्योग वाणिज्य महासङ्घ पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्रीसँगको सम्वाद निकै सकारात्मक सँगै उत्साहजनक सँगै परिणाममुखी भएको बताउनु भएको छ। भेटमा निजी क्षेत्रको तर्फबाट उद्योग व्यापार सँगै पर्यटन पूर्वाधार क्षेत्र समग्र समस्या खुलेर राखेको सँगै प्रधानमन्त्री लगानी प्रतिबद्धताको लागि राज्यको तर्फबाट पुनः अभिभावकत्व लिन प्रतिबद्ध जनाउनु भएको ढकालले जानकारी दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई आउँदो असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। महासभाको उच्चस्तरीय समन्वय बहस असोज 6 गतेदेखि भने 12 गतेसम्म अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहससँगै प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। यसपटक महासभाको नारा विश्वास पुनःस्थापन रूपान्तरण व्यवस्थापन सबैको लागि प्रेरणामुखी संयुक्त राष्ट्रसङ्घ रहेको छ। संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म महासभाबाट 81 देशको राष्ट्र प्रमुखसँगै नेपाल सहित 50 देशको सरकारको प्रमुखहरूको सहभागी हुने पनि बताइएको छ। सँगै मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपालमा पनि गएको वर्ष भएको नवयुवा आन्दोलनपछि त्यसपछि भएको चुनावतर्फमा प्राप्त जनआदेश सहितको गठन भएको वर्तमान सरकारको प्राथमिकता लगायतको विषयहरूमा अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने सँगै 81 महासभा महत्वपूर्ण अवसर हुने पनि बताउनु भएको छ। यसै विषयलाई भने जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय सहयोग एवं सद्भावको निरन्तरतासँगै बढ्दोतरसँगै लागि भने उच्चस्तरीयबाट आह्वान गर्न समेत यो महासभालाई महत्वपूर्ण अवसरको रूपमा रहेको पनि उल्लेख गर्नुभएको छ। सँगै यही भदौ 10 गते रसुवा भुटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण नेपालमा अपूरणीय क्षति पुग्नु परेको छ भने यसै यसले पनि नेपालको जलवायु सङ्कटको दृष्टिकोण जोखिम रहेको पनि पुनः पुष्टि गरेको छ। विश्वव्यापी हरित गृह ग्याससँगै उत्सर्जनमा पनि नगण्य योगदान रहे पनि यसमा पनि नकारात्मक असरबाट नेपाल जस्तो देश सर्वाधिक पीडित हुनु परेको अवस्था सचिव राईले भन्नुभएको थियो। यसै सन्दर्भमा प्रधानमन्त्रीबाट महासभा जलवायु परिवर्तनसँग यसबाट सजित प्रकोपबाट पनि नेपालले बारम्बार भोग्नु परेको जनजनको क्षतिसँगै विश्व समुदायको ध्यान आकर्षण गराउने विषयमा पनि प्रस्तुत हुने भएको छ। साथै महासभाले नेपालको नगण्य सँगै कार्बन उत्सर्जन गरी पनि जलवायु परिवर्तनको नकारात्मक असर भोग्नु परेको परिस्थितिको विषयलाई पनि प्रस्तुत गर्नुहुने उहाँले बताउनु भएको छ। यसै सन्दर्भमा हानि तथा नोक्सानीको सम्बन्ध सँगै सम्बोधन सम्बन्धी पनि कोष लगायतको निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्ने जस्ता जलवायु न्याय सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने पनि सरकारको तयारी रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रको महिला बालबालिका तथा अन्य जोखिममा रहेको समूहको सुरक्षाको लागि भने होल्डिङ सेन्टर हेल्प डेस्कको स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले हिजो बसेको मन्त्री परिषदको बैठकले पनि हेल्प डेस्कसँगै राखेर सम्पर्क व्यक्ति तोक्ने निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभएको छ। उहाँले विपदको संवेदनशील अवस्थामा सदुपयोगसँगै दुरुपयोग गर्दै रोजगारीसँगै राहत र घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीडितलाई प्रलोभन दबाव र झुट्ठा आश्वासन दिए जोखिम रहेको समेत उहाँले बताउनु भएको थियो। विशेष गरी रसुवा नेत्रावती तथा त्रिशुली गरिजोर टिमुरे गच्चेखोला स्याप्रुङ बेसी हाकुबेसी मैलुङ लगायतको क्षेत्रमा होल्डिङ सेन्टर रहेको नागरिकको सुरक्षा संवेदनशील रहने पनि समितिले निष्कर्ष निकालेको छ। सँगै समितिले महिला किशोरी बालबालिका अपङ्गता भएको व्यक्ति वा अन्य जोखिममा रहेको यौन शोषण लैङ्गिक हिंसा दुर्व्यवहार मानव सँगै अन्य हिंसासँगै उत्पीडनको जोखिममा पर्न सक्ने भन्दै सुरक्षासँगै संरक्षणको प्रभावकारी व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ। समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लैङ्गिक तथा यौनिक अल्पसंख्यकसँगै सामाजिक सुरक्षा मन्त्रालयमा जोखिम रहेको समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिकामा रहेको महिला सेललाई पनि तत्कालै सक्रियसँगै प्रभावकारी रूपमा पहिचान गर्न पनि निर्देशन दिएको छ। सँगै पीडितबाट प्राप्त उजुरीसँगै सूचनाको गोपनीयता कायम राख्दै कानुनी सहायता उपलब्ध गराउने सँगै आवश्यक अनुसार सम्बन्धित निकायमा सुरक्षासँगै सुरक्षित रूपमा रिफर गर्ने संयत्र सुरक्षित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले जानकारी दिनुभएको छ। समितिले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक अपङ्गता भएको व्यक्ति जस्तो नागरिक सवालमा पनि अध्ययनसँगै अनुसन्धान र समन्वयको लागि विषयगत क्लस्टर अनुसार उपसमिति गर्ने निर्णय समेत गरेको छ। उपसभापति दलीय आधारमा गठन गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभएको छ। भदौ 10 गते रसुवाको भोटेको सिबारीबाट अहिलेसम्म 1,385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार भने सबैभन्दा धेरै चितवनमा 364 जनाको सभ्य भेटिएको पनि जानकारी दिएको छ। नवलपरासी पूर्वीमा 228 जना, नवलपरासी पश्चिममा 222 जना, नुवाकोटमा 139 जना, रसुवामा 185 जना, गोर्खामा 77 जना, धादिङमा 70, तनहुँमा 38 जनाको सभ्य फेला परेको पनि जानकारी दिएको छ। काठमाडौँमा उपचारको क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणको अनुसार झन्डै 5,130 जना भने सम्पर्कविहीन रहेको छ। बाढीमा परेर 337 जना घाइते भएको छ भने 261 जना भने उपचारपछि डिस्चार्ज भएको पनि जानकारी दिएको छ। अहिलेसम्म भने 13,667 जनाको उद्धार गरिएको छ। अहिले नुवाकोटको होल्डिङ सेन्टरमा 2,615 जना, त्यस्तै गरी रसुवामा 775, धादिङमा 295 जना रहेको पनि जानकारी दिएको छ। भट्टेकोशी बाढीबाट हिजो भने 17 दिन खोजी तथा राहतसँगै उद्धारको काम भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ। भदौ 10 गते रसुवासँगै भट्टेकोशी नदीमा आएको बाढीसँगै क्षतिग्रस्त बनेको रसुवासँगै नुवाकोट जलविद्युत आयोजनाको सुरुङमा फँसेको सकुशल उद्धारको आशामा खोजी तथा उद्धारको काम आज पनि जारी रहेको छ। नेपाली सेना तथा सम्बन्धित निकायले भने निरन्तर प्रयासबाट रसुवाको स्याप्रुङ बेसीलाई प्रविष्ट भार बनाएर सिलिमी जलविद्युत आयोजनाको सुरुङसम्म छोड्ने पहुँच बनाइएको छ। सुरुङसम्म बाटो बनेसँगै एस्काभेटरसँगै लोडरको सहयोगमा सुरुङभित्र ढुङ्गा माटोसँगै हिलो फाल्न थालिएको पनि सेनाले जानकारी दिएको छ। सँगै आजसँगै भोलिसम्म सुरुङ छिचाल्ने अपेक्षा गरिएको छ। सँगै लाङटाङ जलविद्युत आयोजना पनि सेनाको टोलीले सुरुङभित्र प्रवेश गरी खोजीसँगै उद्धारमा जुटिएको पनि बताइएको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा सुरुङमा खोजी तथा उद्धारको काम भइरहेको पनि र सुरुङको 200 मिटर आसपासको क्षेत्रमा जुन मार्फत रेकी गर्दा केही फेला नपरेको पनि सेनाले जानकारी दिएको छ। त्रिशुली 3-1 जलविद्युत विद्युत गृहसँगै सुरुङ भित्र खोजी काम भइरहेको पनि जानकारी दिएको छ। यसमा पनि नेपाली सेना सशस्त्र प्रहरी विधिसहितको संयुक्त टोलीले खोजीसँगै उद्धारको काममा जुटिरहेको पनि समाचार हामीलाई प्राप्त भइसकेको छ। त्यस्तै गरी त्रिशुली 3-2 मा पनि खोजी तथा उद्धारको काम भइरहेको पनि सेनाले जानकारी दिएको छ। भुटेकोशी त्रिशुली नदीमा गएको भदौ 10 गते आएको बाढीमा रसुवा नुवाकोट धादिङ जिल्लासहित 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित भएको सरकारको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सुरुवाती आकलन रहेको स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले जानकारी दिएको छ। सिंहदरबारमा हिजो बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास कोटाले विभिन्न संयन्त्र मार्फत संकलित तथ्याङ्कको आधारमा पनि प्रभावित नागरिकको प्राथमिक संख्या आकलन गरिएको पनि जानकारी दिनुभएको छ। उहाँले प्रभावित क्षेत्रबाट उदार गरी होल्डिङ सेन्टरमा राखिएको 25 जनामा झाडा पखाला भएको भेटिएको पनि उहाँले जानकारी दिनुभएको छ। उहाँको अनुसार भने स्वास्थ्य सम्बन्धी अरू समस्या अहिलेसम्म देखा नपरेको पनि जानकारी दिएको छ। सचिव कोटाले भौगोलिक अवस्था सँगै तापक्रम अनुसार भवन निर्माणको अवधारणा अगाडि बढाउनु पर्ने सँगै मन्त्रालयको त्यस सम्बन्धी योजना तयार गरिरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। पुनर्स्थापना सँगै पुननिर्माणको लागि स्ट्रक्चर सहितको योजना निर्माण गरिरहेको पनि उहाँले बताउनु भएको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले सार्वजनिक तथा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याइएको सम्पूर्ण सरकारी संघीय सार्वजनिकका नेपाल सरकारको नामक कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार भने मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिले बैठकले भने प्रतिवेदन पेश गरेको हो। सँगै प्रतिवेदनका आधारमा पनि सरकारी सँगै सार्वजनिक जग्गा व्यक्तिको आफ्नो नाममा भएको जग्गासँगै घुसाएको उनी उल्लेख भएको किताहरूबाट पनि एकमुष्ट गरी विशेषतः उक्त प्रतिवेदन आधारमा सरकारसँग सार्वजनिक जग्गा व्यक्तिको आफ्नो नाममा भएको जग्गा घुसाएको भनी पनि उल्लेख भएको किताबबाट एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय भएको छ। त्यस्तै गरी प्रतिवेदन पुरै क्षेत्रफल सरकारीसँग सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएको किताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरेको नेपाल सरकारले सरकारीसँग सार्वजनिक रूपमै कायम गर्ने निर्णय गरेको पनि बताइएको छ। प्रमुख नापी अधिकृत रमेश ग्यावालीको संयोजकत्वमा समितिसँगै समितिमा गृह मन्त्रालय उपसचिव भौतिक पूर्वाधार मन्त्रालयको उपसचिव भूमि प्रशासन कार्यालय सँगै नापी कार्यालय दिल्ली बजारमा प्रमुख स्थानीय समन्वय तथा शाखा प्रमुख भूमि व्यवस्थापन सँगै अभिलेख विभागका शाखा अधिकृत सदस्य सँगै नापी विभाग नापी अधिकृत सदस्य सचिव पनि रहेको छ। लामो समयदेखि भूमिहीनताको समस्या झेलिरहेको तनहुँको 10 परिवारले अब नागसङ्घीय जग्गाको स्वामित्व पाउने भएको छ। जिल्ला भूमि समस्या सावधान समिति तनहुँले भूमिहीन दलित सङ्घीय भूमिहीन सुकुम्बासीको रूपमा रहेको 10 परिवारलाई जग्गा उपलब्ध गराउने निर्णय गर्दै जग्गा दर्ताको प्रक्रिया अगाडि बढाइएको जानकारी प्राप्त भएको छ। सङ्घीय समितिको भदौ 25 गते निर्णय अनुसार भने देवघाट गाउँपालिका वडा नम्बर 1 का मिनुमाई गुरुङ, सुशीला गुरुङ, भविलाल गुरुङ, बुद्धिबहादुर परियार सँगै सोमबहादुर दमाई, सुनिता दर्जी, सुरज दमाई, एकबहादुर दर्जी, विष्णुबहादुर माझीसँगै हो माया परिवारलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिएको छ। समितिले भने सूचना जारी भएको मितिले 7 दिनभित्र परिवारलाई मूली धनी निजको पति वा पत्नी जिल्ला भूमि समस्या सावधान समिति तनहुँको कार्यालयमा उपस्थित भई जग्गा प्राप्त प्रक्रिया पूरा गर्न पनि सूचित गरिएको छ। सँगै सूचना अनुसार भने लगभग देवघाट गाउँपालिका वडा नम्बर 1 अन्तर्गतको विभिन्न किता नम्बर जग्गा सँगै विवरण गरिने भएको छ। सँगै मिनुमाया गुरुङलाई भने किता 5 को 1211.64 वर्गमिटर, किता नम्बर 14 को 1672.73 वर्गमिटर, सुशीला गुरुङलाई किता नम्बर 9 को 405.1 वर्गमिटर, किता नम्बर 22 को 979.66 वर्गमिटर, त्यस्तै गरी भविलाल गुरुङलाई किता नम्बर 7 को 345.92 वर्गमिटर, किता नम्बर 10 को 1232.28 वर्ग मिटर वितरण जग्गा गर्ने पनि उल्लेख गरिएको छ। साथै बुद्धिबहादुर परियारलाई किता नम्बर 9 का 332.23 वर्ग मिटर, त्यस्तै गरी सोमबहादुर दमाईलाई भने किता नम्बर 33 को 1715.58 वर्ग मिटर, सुनिता दर्जीलाई किता नम्बर 22 को 1206.81 वर्ग मिटर, सुरज तमाईलाई भने किता नम्बर 44 को 309.62 वर्ग मिटर जग्गा उपलब्ध गराइने पनि जानकारी दिएको छ। त्यस्तै गरी एकबहादुर दर्जीलाई किता नम्बर 38 को 303 वर्ग मिटर किता र 40 नम्बरको 2333.97 वर्ग मिटर, विष्णुबहादुर माझीलाई भने किता नम्बर 3 को 1375.77 वर्ग मिटर तथा हुमाया परियारलाई भने किता नम्बर 11 को 762.86 वर्ग मिटर र किता नम्बर 21 को 702.21 वर्ग मिटर जग्गा प्रदान गरिने पनि सूचनामा उल्लेख गरिएको छ। हामीसँग बन्दीपुर समाचार बाँकी छ, छोटो व्यवसाय विश्रामको पालो।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
2: चितुवा बिरालो प्रजातिको एक अत्यन्तै शक्तिशाली वन्य जन्तु हो, जुन नेपालको मध्य पहाड, तराई, चुरेर हिमाली क्षेत्रका जङ्गलहरूमा पाइन्छ। साथै झाडी, घाँसे मैदान तथा मानव बस्ती नजिकैको वन क्षेत्रमा पनि बस्ने गर्दछ।
3: चितुवा मुख्यतया राति सक्रिय हुने जनावर हो।
2: चितुवा सजिलै रुख चढ्न सक्छ र आफ्नो शिकारलाई प्राय रुखमाथि नै लगेर सुरक्षित राख्दछ।
3: चितुवा वन पारिस्थितिकीय प्रणालीको शीर्ष शिकारीको रूपमा रहेको छ, जसले शाकाहारी र साना जनावरको संख्या नियन्त्रण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
2: IUCNले चितुवालाई नियर थ्रेटन श्रेणीमा र साइटिसले अनुसूची 1 मा सूचीकृत गरेको छ।
3: नेपालमा चितुवा लगायतका अन्य जङ्गली तथा संरक्षित जनावरको शिकार, हत्या, ओसार पसार तथा अङ्गको व्यापार गर्नु गम्भीर अपराध हो र यस्ता कार्यमा संलग्न भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार 5 देखि 15 वर्षसम्मको कैद सजाय वा 5 देखि 10 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।
2: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो। आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका 1 डुम्री बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौँ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस सिस्ट, डर्मोइड जस्ता शरीरमा भएको डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
4: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ECG, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पापदम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौँ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर 1 डुम्रे बजार तनहु। सम्पर्क नम्बर 98568-63-007, 065-580-076 580-289।
2: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा, नयाँ प्रविधि, मोडेल सिटी हस्पिटल, नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
4: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गङ्गालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
2: थप जानकारीको लागि सम्पर्क मोडेल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल।

0: गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोड्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
1: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
2: सम्पर्क 0965802929 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
3: सुनेका छौ हाम्रो गाउँको रमेशलाई त एसआइभी भएछ अरे नि।
4: ए हो र, त्यसो भए त उसँग बस्न हात मिलाउन पनि डर हुने भयो अब त। होइन होइन, यो गलत बुझाइ हो। एचआईभी भन्ने कुरा हात मिलाउँदा, सँगै बसेर खाना खाँदा, अङ्गलो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट सर्दैन।
3: ए त्यसो भए एचआईभी कसरी सर्छ त?
4: एचआईभी मुख्य रूपमा असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग र गर्भावस्था, सुत्केरी वा स्तनपानको क्रममा आमाबाट शिशुमा सर्न सक्छ। तर समयमै परीक्षण, उपचार र आवश्यक स्वास्थ्य सेवाले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
0: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौँ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा एचआईभी परीक्षण गराउँ। समयमै थाहा पाएमा उपचार सम्भव छ र उपचारले मानिसलाई स्वस्थ र सक्रिय जीवन बिताउन सहयोग गर्छ।
5: एचआईभी भएका व्यक्तिलाई माया, सम्मान र साथ चाहिन्छ। भेदभाव होइन, सही जानकारी अपनाऊ, सुरक्षित व्यवहार गरौं, आवश्यक परे समयमै परीक्षण गराउ। एचआईभी रोकथाम, उपचार र सम्मानपूर्ण व्यवहार हामी सबैको साझा जिम्मेवारी हो।
6: भेदभाव होइन, साथ र सम्मान, परीक्षण गरौं, सुरक्षित बनौ।
0: सही जानकारी, सही निर्णय, परीक्षण, उपचार र सम्मान। एचआईभी विरुद्ध सचेत बनौ, स्वस्थ समाज निर्माण गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिर्स जेबी द्वारा जनहितमा जारी सन्देश।
7: टुनिखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी, खुसी र सफल हुनु कारण बन्दीपुर माउन्टेन रिजोर्ट। बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्य अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर 4, टुनिखेल, तनहुँ। फोन 0965201125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खरिने 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
10: छोटो व्यवसाय विश्रामपछि बन्दीपुर समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। महेन्द्री मावि व्यास नगरपालिका वडा नम्बर 9 तनहुँका छात्रहरूलाई गुणस्तरीय ट्र्याक सेट वितरण गरिएको छ। थप समाचार हाम्रा सहकर्मी साथी बाबुराम खनालबाट।
11: महेन्द्री माविका छात्र छात्राहरूलाई अहिलेसम्मकै अभिलेखमा राम्रो हाल संयुक्त राज्य अमेरिका बस्ने डाक्टर केशव पौडेलले आफूले पढेको विद्यालयका विद्यार्थीको लागि ट्र्याकसिट वितरण गर्नु भएको हो। जसका छात्र सुमन केसीले गुणस्तरीय ट्र्याकसिट प्राप्त गरेको

0: प्रतिक्रिया दिनुभएको छ। प्रधान अध्यापक अमृत थापाले डाक्टरलाई धन्यवाद दिनुभएको छ भने पूर्व विद्यार्थी समाजका अध्यक्ष गोविन्द पौडेलले रु 2,62,000 मूल्यका 204 सेट वितरण गरिएको बताउनुभयो। डाक्टर पौडेल एनआरएन अमेरिकाको पूर्व अध्यक्ष हुनुहुन्छ। दुःखद प्रसङ्ग, क्रान्ति योद्धा विष्णुहरि खनालको परिवारमा अर्को वज्रपात परेको छ। उहाँकी बुहारी बालकुमारी खनालको देहावसान भएको लगत्तै उहाँका नाति बसन्त खनालको पनि देहावसान भएको छ। नेदरल्यान्ड स्थित आम्स्टर्डम घाटमा उहाँको वैदिक विधिपूर्वक अस्ति दाह संस्कार गरियो। उहाँका भतिज सुरेश खनालका अनुसार दिवंगत बसन्तको पार्थिव शरीरमा छोराहरू दीपक तथा दिलीप खनालले दागबत्ती दिनुभयो। 72 वर्षमा दिवंगत खनाल जनसहयोगी मावि भानु 13 सन्जुरको यशस्तर आजीवन सदस्य भएको हुनुभएको विद्यालयका पूर्व अध्यक्ष मौलादिन शेखले बताउनु भएको छ। उहाँको धर्मपत्नी, 2 छोरा र 1 छोरी हुनुहुन्छ। बन्दीपुर समाचारका लागि बाबुराम खनाल पलिस्थी।
1: इलाका प्रहरी कार्यालय मनकामना गोर्खामा आफ्नै जग्गा संरक्षणको लागि लगाइएको घेराबार तारजाल भत्काएको छ। गृहमन्त्री सुदरन गुरुङको छाडो निर्देशनमा उक्त घेरा सँगै तारबार भत्काएको हो। सहित लखन गाउँपालिका वडा नम्बर 2 वडा कार्यालयको नजिकै रहेको 329.89 वर्ग मिटर जग्गामा इलाका प्रहरीको नयाँ भवन बनाउने योजना सहित गत वर्ष प्रहरीले घेरा लगाएको हो। आफ्नो जग्गा संरक्षणको लागि लगाएको थियो तर प्रहरी कार्यालयले भने स्वामित्वमा रहेको उक्त जग्गा आफू अनुकूल प्रयोग गर्दै आएको केही स्थानीयले घेराबार हटाउन गृहमन्त्री समक्ष माग गरिएको थियो। आफ्नै जग्गा संरक्षणको लागि आफ्नै जग्गामा लगाएको घेराबार हटाउन गृहमन्त्रीले फिल्डबाट निर्देशन दिएपछि प्रहरी प्रशासन अन्यमा रहेको थियो। सँगै हेडक्वार्टरसँगको समन्वय गरेर आवश्यक निर्णय लिने जिल्ला सहायक प्रमुख एसपी अनिल कुमार खड्काले बताउनु भएको थियो। तर हेडक्वार्टरसँग समन्वय नगरी केही दिनै अगाडि नै घेराबार हटाइएको हो। हेडक्वार्टरसँग छलफल भएन एसपी खड्काले भन्नुभएको छ। गृहमन्त्रीले हटाउन भनेपछि हामीले आदेश पालन गरेको पनि उहाँले जानकारी दिनुभएको छ। उक्त घेराबार प्रहरी चौकीकै जग्गामा रहे पनि गृहमन्त्रीको निर्देशन पश्चात भत्काएको पनि उहाँले जानकारी दिनुभएको छ। चौकीको जग्गा संरक्षणको लागि लगाएको घेराबार हटाएपछि जनप्रतिनिधिले भने आपत्ति जनाएको छ। तनहुँको भानु नगरपालिकाबाट अब भूमिसँगै जग्गा प्रशासन सम्बन्धी सेवा सञ्चालन हुने भएको छ। स्थानीय तहबाट चाहिँ नागरिकलाई सहज छिटोसँगै प्रभावकारी रूपमा भूमि तथा जग्गा सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आफ्नै सेवा प्रभाग कार्यालयबाट सेवा सञ्चालन गर्न लागेको हो। भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय फुसेचारको एक सूचना जारी गर्दै सरकारले 2083 साल वैशाख 10 गतेको निर्णय बमोजिम भाद्र 29 गते सोमबारदेखि पञ्चाड स्थित सेवा प्रभाग कार्यालयबाट भूमि तथा जग्गा सम्बन्धी प्रशासन सम्बन्धी सेवा औपचारिक रूपमा सञ्चालन हुने पनि जानकारी दिनुभएको छ। नगर प्रमुख आनन्दराज त्रिपाठीले नागरिकमा दैनिक प्रशासन कामकाजसँगै जग्गा सम्बन्धी कार्यलाई थप सहज व्यवस्थित र पहुँचयोग्य बनाउन नगरपालिकाबाट सेवा सञ्चालन गर्न लागेको पनि जानकारी दिनुभएको छ। भूमि तथा जग्गा सम्बन्धी समन्वय कामका लागि सदरमुकाम वा अन्य केन्द्र धाउनुपर्ने बाध्यताकम हुने पनि जनाएको सँगै नयाँ व्यवस्था नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने पनि नगरपालिकाको अपेक्षा रहेको छ। सँगै सेवा स्थानीय स्तरमै उपलब्ध भएपछि समयसँगै खर्च बचत हुनुको साथै सेवाग्राहीलाई प्रशासनिक कामका लागि पनि सहज वातावरण बन्ने अपेक्षा रहेको नगरपालिकाको वरिष्ठ अधिकृत सुनिल पाण्डेले बताउनु भएको छ। गाउँबाट अत्याधिक बसाई सरेपछि गोर्खा जिल्लाको गाउँपालिकाहरूले भने सेवा दिने तरिका फेरिन थालेको छ। अहिले गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सेवकलाई खोज्दै कर्मचारी गोर्खा बजार पोखरा चितनसँगै काठमाडौँको सहरतिर खट्न थालेको छ। बाटपाकसरीकोट गाउँपालिका चिरान्चोक गाउँपालिका धार्चे गाउँपालिका श्रीकोट गाउँपालिका त्यस्तै गरी आरूघाट गाउँपालिका बजार क्षेत्र पोखरा काठमाडौँ चितनसँगै सहरमा पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण शिविर सञ्चालन गर्दै आएको छ। सँगै गाउँपालिकाले अधिकांश वृद्धा वृद्धाहरू औषधि उपचारको लागि काठमाडौँ पोखरा गोर्खा बजार चितन जस्तो सहरमा बस्दै आएकाले पनि पालिकाले उतै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको श्रीकोट गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष बाबुराम अधिकारीले बताउनु भएको छ। गोर्खाको चुमचुम्ची गाउँपालिकाले मनासुलु पदमार्ग अन्तर्गतको नाब्रुङको स्यारुङ खोलामा पुलबाट खचडा अवस्थापत रोक लगाइएको छ। बिहिबार एक सूचना जारी गर्दै पालिकाले चुमचुम्ची गाउँपालिका वडा नम्बर 4 स्यारुङ खोलामा सालै भने निर्माण भएको काठी पुलमा घोडा तथा खचडा अवस्थापतमा रोक लगाइएको बताइएको छ। सँगै आइतबार बिहानै नाब्रुङ स्थित थिराङ खोलामा आएको बाढीले त्यहाँको फलामे पुल बगाइएको थियो। साथै सुकसासमा पनि झुलुङ्गे पुलसँगै बुढी गण्डकीले बगाइएको उल्लेख गरिएको छ। बाढीसँगै आएको पैटुले बाटो बिगारेपछि मनासुलु पथ मात्र पदयात्रा आवतजावत बन्द भएको थियो। सँगै बुढी गण्डकीको पुल बगाएपछि अवरुद्ध भएको सुकसास माथि पनि वैकल्पिक बाटो बनाएर आवतजावत खुलाइएको पनि जानकारी दिएको छ। लमजुङको बेसेसर नगरपालिका वडा नम्बर 11 चिति तिलहारबाट कार्के डाँडा जाने बाटोमा पर्ने धङ खोलामा घाइते अवस्थामा चितुवाको उद्धार गरिएको छ। चितुवा भेटेसँगै स्थानीय भने त्रास फैलिएको थियो। सँगै हिजो खोलामा अस्वाभाविक अवस्थामा चितुवा देखेपछि स्थानीयले तत्कालै वडा कार्यालयसँगै वन कार्यालयलाई खबर गरेको थियो। सँगै वडा अध्यक्ष सँगै शिवप्रसाद जोशीका अनुसार धङ खोलामा चितुवा घाइते अवस्थामा बसेको देखिएको पनि उहाँले बताउनु भएको छ। चितुवा देखिएपछि स्थानीय सँगै सावधानी अपनाउँदै आग्रह गर्दै घटनाबारे डिभिजन वन कार्यालय जानकारी गराएको थियो। सूचना पाए लगतै वन कार्यालय कर्मचारीसँगै प्रहरी टोली घटनास्थलमै पुगेर घाइते चितुवाको सँगै सकुशल उद्धार गरिएको पनि बताएको छ। सँगै केही समय प्रयासपछि चितुवालाई उद्धार गरी उपचारको लागि पेसेसर ल्याइएको पनि डिभिजन वन कार्यालयले जानकारी दिएको छ। चितुवा कसरी घाइते भयो भन्नेबारे तत्कालै खुल्न नसकेको पनि जानकारी दिएको छ। वन कार्यालयको चितुवाको अवस्थासँग घाइतेको हुनुको कारण अवस्थाबारे अध्ययन गरिरहेको पनि जानकारी दिएको छ। र अन्तिममा जाँदा जाँदै खेलकुद सम्बन्धी खबर। नेपाल भलिबल लिग एनफेलको फाइनलमा आज कर्णाली शिवराजसँगै गण्डकी प्रदेशले प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्ससँगै बीच खेल हुँदैछ। खेल दिउँसो 4 बजे त्रिपुरसभामा रहेको राष्ट्रिय खेलकुद परिषदको कवरहरूमा हुनेछ। फ्रेन्च वाइस लिगको पहिलो संस्करणको विजेताले 20 लाख रुपियाँ प्राप्त गर्नेछ भने हिजो भएको खेलमा कर्णालीले प्लेअफमा काठमाडौँ रेडर्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्णले यस्तै शुक्रबार लिगको शीर्ष स्थानमा रहँदै सोझो फाइनलमा प्रवेश गरेको हो। 6 टोली सहभागी लिग शीर्ष स्थान रहने टोली सिधै फाइनलमा पुगेको हो। लिगमा दोस्रोसँगै तेस्रो स्थानमा रहने टोली फाइनल पुग्न लागि प्लेअफ खेल्नुपर्ने रहेको थियो। हामी बिहानको बन्दीपुर समाचारको अन्तिम तर्फ आइसकेका छौँ। विदा माग्नु अगाडि समाचारका शीर्षकहरू पुनः एकपटक

सिंहको दरबारमा प्रधानमन्त्री सँगै उद्योगी बीच दुई घण्टा छलफल, आरोप लाग्दैमा व्यवसायलाई नथुन्ने प्रतिबद्धता, बाढी प्रभावित महिला तथा बालबालिका सुरक्षाको लागि हेल्प जैक राख्न सांसदीय समितिको निर्देशन। भेटेपछि बाढीमा अहिलेसम्म 1385 जनाको शव भेट्यो, बाढीबाट सँझै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। सडक पेटीमा बच्चा जन्माएको घटना, ड्युटीमा रहेको अस्पतालको कर्मचारीलाई कामकाजबाट हटायो, रावल आयोगले औँल्याएको अतिक्रमण जग्गा सरकारको नाममा कार्यान्वयन गर्ने निर्णय। मन्त्री सुदन गुरुङको निर्देशनमा गोर्खामा रहेको मनकामना प्रकारको घेराबार जन भत्कायो, जनप्रतिनिधिको भने आपत्ति। दस भूमिहीन परिवारले पाउने भयो जग्गा दर्ताको लागि 7 दिनको म्याद, र नेपाल भलिबल लिग उपाधिको लागि आज कर्णाली र अन्नपूर्ण बीच खेल्ने। साँझ बिहानको बन्दीपुर समाचार सकिएको छ। समाचार कक्षबाट हामी सबैलाई

0: दिनुहोस्। नमस्कार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: 1 मा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई ओडा नम्बर 1 देखि ओडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय, फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नुहुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालू आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ। गण्डकी प्रति सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत रहेको कृषि विकास कार्यालय तनहुँको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकरण गरिएको छ। कृषि विकास कार्यालय तनहुँद्वारा आर्थिक वर्ष 2083-84 तपसिल बमोजिमका कार्यक्रम सञ्चालन गरिने हुँदा कृषि फर्म कम्पनी, कृषि समूह, कृषि सहकारी संस्था लगायतका सरकारवालाहरूले कार्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। कार्यक्रमहरू प्रशासनिक पुँजीगत सम्बन्धी कार्यक्रम, वार्षिक बजेट 3,95,000, कृषि प्रसार कार्यक्रम अन्तर्गत अन्तक्रिया गोष्ठी, विषादी सचेतना, कृषि बीमा, रासायनिक मलको प्रयोग विषयमा 1,20,000, उन्नत कृषि प्रविधि प्रदर्शन कार्यक्रम 5,00,000, कृषि सँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सर्वेक्षण कार्यक्रम 5,00,000, विद्यालय कृषि शिक्षा कार्यक्रम 1,00,000, प्रयोगशाला सेवा तथा सञ्चालन 2,50,000, स्थानीय तह कृषि शिविर सञ्चालन 7,50,000, IPM कृषक पाठशाला सञ्चालन 5,00,000, माटो सुधारको लागि कृषि सुन वितरण 6,00,000, उत्कृष्ट कृषकलाई पुरस्कार गर्ने 1,20,000, समस्या समाधान तथा प्राविधिक पृष्ठपोषणको लागि टेक्निकल ग्रुप मोनिटरिङ 2,00,000, कार्यक्रम सार्वजनिकरण तथा सार्वजनिक सुनवाई 50,000।
2: नीतिगत तथा संस्थागत सुधार कार्यक्रम अन्तर्गत आकस्मिक सेवा सेवा तथा राहत कार्यक्रम 1,50,000, बाली विशेष स्थलगत तालिम सेवा सेवा सहित 6,00,000, कृषि तथ्याङ्क संकलन तथा प्रकाशन 2,50,000, कृषि उत्पादन सामग्रीको अनुगमन नियमन तथा प्राविधिक पृष्ठपोषण 1,60,000, स्थानीय तहको पदाधिकारीको कृषि प्रविधि सँग संवादात्मक कार्यक्रम 2,40,000, विगतको वर्षहरूमा सञ्चालित कार्यक्रमहरूको फलो अप अनुगमन पृष्ठपोषण र रिपोर्टिङ कार्यक्रम 1,50,000, बहुक्षेत्रगत सहभागिता कार्यक्रम अनुगमन 1,00,000,
1: समुदाय लक्षित खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत 25,75,000, रैथानी तथा स्थानीय बालीको परिकार विधिकरण सम्बन्धी तालिम 75,000, रैथानी तथा स्थानीय बाली विकास

0: कार्यक्रम 10 लाख, ग्रामीण पोषण सुरक्षा कार्यक्रम 15 लाख, कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि कार्यक्रमहरू अन्तर्गत 2,75,50,000, खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम 40 लाख, आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम 4,50,000, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम 23 लाख, चैती धान उत्पादन प्रवर्धन कार्यक्रम 65 लाख, लोकमार्ग करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्धन कार्यक्रम 15 लाख, सिप कार्यक्रम कार्यान्वयनमा सहजीकरण 3 लाख, फलफुल नर्सरी स्थापना तथा सुदृढीकरण 5 लाख, तेलहन तथा दलहन बाली प्रबन्धन कार्यक्रम 5 लाख, समुदाय स्तरमा प्रस्तुतन योग्य खाद्यान्न योग्य आलु उत्पादन प्रबन्धन कार्यक्रम 48 लाख, फलफुल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार 54 लाख, आकस्मिक बाली संरक्षण सेवा 2 लाख, कार्यक्रम अनुगमन प्राविधिक पृष्ठपोषण तथ्याङ्क संकलन तथा प्रतिवेदन 5 लाख,
1: जलवायु मैत्री प्रविधि प्रबन्धन कार्यक्रम अन्तर्गत 30 लाख, जलवायु कृषि प्रविधि प्रबन्धन कार्यक्रम 10 लाख, कामगारी मल वितरण 10 लाख, ग्रामीण कृषि पर्यटन प्रबन्धन कार्यक्रम 10 लाख, प्राङ्गारिक मल वितरण 10 लाख,
0: कृषि उद्यम प्रबन्धन कार्यक्रम अन्तर्गत 25 लाख, कृषि उद्यम विकास कार्यक्रम 15 लाख, निर्यातजन्य कृषि वस्तु प्रबन्धन कार्यक्रम 10 लाख,
1: संघीय सशर्त अन्तर्गतको प्राङ्गारिक कृषि प्रबन्धन कार्यक्रम 15 लाख, RBPR सञ्चालन तथा स्थापना 15 लाख,
0: चालू प्रशासनिक खर्च 2,01,71,000, चालू कार्यक्रमको जम्मा बजेट 6,55,86,000, कुल जम्मा बजेट 6,59,81,000।
2: डेंगू रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेंगू रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेंगू रोग सर्ने भएकाले यो रोग लागेपछि निम्नानुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोड्नी तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने। रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौ। बाहिर निस्कन परेमा पूरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौ। घर वरिपरि भएको खाल्टा खुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टा खुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौं। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौं। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौं। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाइमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
3: जिल्ला स्वास्थ्य कार्यालय तनहुँ।
4: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भने कहिले ल्याइदिने होइन।
5: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
6: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
5: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल, भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
4: थ्याङ्क यू बाबा।
5: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
7: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
8: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुन चाँदी पसल ढुम्रे बजार तनहुँ प्रोभाइटर काली बहादुर सुनार छोरा नरबहादुर सुनार बुहारी देवी खड्का बिक सम्पर्क 9824168 9805 8561 26।
9: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिनु पर्यो कि
10: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु हातमा चुरी र उठी घाँटीमा हार लाएकी छु ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु अनि राम्री देखिन्न त
9: होइन यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ
10: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर
11: हजुर हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ
12: विनोद सुनचाँदी पसल पालुङटा नगरपालिका 5 छाती पोखरी गोर्खा
13: प्रोप्राइटर विनोद सुनार मोबाइल 9813349505 र 9161695850
14: घर बनाउन खोजेको निर्माण सामग्री किन्न कहाँ जाने
15: ढकाल हार्डवेयरमा
14: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि
15: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा
16: हामी कहाँ रड सिद्धार्थ सिमेन्ट हेटौडाको शिवम ओपिसी सिमेन्ट पिपिसी प्लस ओपिसी सिमेन्ट
17: जगदम्बाको जस्ता पाता रातो कलर निलो कलर हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू एसियन पेन्ट्स र बर्जर पेन्ट्स नेपाटप पीवीसी पीपीआर सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू
16: 12 वर्ष वारेन्टी हिन्ड ओइल थाराहरू प्लस कमोडहरू ब्रान्डेड टाइलहरू ग्रेनाइट मार्बलहरू एचडीपीई पाइपहरू रेडिमेड ढोकाहरू डिजिटल र नन डिजिटल ढोकाहरू
18: अब बन्छ घर तपाईँले सोचे जस्तै त्यसैले घर निर्माणको लागि सम्झनुहोस्
17: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
19: ढकाल हार्डवेयर एन्ड सप्लायर्स जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
20: जुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु एक साँच बुटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँच बुटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ
16: प्रोप्राइटर मनिष ढकाल मोबाइल नम्बर 9847980003 9458946952 फोन नम्बर 0658501169
17: होम डेलिभरीको पनि सुविधा रहेको छ
16: हाम्रो पसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ प्रोप्राइटर मोहन ढकाल जय मनकामना हार्डवेयर सप्लाइज फोन नम्बर 0658080084 मोबाइल नम्बर 9847798003 9458946952
9: होइन हौ गणेशजी के गर्न लाग्नु भयो बारीतिर
21: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन् त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको
9: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि
21: नाम मात्रै केटकेटीको हो नि खाने बेला सबै अघि सर्छन् त्यसैले आलु उसिनो भुजा सुजा अनि अमिलो बिरे नुन भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो
22: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोट बेलबन्जाङ तनहु सम्पर्क नम्बर 9846600178
17: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना
23: हरेक महिनाको दोस्रो शनिबार नसा मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: सम्पर्क नम्बर 0655801170 र 0655802087।
1: मोती हेल्थ क्लिनिक, डुम्री बजार तनहुँ।
2: पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
3: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
2: के भयो र गुरु?
3: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
2: बर्बादै भएछ त गुरु। हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
3: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
0: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ। साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। सोयता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार। सम्पर्क 98562 4576, 98013 131 91।

0: extreme energy drink.
1: National City Hospital.
2: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
3: विशेषज्ञ चिकित्सक र सेवाहरू,
2: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
3: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
3: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
3: फिजिसियन डाक्टर गौरीराम महतो,
2: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
3: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
2: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
3: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
3: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0956 94 611।
2: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
4: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम, विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
5: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
4: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
5: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 9850607424, 9860602092।
4: प्रोपराइटर अर्जुन अधिकारी, सागर उपास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: तपाईँको लाभ लिने मौका। आजै भनौँ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जियौँ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: काका साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
2: हेर न नानी, खेतीबाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै। यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
1: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
2: ए हो र, त्यसो भए म आजै गइहालेँ।
3: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजारी, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटर को विषादी छर्कने स्पेयर पंप, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलीब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासु, च्यापच्यापे पासु, कृषि चुना, पोल्ट्री चुना, रिनोइड बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात गोड्ने गार्डन पन्छा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङकट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशुपक्षीका औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार, मकैमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैडा लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, माले पाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हर्मोन पनि उपलब्ध छ। लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
1: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, BSc AG, कृषि स्नातक, कन्जिवेनी मेडिकलको आडैमा। सम्पर्क फोन 065-580।

0: 2275 सम्पर्क मोबाइल 9841692596 र 9810102120
1: होइन हौ गणेशजी, के गर्न लाग्नुभयो बारीतिर?
2: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
1: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
2: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
3: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोट बेलबनज्याङ तनहुँ सम्पर्क नम्बर 9846600178।

0: extreme energy drink.
1: अया मरे नि बा
2: होइन के बोला रे बा अय रात गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए हो रला रे बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लाउरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झमझमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841091866 र 9808513318
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
4: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो मोबाइल नम्बर 9841091866 र 9808513318
5: तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ अब जापान ट्राई होइन स्योर गरौँ सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रेल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस् प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली बन्दीपुर 1 टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै सम्पर्क नम्बर 0635805099 मोबाइल 9856602099
6: ओहो गुरु पसिनै पसिना आउनु भएको छ त के भयो गाडी
7: के गर्नु र भाइ बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ
6: के भयो र गुरु
7: के हुनु र भाइ बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो नक्कली पो परेछ अहिले दुःख पाइयो
6: बर्बादै भएछ त गुरु हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न
7: ए हो र अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु
8: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ सोयता मोटर पार्ट्स एन्ड वर्कसप डुम्रे बजार चिसोपानी तनहु प्रोपाइटर प्रमोद कुमार सम्पर्क 9856042576 9013131
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
2: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
1: जीएमसी स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
2: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
1: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
2: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
1: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ, सम्पर्क नम्बर 98065-043-23।
3: नेशनल सिटी हॉस्पिटल, अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
4: विशेषज्ञ चिकित्सक र सेवाहरू,
3: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
4: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
4: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
4: फिजिसियन डाक्टर गौरीराम महतो,
3: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
4: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
3: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
4: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
4: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054-93-611।
3: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
5: पत्थर कम्प्युटर तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जयबुद्ध सुनसादी पसल, प्रोप्राइटर राजु विश्वकर्मा, भोटेवडा 8 स्कुल चोक बालुने, मोबाइल नम्बर 98462-46-888।
6: हाम्रो शाखा व्यस्तै पुरानो बैंक लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले भोटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
7: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
8: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक को तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तुलसीनाबाट इनोम
9: नर्मली स्क्यान गरिन्छ।
10: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
11: सम्पर्क 0 65 85 229, सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।

0: Extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गङ्गालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0665200004, 98400050663।
3: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
4: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
3: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
4: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98560604, 98660092।
3: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
5: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
6: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
5: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
6: आजै सम्पर्क गर्नुहोस् 061-574-668, 97-649-47-474।
5: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
2: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: राइट हियर ऑन zeno.fm एंड द zeno रेडियो एप।
4: झै पूर्ण रूपमा अवरुद्ध धादिङको परेवाटार मास्टर सडक आजदेखि समय तोकेर एकतर्फी सञ्चालन। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेन्डा, हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने, राइट टु रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन, कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण, 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा सुरु हुँदै सम्मेलनका सबै मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देख्न सक्ने, र एसिसी प्रिमियर कपको फाइनलमा नेपाल युएई विरुद्ध पहिले ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीले बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। भदौ 10 गतदेखि बाढीका कारण अवरुद्ध सडकमा अझै गाडी सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ स्याप्रोबेसी तथा नुवाकोटको पोखा सहरे सडक खण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण गाडी सञ्चालन गर्न प्रभाव रहेको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 अरणीको राजमार्ग पहिरोको कारण भदौ 25 गतदेखि पूर्ण रूपमा अवरुद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनखोलामा पहिरो खसेपछि भदौ 26 गते बेलुकादेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसैबीच भोटेकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टर सडक आजदेखि समय निर्धारण गरेर एकतर्फी गाडी सञ्चालनको व्यवस्था गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजीसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ गुड्ने गाडी दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्छ। यस्तै दिउँसो 1 बजीदेखि बेलुका 7 बजीसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन्। गल्छीतर्फ गुड्ने गाडी बेलुका 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले संयुक्त राष्ट्रसङ्घको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु सङ्कटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्युयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताडित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपील गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण चुनाव र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट पनि आयोजना गर्दैछ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टु रिकल सम्बन्धी दस्तावेज बनाउन समिति गठन गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन भएको हो। भदौ 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार समिति गठन गरेको रासोपाले जनाएको छ। समितिमा सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गैजल समीम मिकरानी, करिश्मा कडरिया र प्रमोद नेउपाने हुनुहुन्छ। रासोपाका कतिपय सांसदहरू जथाभावी अभिव्यक्तिका कारण विवादित बनिरहेका बेला राइट टु रिकल सम्बन्धी दस्तावेजको लागि समिति बन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राइट टु रिकल भनेको जनप्रतिनिधिले सन्तोषजनक काम नगरेमा वा जनहित विपरीत काम गरेमा उनीहरूको कार्यकाल पूरा हुनु अगावै फिर्ता बोलाउन वा पदबाट हटाउन पाउने मतदाताको अधिकार हो। यसलाई नेपालीमा प्रत्यावहनको अधिकार पनि भनिन्छ। अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। यस्तै मधेसका केही ठाउँमा छिटपुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेस प्रदेश तथा बागमती गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बिई सिभिल, बिई इलेक्ट्रिकल, बिई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261, 596-617,
5: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसा माछा शक्ति, पैसा माछा सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा। गाँठका कुरा
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज विश्व प्राथमिक उपचार दिवस, बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद, बाढी, पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्रा क्रममा धेरैले थकान, कुपोषण, आघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेड क्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ। भर्खरैको भोटेकोसी बाढीमा पनि रेड क्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्त्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेड क्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्रा विनिमय दर अनुसार हिजोको तुलनामा आज डलरको मूल्य 17 पैसाले बढेर प्रति डलर खरिद दर 152.59 रुपियाँ र बिक्री दर 153.19 रुपियाँ कायम भएको छ। यस्तै नेपालसँग प्रत्यक्ष व्यापार तथा वैदेशिक रोजगारीका दृष्टिले जोडिएको साउदी रियाल एकको खरिद दर 40.63 रुपियाँ र बिक्री दर 40.79 रुपियाँ तोकिएको छ। कतारी रियल एकको खरिद दर 41.86 रुपियाँ र बिक्री दर 42.02 रुपियाँ तोकिएको छ भने युएई दिराम एकको खरिद दर 41.55 रुपियाँ र बिक्री दर 41.71 रुपियाँ तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिद दर 37.49 रुपियाँ र बिक्री दर 37.63 रुपियाँ तोकिएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने केन्द्रीय बैङ्कले जनाएको छ। अब विदेशको खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा सुरु हुँदैछ। भारत, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली पुगिसक्नु भएको छ। चीनका राष्ट्रपति सी जिनपिङ पनि दिल्लीका लागि प्रस्थान गर्नुभएको छ। विश्वको ठूलो जनसङ्ख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउने जो खोजे सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन भने चुनौती देखिएको छ। आयोजक भारतले चीन र रुससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ्दो साझेदारीसँग सन्तुलन राख्नुपर्ने अवस्था छ। सम्मेलनमा छलफल हुने सबैजसो मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको प्रभाव देखिन सक्ने बीबीसी हिन्दीले जनाएको छ। विश्वको झण्डै आधा जनसङ्ख्या प्रतिनिधित्व गर्ने समूहमा भारत, चीन, इरान, साउदी अरेबिया तथा इजिप्ट, इथियोपिया जस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रहरू छन्। त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाइ छ। भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरका रूपमा भने देखिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ताजा अवस्थामा 28 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 136 रन बनाएको छ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै सन् 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। सन् 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युए दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। चार बन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबर मैलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध। धादिङको परेवाटार मास्टर सडक आजदेखि समय तोकेर एकतर्फी सञ्चालन। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेन्डा। हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने। राइट टु रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन। कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण। 18 ब्रिक्स शिखर सम्मेलनमा आजदेखि दिल्लीमा सुरु हुँदै सम्मेलनका सबैसो मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देखिन सक्ने। र एसिसी प्रिमियर कपको फाइनलमा नेपाल युएई विरुद्ध पहिले ब्याटिङ गर्दै।
4: रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
5: बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई ओडा नम्बर 1 देखि ओडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नु हुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालू आर्थिक वर्ष 2083-84 लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार चितुवा मानव बस्तीमा प्रवेश गरी गरेको वा वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा चितुवाको आक्रमणबाट मानवीय क्षति भएमा सामान्य घाइतेको हकमा उपचार खर्च बढीमा 20,000 रुपियाँ, गम्भीर घाइतेलाई 2,00,000 रुपियाँ र सोभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको अस्पतालमा आकस्मिक उपचार गराउँदा लागेको सम्पूर्ण खर्च तथा त्यस पश्चात सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च उपलब्ध गराइने व्यवस्था छ।
2: शारीरिक रूपमा अशक्त हुने अवस्थामा एकमुष्ट 5,00,000 रुपियाँ तथा मृत्यु भएमा 10,00,000 रुपियाँ राहतको व्यवस्था गरिएको छ।
1: चितुवाको आक्रमणबाट घर वा गोठमा रहेको पशुधनको क्षति भएमा पशुको प्रकार र मूल्याङ्कनका आधारमा प्रति पशु बढीमा रु 10,000 देखि 60,000 सम्म राहत दिने व्यवस्था पनि रहेको छ।
2: राहत प्राप्त गर्न निर्धारित प्रक्रिया र आवश्यक कागजात पुरा गर्नुपर्ने हुनाले थप जानकारीका लागि

0: गाह्रो बनाइदिन्छ।
1: किन, के भयो र?
0: बारम्बार अश्लील टिप्पणी गर्छन्, एक्लै भेट्ने प्रयास गर्छन्, नमान्दा काम गुम्ने डर देखाउँछन्। म धेरै दिनदेखि चुप बसेकी थिएँ।
2: माफ गर है, मैले यस्तो कुरा सामान्य होला भन्ने सोचेको थिएँ।
3: त्यो सामान्य होइन। कसैको इच्छा विपरीत गरिने यौन संकेत, अश्लील टिप्पणी, अनावश्यक छोइछिटो, यौन सम्बन्धका लागि दबाब वा धम्की, यी सबै यौनजन्य दुर्व्यवहार हुन्। यस्तो व्यवहार प्रति शून्य सहनशीलता अपनाइन्छ।
0: यदि यस्तो भयो भने मैले के गर्नुपर्छ?
3: चुप लागेर बस्नु हुँदैन। विश्वासिलो व्यक्तिलाई भन्नुहोस्। परियोजनाको गुनासो प्रणाली वा सम्बन्धित निकायमा गोपनीय रूपमा जानकारी दिन सक्नुहुनेछ। तपाईँको सुरक्षा, सम्मान र गोपनीयता पहिलो प्राथमिकता हो। सम्मानपूर्ण कार्यस्थल प्रत्येक व्यक्तिको अधिकार हो। महिला होस् वा पुरुष, यौन जन्य हिंसा र यौन दुर्व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य छैन। मौनता होइन, सचेतना र जिम्मेवारीले मात्रै सुरक्षित कार्यस्थल निर्माण हुन्छ।
4: सम्मान गरौं, सुरक्षा सुनिश्चित गरौं, यौन जन्य हिंसा र यौन दुर्व्यवहारलाई होइन भनौं। सुरक्षित, सम्मानजनक र हिंसा मुक्त कार्यस्थल निर्माण हाम्रो साझा जिम्मेवारी हो। यौन जन्य हिंसा वा यौन दुर्व्यवहार देख्नु भयो, भोग्नु भयो वा थाहा पाउनु भयो भने चुप नबसौ। सम्बन्धित निकाय वा परियोजनाको गुनासो संयन्त्र मार्फत गोपनीय रूपमा जानकारी गराऊ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय, एडिबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदान सहयात्री समाज नेपाल र सिट्स जेबी द्वारा जनहितमा जारी सन्देश।
5: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भने कहिले ल्याइदिने होइन।
1: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
0: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
6: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल, भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
5: थ्याङ्क यू बाबा।
6: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
7: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
8: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 9824-16-18, 9805-85-61-26।
9: ए बहिनी, हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
5: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
9: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
5: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
10: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
8: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, छाती पोखरी, गोर्खा।
11: प्रोप्राइटर विनोद सुनार, मोबाइल 9831-39505 र 9816-95850।
12: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
13: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनियाँ खुर्सानी यसो टिप्न लागेको।
12: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
13: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा, अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
7: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैसीगोठ, बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846-00178।

0: हृदय म त एउटा सल्लाह लिन आएको।
1: त्यस्तै राम्री युवतीलाई के सल्लाह चाहियो फेरि? ल भन्नुस् के सल्लाह चाहियो तपाईलाई।
0: यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
1: ए ल सुन्नुस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्, त्यसपछि मासु ओइलिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
0: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
2: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल बैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846600178।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्बे चिसा पानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्लेग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक टुम्रे बजार चिसा पानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
2: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजोनी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू,
1: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथदम सेवाहरू दैनिक सुचारु भइरहेको पनि जानकारी गराउँदछौँ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल बन्दीपुर एक डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 9856063007, 0665080076 र 85289।
3: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
2: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू, हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटुको इको, प्लास्टर, माइनर अपरेसन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा, साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: सम्पर्क नम्बर 0658080170 र 0658080287।
5: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
6: लाउरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
7: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
6: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो, हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
7: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
6: सोल्टी पनि
0: भरत्यान साजन सुनजादी दोकान गौतम गहना पसल बन्दीपुर एक डुम्रे बजार तनहुँ पृथ्वी राजमार्गको अगाडि कामना विकास बैंक जाने भर्याङको पहिलो सटरमा हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोपाइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 9846404214, 9826677776 र 0635802178।
8: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
9: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
10: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
9: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
10: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-47-474।
9: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौ। सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली, बन्दीपुर एक, टुम्बे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0635805599, मोबाइल 9856602599।
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा सुरुङमा फँसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो फिचर प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत लगायतको विपद व्यवस्थापनमा नेपाली सेना खटिरहेको छ। बाढीबाट उत्पन्न विषम परिस्थितिलाई व्यवस्थापन गर्न नेपाली सेनाका 9,200 भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटी खोज तथा उद्धार, सब संकलन तथा व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सड़क सञ्चालन, आपतकालीन उपचार लगायतका कार्य गरिरहेका छन्। विनाशकारी बाढीपछि विभिन्न जिल्लाहरूबाट भदौ 21 गते दिउँसोसम्ममा 1,343 जनाको शव फेला पारिएको छ भने हजारौंको संख्यामा हराइरहेका छन्। बाढीपछिको खोज तथा उद्धारमा परिचालित नेपाली सेनाको फौजले 3,687 स्वदेशी र 275 जना विदेशी गरी 3,962 जनालाई हवाई साधनबाट र 200 जनालाई स्थल मार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। विनाशकारी बाढी लगत्तै प्रभावित इलाकामा खटिएको नेपाली सेनाले भदौ 19 गते माथिल्लो त्रिशुली 3A को सुरुङबाट 2 जनाको जीवितै उद्धार गरेको छ। त्यसक्रममा विद्युत आयोजनाका कर्मचारी सञ्जय शाह र कबीर महर्जनलाई उद्धार गरिएको हो। सोही दिन सैनिक टोलीले उक्त सुरुङबाट 1 जनाको शव समेत निकालेको थियो। यस्तै नेपाली सेना नेतृत्वको खोज तथा उद्धार टोलीले भदौ 20 गते माथिल्लो त्रिशुली 1 बाट 1 जना चिनिया नागरिकलाई जीवितै उद्धार गरेको छ भने सोही दिन नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट चण्डिका श्रेष्ठको समेत सकुशल उद्धार गरेको छ। भदौ 10 गतेको बाढी पश्चात नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाको सुरुङबाट 282 जनाको उद्धार गरिसकेको छ। भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेनाले गरिरहेका कार्यहरू सम्बन्धी विस्तृत विवरण सैनिक गतिविधिपछि प्रसारण गरिनेछ। रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी बाढी प्रभावितहरूलाई उपचार सेवा दिइरहेको नेपाली सेनाले पछिल्लो समय मनोवैज्ञानिक परामर्श र स्वास्थ्य सतर्कता सम्बन्धी कक्षा समेत सञ्चालन गरिरहेको छ। यस क्रममा वीरेन्द्र अस्पताल काठमाडौँबाट खटिएको विशेषज्ञ सहितको मेडिकल टोलीले भदौ 20 गते सकल दर्जा र स्थानीयलाई मनोवैज्ञानिक परामर्श सेवा दिएको छ भने सम्भावित संक्रमण फैलिन नदिन बाढीबाट प्रभावितहरूलाई राखिएको होल्डिङ सेन्टरहरूमा स्वास्थ्य सतर्कता सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरिएको छ। त्रिशुली र धुन्चेमा स्थापना गरिएको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट नेपाली सेनाले भदौ 21 गतेसम्ममा 3,298 जनाको स्वास्थ्य उपचार गरेको छ। नेपाली सेनाले बाढीबाट क्षति पुगेको विभिन्न राजमार्गहरू खुलाउने कार्यलाई तीव्र बनाएको छ। यस क्रममा नुवाकोट जिल्ला विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रो ब्रिज जडान कार्य सुरु गरिएको छ। 57.5 मिटर लम्बाई र 5.5 मिटर चौडाइ भएको उक्त एक्रो ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्यसहित भदौ 18 गतेबाट जडान कार्य सुरु गरिएको हो। यस्तै सर्वसाधारणको आवागमनलाई सहज बनाउन नेपाली सेनाले विभिन्न स्थानमा ट्विन समेत जडान गरेको छ। सो क्रममा नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा र सोही नगरपालिकाको वडा नम्बर 9 इन्द्रायणी घाटमा ट्विन जडान गरी सञ्चालनमा ल्याइएको हो भने इन्द्रायणी घाटमा 2 ट्विन जडान कार्य समेत भइरहेको छ। भोटेकोशी बाढी प्रभावितहरूलाई तत्काल आवश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनमा नेपाली सेना सक्रियतापूर्वक खटिरहेको छ। यस क्रममा संकलित राहत सामग्री हवाई तथा स्थल मार्गबाट नुवाकोटको बट्टास्थित नम्बर 1 सैन्य तालिम केन्द्र र सो स्थानबाट बाढी प्रभावित विभिन्न स्थानहरूमा सैनिक हवाई साधनबाट र सम्भव भएका स्थानहरूमा स्थल मार्गबाट समेत ढुवानी गरिरहेको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा भइरहेको खोज तथा उद्धार कार्यको भदौ 18 गते निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले प्रभावित इलाकामा भइरहेका खोज तथा उद्धार कार्यको प्रगति विवरणबारे जानकारी लिनुभई आवश्यक निर्देशन दिनुभएको थियो। यस्तै उहाँले टिमुरे, साफ्रुबेसी, खाल्डे र मैलुङ लगायत बाढीबाट क्षति भएका बस्तीहरू र विभिन्न जलविद्युत आयोजनाको सुरुङमा भइरहेका खोज तथा उद्धार कार्यको निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सुरुङमा फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो फिचर। प्रस्तुतिमा हुनुहुन्छ प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गाना।
3: कोही हुनुहुन्छ? कोही छ?
4: हेलो, कतिजना हुनुहुन्छ? नातिनु नातिनु नातिनु, हामी आउँदैछौ, नेपाली सेना आउँदैछ। के भन्दैछ? ल ल ल, टिकन बस्नु है, हामी आउँदैछौँ। ढुक्क भएर बस्नु, हामी नजिकै आइसक्यौँ, नजिकै आइसक्यौँ।
5: यो आवाज माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र जीवनको खोजी गर्न पुगेका नेपाली सेनाका उद्धार कर्मीहरूको हो। जब सैनिक उद्धार कर्मीहरूले हामी आउँदैछौ न आत्तिनुहोस् है भने अध्ययारो सुरुङभित्रबाट पनि हुन्छ भन्ने आवाज सुनियो। अध्ययारो सुरुङभित्रबाट आएको त्यो आवाज केवल एउटा जवाफ थिएन, त्यो त ठूलो आशा र जीवन अझै बाँकी छ भन्ने विश्वासको आवाज थियो। भदौ 10 आएको भीषण हिमबाढीले त्रिशुली र भोटेकोसी नदीमा रहेका दर्जन बढी विद्युत गृहहरूमा ठूलो क्षति मात्र पुर्याएन, सयौं नागरिकहरू बाढीसँगै बगे भने अरू सयौं प्राविधिक तथा कामदारहरू सुरुङहरूमा थुनिए। नेपालको इतिहासमै विद्युत गृहहरूमा पुगेको सबैभन्दा ठूलो क्षति सायद यही नै थियो। अनि सयौं नागरिकहरू बाढीको भेलसँगै सुरुङभित्र थुनिएको पनि यति ठूलो घटना पहिलो पटक भएको थियो। बाढी लगत्तै खोज, उद्धार, उपचार तथा राहतमा सक्रिय नेपाली सेना सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि पनि घटनाको पहिलो प्रहरबाट नै खटिएको थियो। नेपाली सेनाबाट खटिएको उद्धार टोलीले बाढी लगत्तै रसुवामा पर्ने रसुवागढी जलविद्युत आयोजनाबाट 2, माथिल्लो त्रिशुली 1 257 र मेलुङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 9 गरी 268 सकुशल उद्धार गरेको थियो। यसै गरी नुवाकोटमा पर्ने माथिल्लो त्रिशुली 3B 2, त्रिशुली जलविद्युत आयोजनाबाट 3, नुवाकोट सौर्य विद्युत आयोजनाबाट 4 र देवीघाट जलविद्युत आयोजनाको सुरुङबाट 5 गरी 14 सकुशल उद्धार गरेको थियो। विद्युत गृहका सुरुङहरू बाढी, लेदो र विशाल ढुङ्गाहरूले पुरिएका थिए अनि त्यसभित्र थुनिएका थिए सयौं व्यक्तिहरू। ती व्यक्तिहरूको सकुशल उद्धारको उद्देश्य सहित नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायहरू, टनेल विज्ञहरू, विद्युत प्राधिकरण विज्ञहरू लगायतको टिम भदौ 10 नै अनवरत रूपमा लागिरह्यो। दिन बित्दै गए पनि, आम मानिसमा बेचैनी बढ्दै गए पनि कैयौं जोखिम र चुनौतीहरूलाई पन्छाउँदै उद्धार कर्मीहरू आफ्नै जीवनलाई दाउमा राख्दै अनवरत रूपमा सुरुङभित्र फसेका व्यक्तिहरू खोजिरहे। त्यसैको ठूलो उपलब्धि स्वरूप बाढी आएको 10 अर्थात् भदौ 19 नेपाली सेनाले माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार गरेको छ भने 1 शव निकालेको छ। यस्तै अनकन्टार सुरुङभित्र थुनिएको 11 अर्थात् भदौ 20 अर्को चमत्कार भएको छ। नेपाली सेनाको टोलीले माथिल्लो त्रिशुली 1 अर्का 1 चिनिया नागरिकलाई सकुशल उद्धार गरेको छ भने खोज तथा उद्धारको क्रममा बेत्रावतीमा भग्नावशेष भएको घरबाट 1 समेत जीवितै उद्धार गरिएको छ। त्रिशुली 3A भएको उद्धारका दौरान कमान्डरका रूपमा खटिनुभएका प्रमुख सेनानी श्री गङ्गा बराल:
6: अलिकति हामीले यो बाढी आएपछि नेपाली सेनाको स्पेसल फोर्स कम्ब्याट इन्जिनियर र डिजास्टरको सर्च एन्ड रेस्क्यु टिमहरू यहाँ डिप्लोय भएको थियो। रिजल्ट आउनको लागि अलिक ढिलो भए पनि हामीले रिजल्ट गेन गरिरहेछौँ। उहाँहरूको त अब खोजी कार्य भइरहेको छ, अझै पनि टिमहरू भित्र नै उहाँहरूले सर्च जाँच कार्यवाही गरिराख्नु भएको छ। यो सबै पार्टबाट सबैले आफ्नो पार्टमा राम्रो कोर्डिनेसन भएर काम गर्छ। यसमा एनइएको टेक्निकल सपोर्ट, यसरी काठमाडौँबाट आउनुभएको इन्जिनियर उदय नेउपाने लगायतको टिमहरू पनि हुनुहुन्थ्यो, उहाँहरूको पनि टेक्निकल हामीलाई गाइडलाइनमा चाहिँ हामीले काम गर्यौँ र विभिन्न अरू सुरक्षा निकायहरूसँग पनि राम्रो कोर्डिनेसनमा चाहिँ भएकोले पनि हाम्रो सिस हुने कारण चाहिँ त्यो पनि हुन्छ। अब भित्रको अवस्था अब सर्चको कारवाही हुँदैछ भने पहिले नै अब त्यो फ्यास गऱ्यो भनेदेखि फेरि मान्छेको अरू
5: 10-11 दिनसम्म सुरुङको अन्धकारमा फेरि जीवनको उज्यालो हेर्ने आशाले धड्किरहेको मुटुलाई नेपाली सेनाको उपस्थितिले शान्त बनाएको थियो। सुरुङभित्रको अन्धकार र हिलोको दलदलमा अन्तिम सास गन्दै गरेका चारजनालाई नेपाली सेनाको अथक प्रयासले जीवनदान दिएको थियो। नेपाली सेनाको अविच्छिन्न प्रयासले कवीर महर्जन, सञ्जय शाह, चण्डिका कुमारी श्रेष्ठ र एक चिनिया नागरिकले पुनजीवन पाउनुभयो। कोही त आउलानी भन्ने झिनो आशाको त्यान्द्रो समाएर भोक, प्यास र त्रासको बीचमा सुरुङमा फस्नुभएका सञ्जय शाहले उद्धारपछि नेपाली सेनासँग गर्नुभएको कुराकानी।
3: म कन्ट्रोल रुममा अपरेटर काम गर्थे। कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो। अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाउँ बाहिर। त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किने पाएँ।
7: यत्रो बाहिर निस्कि 8 दिनमा बाहिर निस्किनु भने त यो त दोस्रो जीवन हो है। होइन, आज 19 गते, 9 दिन भयो,
3: 10 गते 10 बजे एक्सिडेन्ट भएको थियो। हामी टर्न टाइम नोट गर्छ
8: गर्नुभयो। त्यहाँदेखि उद्धार कार्यदेखि लिएर अहिलेसम्म पनि गरिराख्नु भएको छ, अहिले पनि उहाँहरूको कार्य जारी नै छ।
5: हजारौं जीवनलाई तहस नहस बनाउने गरी आएको बाढीको भेलमा आफ्नो छोरा, श्रीमान, श्रीमती, बुवा, आफ्ना आफन्त बेपत्ता भएको खबरले एउटा परिवारलाई कतिसम्म अत्यायो होला। हरेक दिन बाढीले बगाएका सब फेला परेको समाचार सुनिरहँदा परिवारको मनमा कस्तो आधी फुट्यो होला। विपदको यही घाउमा मलहम लगाउन नेपाली सेना अग्रपङ्क्तिमा खटिँदै गरेको उद्धारले आफ्नो परिवारको सदस्यको सास भेटाउने आस मारिसकेकाहरूलाई पनि सुरुङभित्रबाट भर्खरै पाएको पुनजीवनको उदाहरणले नयाँ आशा र विश्वास दिलाएको छ। बेपत्ता भएको 10 दिनमा सुरुङबाट नेपाली सेनाले सकुशल उद्धार गरेपछि नेपाली सेनासँग कुरा गर्नुहुँदै सुरुङबाट उद्धार गरिएका सञ्जय शाहको परिवारजनको खुसी यस्तो छ।
9: म आज नेपाली सेनाले मेरो जुन भाइलाई जुन जीवितै उद्धार गर्नुभयो त्यसप्रति म नेपाली सेनाकोमा म हृदयदेखि धन्यवाद दिन चाहन्छु र जुन नेपाली सेनाले गर्नुभएको कार्यमा म 100% यो जीवितै उद्धार गर्न सक्ने क्षमता बनाएर चाहिँ उद्धार गर्नुभयो त्यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
5: त्रिशुली 3-1 सुरुङबाट बाढीको 10 दिनपछि सकुशल उद्धार गरिएका थिए किर्तिपुरका कवीर महर्जन। करिब 200 मिटर सुरुङको लेदो र हिलो पन्छाउँदै तथा हजारौं घनमिटर माटो र ढुङ्गा हटाएर सुरुङको मुखपत्ता लगाई उहाँको उद्धार गरिएको थियो। संसारले नै चमत्कार मानेको यस उद्धारको विश्व समुदायले नै प्रशंसा पनि गरेको छ। यसले नेपाली सेनाको क्षमता, दक्षता र आफ्नो देश र जनता प्रतिको अटुट निष्ठा पनि दर्शाएको छ। उद्धार पश्चात नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत कवीर महर्जनका परिवारहरूले नेपाली सेनासँग साटेको खुसी यस्तो छ।
10: पहिला त मलाई थाहा थिएन, म 7:30-7:30 कन्ट्याक्ट भएको थियो, फोनै भएको थियो, चिया खानु भयो, मैले पनि खाएँ भने उहाँले ल म त अब होइन पावर हाउस पुगिसकेँ, त्यतिकै त नेटवर्क हुँदैन त्यहाँ काम गइहालेँ। यसो मैले मोबाइल खोलेर हेरेको त त्यही 3:30 टाइम गयो भनेर सुने कि मैले चाहिँ, अनि मलाई आत्तियो होइन फोनै लागेन, ड्याम त खोलामा हो, ड्याम गयो होला, उहाँहरू माथि नै पर्छ नि त, अब त्यही बस्यो होला भित्र, अब त्यही सुरक्षित होला नि त, अब रेस्क्यु गरेर ल्याइहाल्छ नि हाम्रो नेपाली आर्मीले भनेर म त्यो दिन त त्यति ढुक्कै भएँ। अब नेपाली आर्मीले चाहिँ धेरै नै हेल्प गरेको, नेपाली सेनाले चाहिँ धेरै धेरै धन्यवाद, हाम्रो परिवार मतर्फ होइन, नेपाली सेना नभए मुसिलमा बस्दिन्थ्यो होला होइन, उहाँहरू पनि आफ्नो प्राणको नि होइन दाउमा राखेर ज्यानकै ड्रममा राखेर बचाउनु भएको हो नि, नेपाली सेनालाई पनि धेरै नै धन्यवाद।
5: सुरुङबाट उद्धार गर्ने कार्य सामान्य उद्धार भन्दा धेरै फरक हुन्छ। सुरुङभित्र उद्धार गर्दा बाटो खोलेर सुरुङको अवस्था, पानी र लेदोको स्थिति, अक्सिजन, पहिरोको जोखिम, संरचनाको मूल्याङ्कन गरेर अघि बढ्नुपर्छ। त्यसैले उद्धार टोलीले सुरुङको अवस्थाको मूल्याङ्कन गर्दै चरणबद्ध रूपमा खोजी गरिरहेको छ। उद्धारका लागि सुरुङभित्रको अवस्था पहिचान गर्ने, अवरोध हटाउने र सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ। यसका लागि नेपाली सेनाले आफ्नो प्राविधिक जनशक्तिसँगै आवश्यक उपकरण प्रयोग गरिरहेको छ। सञ्जय शाह र कबीर महर्जनको जीवितै तथा अर्का एकजनाको शव निकाल्न सुरुङभित्र नै गएर खटिनुभएका सेनानी श्री मिलन कुमार जोशी सुरुङबाट उद्धार गर्ने क्रममा नेपाली सेनाका धेरै जनाले आफ्नो ज्यानलाई जोखिममा राखेर दिन रात नभनी मेहनत गरिरहनु भएको छ। सोही मेहनतको प्रतिफल नै हो केही व्यक्तिको जीवितै उद्धार, जसलाई संसारले चमत्कार मानेको छ। यो चमत्कार नेपाली सेनाका सकल दर्जाको मेहनत र कर्मठ योगदानको नतिजा हो। उद्धारमा खटिएका टोलीहरूको अनुभव यस्तो छ।
11: जम कृष्ण नेपाली, अहिले म 3B हाइड्रो पावरमा छु। हामी चाहिँ यहाँ भएको भवन र घरहरू चाहिँ खोज्नको लागि चाहिँ हामी यहाँ चाहिँ 3B हाइड्रो पावरको घरहरू, भवनहरू र त्यहाँ काम गर्ने धेरै चाहिँ व्यक्तिहरू चाहिँ यहाँ पस्नुभएको भनेर खोजिरहेको। घर 3 तलेसम्म घर छ भन्ने कुरो चाहिँ हामीले पानी पऱ्यो भने चाहिँ त्यो पानीको मध्यनजर राखेर ब्रेक गर्छौँ।
12: सबैभन्दा चुनौती समस्या के भयो भने यहाँको चाहिँ इमर्जेन्सी एक्जिट पनि रहेनछ, सब वे रहेछ, सब वे पनि धेरै तल डाउन लेभलमा रहेछ। यहाँ त एउटा पाहाडै आएर चाहिँ छ्याप्पै बसेछ। पावर हाउसको बाहिरी घर चाहिँ केही पनि देखिएको छैन, बगरमै छ। ठुला ठुला चट्टानहरूले भरिएको, त्यो चट्टानहरू ब्लास्टिङ गर्ने खन्ने काम कन्टिन्यू। अहिले चाहिँ 6 एक्सकाभेटर, एउटा चाहिँ मिनी एक्सकाभेटर त्यो टनलभित्र लानलाई भनेर त्यहाँ लगेर स्ट्यान्ड बाई राखेका छौँ। 6 एक्सकाभेटरले काम गरिरहेछ। भित्र कतिसम्म लेदो गएको छ अझै आकलन गर्न सकेको छैन। अब त्यो लेदो धेरै भित्रसम्म गएको छैन र त्यहाँ जान सक्ने कन्डिसन भयो भने टनल खुल्ने छ। चुनौती त यहाँ त धेरै नै छ। अब यो त सुरुदेखि नै अब चाहिँ यहाँ दलदलहरू त्यस्तै छ, बाहिर बाहिर ठाउँमा गएर फस्ने ठाउँ छ। टनलभित्र जाँदाखेरि पनि 6 मिटरको हाइटको टनलमा 6 मिटर ओपन गर्न भित्रसम्म चाहिँ सम्भव छैन। हामीले अब 2.5 मिटर ओपन गर्न सक्यो भने त्यसमा दलदल के छ त्यसको सेफ्टी हेरेर हामीले काम गरेर गर्ने छौँ।
13: श्री नम्बर 1 दुर्गत व्यवस्थापन गर्नबाट चाहिँ लगातार होलबाट चाहिँ पानी हालेर चाहिँ हामीले होल जाने बाटो चाहिँ एउटा अब्जेक्सन चाहिँ गरायो जाने बाटो। हामी त्यो बनाइसकेपछि हामीले आवाज कोही हुनुहुन्छ भनेर आवाज आएरै आवाज चाहेको आवाज आयो। आवाज आइसकेपछि चाहिँ हामीले चाहिँ अझै त्यसलाई चाहिँ बाटो बनाउँदै जाँदै गऱ्यो। भित्र चाहिँ गएर चाहिँ खोज्दाखेरि त्यहाँ 2 मान्छे चाहिँ जीवित नै फेला पऱ्यो। भित्रखेरि तलदले माटो नै त्यसलाई चाहिँ हामीले लाइफ बोर्डिङहरूको मद्दतद्वारा चाहिँ भित्र गएर चाहिँ हामीले चाहिँ 2 व्यक्ति चाहिँ जीवितै उद्धार गऱ्यौँ। आफूलाई पनि गर्व फिल भएको छ। खोज्दाखेरि चाहिँ आफूलाई नसोचेको कुरालाई पनि सम्भव गराउन सक्ने क्षमता चाहिँ समूहमा चाहिँ हुँदो रहेछ भन्ने चाहिँ अनुभव भयो।
5: यस दौरान उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल पनि परिचालित भएका छन्। नेपाल प्रहरीले बेपत्ताको विवरण संकलन, परिवारसँग समन्वय र सुरक्षा व्यवस्थापनको कार्य गरिरहेको छ भने नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सुरुङ मार्गमा फँसेकाहरूको उद्धार प्रयास गरिरहेको छ। नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक श्री अशोक थापा,
14: सुरुङभित्र फँसेको हकमा चाहिँ नेपाली सेनाले आफ्नो ट्रेन म्यान पावर युज गरेर काम गरिरहेछ। त्यसमा चाहिँ हाम्रो नेपाल प्रहरी ट्रेन नभएको हुनाले सुरुङभित्रकै हकमा चाहिँ नेपाल प्रहरी छैन, सुरुङ बाहिरको जोइन्ट रूपमा नेपाल प्रहरी सशस्त्र प्रहरी आर्मीको सर्च एन्ड रेस्क्यूको काम भइराखेको छ। सुरुङभित्रकै हकमा चाहिँ नेपाली सेनाले गरिरहेको छ। नेपाल प्रहरीले त अलिक धेरै लासहरू फेला परेको हुनाले हामीले चाहिँ अब यो मजुलको कार्य अनि सँगसँगै फोरेन्सिक डक्टरहरू हुनुहुन्छ उहाँहरू मार्फत चाहिँ डिएनएको नमुना सङ्कलन कार्य चाहिँ विशेष भइरहेको छ। आफ्नो छ जस्तो आर्मी सर्च एन्ड रेस्क्यू गर्छ, पुलिसले मजुलले गर्छ, होइन त्यसरी काम भइरहेको छ। सरकारलाई सपोर्टहरू सबै ठाउँबाट आएको छ, थप मद्दत आएको छ, काम भइरहेको छ। यहाँको भूगोल चाहिँ अलिक जटिल भएको हुनाले चाहिँ मान्छेले गाडीमा गएर हिँडेर उद्धार गर्न सक्ने अवस्था नभएको, हेली मार्फत नै जानुपर्ने, वारपार गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँमा जानु भएको भएर चाहिँ अलिक बढी चाहिँ हेलीहरूको युज भइरहेको छ।
5: सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धार आफैमा जटिल र जोखिमपूर्ण कार्य हो। सुरुङभित्रको अवस्था कस्तो छ, कति दूरीसम्म पुग्न सकिन्छ, कहाँ अवरोध छ र त्यहाँ फँसेका मानिस कस्तो अवस्थामा छन् भन्ने कुरा उद्धारकर्ताले विवेकपूर्ण ढंगले सोचेर अगाडि बढ्नुपर्ने हुन्छ। सो क्रममा उद्धार टोलीले अनेकौं चुनौती पार गर्नुपर्छ। नेपाली सेनाले गरिरहेको उद्धारका बारेमा आफ्नो अनुभव साट्दै सुरुङमा आफन्त हराएका स्थानीय व्यक्तिहरू
15: म 10 गते कोपी नै बाह्र बजीतिर आइपुग्यो। आइपुग्दाखेरि विजेट छ, त्यो सबै हेरेँ। मेरो भाइ पनि एकजना यहाँ, मेरो भाइ पनि यहाँ छ, भाइ पनि अहिले फेला पारिया छैन, मेरो कमान सिंह भाइ। कतै यो सुरुङभित्र पाउँछ कि भन्ने आशमा म दिनका दिन भइरहेको छु। नेपाली सेनाले त गर्नुसम्म दुःख गरिरहेको छ, होइन, मिसिन लगाएर हुन्छ कि के लगाएर हुन्छ कि ब्लास्टिङ पड्काएर अब हरेक खोप दुःख गरिरहेको छ भित्रको मान्छे उद्धार गर्नुको लागि। अहिलेसम्म दुईजना जिउँदो, एकजना लास निकाल्यो होइन।
16: सुजन श्रेष्ठ घरको बसिरहेछु। त्यो प्रकृति विपद, यो बाढी आइसके पछाडि भोलिपल्ट दिन चाहिँ म यहाँ उपस्थित भएको थिएँ। न्युजमा मैले देखेँ, अनि एउटा कुनै सरहरूले मलाई चाहिँ त्यहाँ अपरेटरहरूले चाहिँ मिसिन पुर्याउनु सकेन, त्यहाँ गएर उद्धार कार्यमा चाहिँ मेसिन जानु सक्ने अवस्था एकदमै जटिल छ भने पछाडि चाहिँ म पनि एज अ स्काइभेटर अपरेटर भएको नाताले मैले चाहिँ गएर मेरो आफ्नो चाहिँ सिप कौशलतामा प्रदर्शन गरेर हराइरहेको व्यक्तिहरूलाई खोजी कार्यमा म पुग्नुपर्छ भन्ने एउटा मनोभावना बोकेर म यहाँ आएको हो। म आउने बित्तिकै हाम्रो स्पेसल फोर्सको सरहरूसँग म जोइन भएँ, अनि उहाँहरूकै सहकार्यमा उहाँहरूले दिएको चाहिँ डिरेक्सन, उहाँहरूले दिएको टास्क म पुरा गर्दै आएँ। हामी एकदमै ग्राउन्ड लेभलमा बसेर काम गरिरहेछौँ। अनि नेपाल आर्मीले यस्तो जटिल परिस्थितिलाई पनि एउटा चाहिँ नर्मल बनाउनको निम्ति यति धेरै लागि पर्नुभयो। हामी जस्तो एउटा सिभिल मान्छेहरूले चाहिँ केही गर्न चाहन्छु भन्दा एउटा ठाउँ दिनु हो, र आज केही समय लागे पनि तर हाम्रो काम चाहिँ एउटा सफल भएको छ। म नेपाल आर्मीलाई एकदमै धेरै विशेष धन्यवाद दिन चाहन्छु।
5: श्रोता, सुरुङभित्र उद्धार टोली प्रवेश गर्नु अघि सुरुङको संरचना, पानीको बहाव, भित्र जम्मा भएको माटो तथा ढुङ्गा र अन्य अवरोधको अवस्था बुझ्नुपर्ने हुन्छ। आयोजनाको प्राविधिक पक्षबाट प्राप्त सूचना पनि उद्धार टोलीका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। यस क्रममा सुरुङको बनोट, प्रवेश मार्ग र सम्भावित पहुँचबारे सम्बन्धित आयोजनाका प्राविधिकसँग निरन्तर समन्वय गरेर खोज तथा उद्धार अघि बढाइएको छ। त्रिशुली 3A र बी आयोजनाको सुरुङको अवस्था र उद्धारका क्रममा भइरहेको प्राविधिक सहकार्यबारे जानकारी दिनुहुँदै त्रिशुली 3B आयोजनाका प्रबन्ध सञ्चालक श्री आनन्द ढुङ्गेल,
17: यहाँ हाम्रो साइटमा नेपाल सेनाको स्पेसल फोर्सेस हामी 3 जना अफिसको मान्छेहरू र सेनाको 16 जना त्यहीँबाट काम सुरु भयो। उहाँले नै यसलाई सुरुमा म्यानुअली या इक्विपमेन्ट केही नभएको अवस्थामा एकदमै कठिन परिस्थितिमा उहाँले आफ्नो तर्फबाट सबै लगाएर आफ्नो तर्फबाट प्रयास गर्नु भएको छ। त्यसपछि हामीले लिएर आयौँ एउटा मिसिन, दुईवटा अरू मिसिन लिएर आउँछौँ, अलिकति त्यसले काम अलिकति स्पिड पर्ला। अनि त्यसपछि सेनाबाट फेरि थप ट्रुप्सहरू पनि आउनुभयो, अनि अहिले टोटलमा यहाँ लगभग मैले सम्झेसम्म 50-55 जनाको विभिन्न समूहको ट्रुप्स यहाँ कार्यरत छ। उहाँहरूले अब आफ्नो तर्फबाट सबै मेहनत गरेर प्रयासरत हुनुहुन्छ, तर उहाँहरूले आफ्नो मेहनत पुरै लगाउनु भएको छ। यहाँ हामी पनि त्यसमा भिडिरहेको छौँ, काम गरिरहनु भएको छ।
5: त्यसो त भोटेको सीको यस विपदमा नागरिकको जीवन रक्षा गर्न खटिएको नेपाली सेना आफै पनि गहिरो पीडाबाट गुज्रिरहेकै छ। नेपाली सेनाका 45 जना सकल दर्जा बाढीको भेलमा बेपत्ता भएका छन् भने धेरै सैनिकहरू घाइते छन्। कतिपय जवानका आफ्नै घर परिवार भोटेकोसीको बाढीमा परेका छन्। सैनिक संरचनाहरू बगेका छन्, तर आफ्नै सहकर्मी र परिवार हराउँदाको शोकलाई दबाएर पनि नेपाली सेनाका सकल दर्जा नागरिकको जीवन खोजिरहेका छन्। विभिन्न प्रतिकूलता र कठिनाईका बावजुद सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेनाले गरिरहेको प्रयासबारे जिल्ला प्रशासन कार्यालय नुवाकोटकी प्रमुख प्रशासकीय अधिकृत श्री सावित्रा भण्डारी:
18: नेपाली सेना सबभन्दा पहिला चाहिँ खोजी त्यसपछि उद्धारमा खटिनु भएको छ। त्यसित सँगसँगै हामी सरकारी निकायका चारवटा संयन्त्रहरू नेपाली सेना, सशस्त्र बल, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय हामी एकै ठाउँमा एउटै टेबलमा बसेर खोजी उद्धार प्लस राहतको काम हामी संयुक्त रूपमा मिलेर एक आपसमा गरेका छौँ र अलिकति कार्य विभाजन हुँदाखेरि खोजी र उद्धारको कार्य नेपाली सेनाबाट बढी मात्रामा भएको छ। उद्धार गर्न जाँदाखेरि त्यहाँ राहत पनि लिएर छोड्नु भएको छ, कोहीमा माथिबाट छोडिदिएर हुन्छ कि, र यता हाम्रो एपिएफ तर्फको हेलिकप्टरहरू जान नसक्ने अलि दुर्गम ठाउँहरूमा, अलि अप्ठ्यारो ठाउँहरूमा नेपाली सेनाको गएको छ। उहाँहरूको चाहिँ भूमिका त हामी यहाँ अहिले सामान्य उसमा भनेर साथ दिने छैन। उहाँहरूको भूमिका महत्त्वपूर्ण छ र उहाँहरूले महत्त्वपूर्ण भूमिका निभाइरहनु भएको छ। हामी एउटै गभर्मेन्टका एउटै विङ्सहरू मिलेर यो आपतकालीन स्थितिमा एकै ठाउँ भएर हामी बिहानदेखि हामी एक ठाउँ मात्र होइन धेरै ठाउँको टिम म्यानेजमेन्ट अनि होल्डिङ सेन्टरहरू छ। हाम्रो चाहिँ अहिले 19 होल्डिङ सेन्टर छ। त्यहाँ होल्डिङ सेन्टरमा हाम्रो साथीहरू पालैसित पुग्नु भएको छ। अहिलेको अवस्थामा चाहिँ राहत नपुगेको भन्ने लगभग हाम्रो जानकारीमा आएसम्म कुनै होल्डिङ सेन्टरमा नपुगेको अवस्था छैन।
5: यस्तो अवस्थामा उद्धार केवल एउटा निकायको प्रयासले सम्भव हुँदैन। सुरक्षा निकाय, स्थानीय प्रशासन, सम्बन्धित आयोजना, प्राविधिक जनशक्ति तथा विदेशी विशेषज्ञ सहितको निरन्तर समन्वय र सहकार्य आवश्यक हुन्छ। यही समन्वय मार्फत उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ। पछिल्लो समय नेपाली सेनाको नेतृत्वमा स्वदेशी तथा विदेशी विज्ञ सहितको खोज तथा उद्धार टोलीले रसुवा र नुवाकोटमा रहेका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइरहेको छ। जलविद्युत आयोजनाहरूको सुरुङमा भइरहेको खोजी कार्यबारे जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी श्री झविन्द्र बहादुर रेश्मी मगर:
19: सातवटा टनेलमा तैनाथ हुने क्रममा मुख्य गरी 3A हाम्रो टोली तैनाथ भइसकेपछि अहोरात्र खटेर दुईजना जीवित नेपाली नागरिकको उद्धार गर्न सफल भएको छ र अझै पनि खोज तथा उद्धारको कार्य जारी नै रहेको छ। त्यस्तै गरी 3B कुरा गर्दा तैनाथ भएको टोलीले त्यहाँ विभिन्न खोज तलास गर्यो। 15 फिट तल गहिराईमा खोज्दा पनि कुनै घर तथा अफिसको कुनै लोकेसन फेला पार्न नसकेपछि अहिले चाहिँ अडिट 1 अडिट 2 बाटो क्लियर गरी त्यो खोज तथा उद्धारको कार्य निरन्तरता दिइरहेको छ। त्यस्तै चिलेमे हाइड्रो पावरको कुरा गर्दाखेरि 110 मिटर टनेलभित्र छिरेर खोज तथा उद्धार कार्य गर्दाखेरि कोही पनि फेला पार्न सकेको छैन, तथापि हाम्रो खोज तथा उद्धार कार्य जारी नै छ। त्यस्तै लाङटाङको कुरा गर्दा हाम्रो तैनात भएको टोली 60 मिटर भित्र टनेलमा छिरेर खोज तलास गर्यो, तर चाहिँ त्यो टनेल चाहिँ ब्लक भएको देखिसकेपछि अन्य ठाउँबाट एउटा पाल पारी भित्र गएर खोज तलासको कार्य जारी राखेको छ, तथापि अहिलेसम्म केही पनि भेट्न सकिएको छैन। त्यसै गरी रसुवागढी हाइडोको कुरा गर्दाखेरि हाम्रो टोली 275 मिटर टनेलभित्र छिर्यो, त्यहाँ खोज गर्दाखेरि केही पनि फेला परेन र टनेल त्योभन्दा अगाडि चाहिँ ब्लक भएर बसेको रहेछ। त्यसपछि वैकल्पिक बाटोबाट पावर हाउस, कन्ट्रोल पोइन्ट र ट्रान्सफर्मर रुम त्यहाँभित्र पनि खोजी कार्य जारी गर्दा केही पनि फेला पार्न सकिएको छैन। अब आयो अप्पर त्रिशुली वनको हाकुको कुरा गर्दाखेरि हाम्रो टोली त्यहाँ छिरेर खोज तलास गर्दाखेरि चाहिँ अडिट 4 180 मिटर भित्र गइसकेपछि एकजना जीवित चाइनिज नागरिक रेस्क्यु गर्न सक्यौँ र अझै पनि खोज तथा उद्धारको कार्य जारी छ। त्यसै गरी अर्को मैलुङमा पनि हामी खोज तथा उद्धारको कार्य गऱ्यौँ। 200 मिटर भित्रसम्म जाँदाखेरि चाहिँ हामीले चाहिँ राफ्टको सम्म प्रयोग गरेका छौँ र ओभरअल हेर्दाखेरि चाहिँ भोटेकसीमा आएको अकस्मात बाढीले प्रभावित भएका क्षेत्रहरूमा हाम्रो मुख्य उद्देश्य भनेको जीवन रक्षा नै हो र त्यसको लागि चाहिँ खोज तथा उद्धारको कार्य चाहिँ अहोरात्र खटेर गरिरहेको छ र यो कार्य जारी नै छ।
5: श्रोता, सुरुङभित्रको अध्ययारो जति गहिरो भए पनि बाहिरबाट भइरहेको खोजी र उद्धारको प्रयास रोकिएको छैन। आफ्ना सम्पर्कविहीन भएका प्रियजनको पर्खाई, आशा र हर एक सम्भवलाई कायम राख्न नेपाली सेना आफ्नो कर्तव्य पथमा अग्रसर छ। भोटेकोसी बाढीपछि सुरु भएको सुरुङ केन्द्रित खोज तथा उद्धार कार्य जतिसुकै चुनौतीपूर्ण भए पनि सुरक्षा कर्मीहरूको खोजी कार्य जारी छ, प्रयास जारी छ र यो कर्म निरन्तर अघि बढ्नेछ।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि बिदा हुन्छु। नमस्ते।
20: रेडियो बन्दीपुर 88.8 MHz। केबी इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई
2: भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो हातेभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
1: केलाई पिर मान्छ र सोल्टिनी, डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
2: सोल्टी पनि
3: भरत एन्ड साजन सुनचादी दोकान गौतम गहना पसल बन्दीपुर एक डुम्रे बजार तनहुँ पृथ्वी राजमार्गको अगाडि कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम, सम्पर्क नम्बर 98460 40214, 98266 77776 र 0635 80 278।
4: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
5: ए बहिनी हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
6: छ्या दाई पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु। अनि राम्री देखिन्न त?
5: होइन, यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
6: विनोद सुनचाँदी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
7: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
8: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, छाती पोखरी, गोर्खा।
9: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98138 39505 र 98161 95850।
10: काका साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
11: हेर न नानी, खेती बाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै, यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
10: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
11: ए हो र, त्यसो भए म आजै गइहाले।
12: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै छोडाउने मेसिन 5 र 10 लिटरको हजार, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटरको विषादी सर्कने स्पेयर।

0: ब्याग, गमलाहरू, अर्ग्यानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात गोड्ने, गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङ्कट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, ब्रोइलर, क्रिराज, हब्बर्ड, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पंक्षीका औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार। मकैमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, मालेपाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हर्मोन पनि उपलब्ध छ। लहरी बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
1: डुम्रे ब्युबिज एन्ड एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, बिएससी एजी, कृषि स्नातक, कन्जुबेनी मेडिकलको आडैमा।
2: सम्पर्क फोन 0658280275, सम्पर्क मोबाइल 98461926 र 98101120।
3: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
4: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
3: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
4: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
0: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैसीगोट, बेलबन्जाङ तनहुँ। सम्पर्क नम्बर 98460007।

0: extreme energy drink.
1: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
2: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
1: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर कायस्थद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
3: सम्पर्क 065-580-229, सञ्जीवनी स्वास्थ्य क्लिनिक।

0: बन्दीपुर एक डुम्रे बजार तनहुँ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: extreme energy drink.
1: अया मरे नि बा
2: होइन के बोलाउ रे बा अय रातो गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए हो रला हो रे बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लाउरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झमझमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841-91-0866 र 9808-13-318
3: जगजुर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
4: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो मोबाइल नम्बर 9841-91-0866 र 9808-13-318
5: विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जयबुद्ध सुनचाँदी पसल प्रोप्राइटर राजु विश्वकर्मा होटेवडा 8 स्कुल चोक बालुने मोबाइल नम्बर 9862-46-888
6: हाम्रो शाखा व्यस्तै पुरानो बैंक लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले भोटेवडारबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ
7: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो बाबालाई सधैँ भने कहिले ल्याइदिने होइन
8: मेरो पनि औठी पुरानो भयो बाबा नयाँ डिजाइनको बनाइदिनु पर्यो
9: होइन है बुढा मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो
8: कति कचकच कचकच गरेको तिमीहरू भन्ने ल भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने
7: थ्याङ्क यू बाबा
8: अब थ्याङ्क यू त मलाई होइन 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ
10: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर सुनचाँदी खरिद बिक्री तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ
11: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल ढुम्रे बजार तनहुँ प्रोप्राइटर काली बहादुर सुनार छोरा नरबहादुर सुनार बुहारी देवी खड्का बिक सम्पर्क 9824-16-80-18 9805-85-61-26
12: तपाई यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसीसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ
13: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसा पानीमा उपलब्ध छ चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको बिले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इभी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
12: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856680622, 9856680622।
0: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो, पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
14: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
0: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
14: आजै सम्पर्क गर्नुहोस् 061-574-668, 97-649-4744।
0: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
15: ओहो गुरु, पसिनै पसिना हुनु भएको छ त, के भयो गाडी?
16: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
15: के भयो र गुरु?
16: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
15: बर्बादै भएछ त गुरु, हाम्रै तनहुँको चिसापानी डुम्रेमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
16: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
17: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ, साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। श्वेता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार, सम्पर्क 9856042576, 9800131191।
18: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: हेलो दाजुभाइ दिदीबहिनीमा नमस्कार, म भीमबहादुर आले मगर आबो खैरनी गाउँपालिका एक

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका इच्छुक पशुपालन सम्बन्धी कृषक समूह संस्था समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण बृहत्तर पशु विकास प्रबन्धन कार्यक्रम गाई भैँसी बाख्रा बङ्गुर फलप परिमाण 1 वटा विनियोजित बजेट 30 लाख मात्र सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू खोर गोठ माछा पोखरी रेलवे निर्माण र सुधार उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन काली गण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप परिमाण 2 वटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रबन्धन आदि उत्पादनमा आधारित प्रोत्साहन सहयोग दुधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दुध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दुध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू परिमाण 1 वटा बजेट 5 लाख बढीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रशोधित तथा प्याकेजिङ भएको हुनुपर्ने
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरी वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
1: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0665764792 मा सम्पर्क गर्न अनुरोध गरिन्छ। सुर्तिजन्य पदार्थ सेवन र बेचबिखन सम्बन्धी सार्वजनिक सूचना
3: स्वास्थ्य जीवनका लागि कानुन पालना गरौँ, सुर्तिजन्य पदार्थबाट आफू र अरूलाई जोगाऊ।
1: सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन निषेध छ।
3: घर तथा निजी सवारी साधन भित्र अरूलाई असर पर्ने गरी धुम्रपान नगर्नु हो।
1: 18 वर्ष भन्दा कम उमेरका व्यक्तिलाई सुर्तिजन्य पदार्थ बिक्री वा वितरण नगर्नुहोस्।
3: गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ बिक्री वितरण वा निशुल्क उपलब्ध नगराउनुहोस्।
1: चुरोट बिडी वा सिगार फुटकर अथवा एक एकवटा बिक्री नगर्नुहोस्।
3: सुर्तीजन्य पदार्थ बिक्री गर्ने स्थानमा आकर्षक सजावट तथा प्रदर्शन नगर्नुहोस्।
1: इन्टरनेट वा अनलाइन माध्यमबाट सुर्तीजन्य पदार्थ बिक्री तथा वितरण नगर्नुहोस्।
3: सुर्तीजन्य पदार्थको ब्रान्ड प्रचार प्रसार तथा विज्ञापन नगर्नुहोस्।
1: सुर्तीजन्य पदार्थ बिक्री वितरणको लागि सम्बन्धित निकायबाट अनुमति पत्र अनिवार्य लिनुहोस्।
3: कसैले पनि शिक्षण संस्था तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा 100 मिटर भित्रको घर पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाइने छैन।
1: यस सम्बन्धी कार्य गर्नु गराउनु कानुनी रूपमा दण्डनीय कार्य हो। कसैले गरे गराएमा कानुन बमोजिम कारवाही हुनेछ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय दमौली तनहुँ।
1: सामाजिक सुरक्षा भत्ता लाभ रहेको सूचीकरण तथा नवीकरण सम्बन्धी सूचना यस बन्दीपुर गाउँपालिकाको आर्थिक वर्ष 2083-84 को लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तपसिलमा उल्लेखित कागजात सहित यही असोज मशान्तभित्र आफ्नो वडा कार्यालयमा स्वयं लाभग्राही उपस्थित भई राष्ट्रिय परिचय पत्र नम्बरका आधारमा जैविक पहिचान मार्फत सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नु गराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। आवश्यक कागजातहरू अनिवार्य सामाजिक सुरक्षा भत्ता परिचय पत्र, नागरिकता सकल र राष्ट्रिय परिचय पत्र नम्बर खुल्ने कागजात, राष्ट्रिय परिचय पत्र र बाल बालिकाको हकमा जन्म दर्ताको प्रमाण पत्र, बाल बालिका 90 वर्ष माथिका ज्येष्ठ नागरिक र क वर्गको अपाङ्गता, पूर्ण अपाङ्गता भएका लाभ रहेको हकमा निजको संरक्षकको राष्ट्रिय परिचय पत्र सहित संरक्षक उपस्थित भई आवेदन दिने, एकल महिला 60 वर्ष माथिको हकमा सम्बन्धित वडा कार्यालयबाट अविवाहित सिफारिस पुनश्च तोकिएको म्यादभित्र सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्न नआएमा लाभ रहेको नाम स्रोत प्रणालीले लगत कटा गर्नेछ। प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर केसी, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
5: सपोर्टेड बाइ सिटिजन लाइफ इन्सुरेन्स, हिपको सुपर बिल्ड, नेपाल्स फर्स्ट पीईबी मैन्युफैक्चरर, मुक्तिनाथ विकास बैंक, मार्बल पाइपिंग सिस्टम, अम्बे स्टील्स, जे बन्छ दिगो बन्छ।

0: म इन्सपेक्टर प्रिया, तिमीहरूलाई पक्रिनुको लागि केही समयदेखि यही गाउँमा यही गाउँको गाउँले भएर बसिरहेको थिएँ। तपाईँलाई त मैले नायक सम्झेको थिएँ, तपाईँ त खलनायक पो निस्किनु भयो।
1: मैले पनि तिमीलाई लक्ष्मी सोचेको थिएँ, तिमी त मा दुर्गा निस्क्यौ। डाइलग बाजी बढी भयो, ट्याकटुक पारेर काम सकिहाल न। खै यता ल्याऊ। By the way, DSP सपुत।
2: हजुर छोरीबा।
0: त्यो चेलीबेटी बेच्नलाई त हामीले पक्र्यौँ नि।
2: हो, राम्रो भयो, त्यस्तालाई त पत्ता फर्कनु पर्छ।
0: अनि आमा कहाँ हुनुहुन्छ?
2: ए, तेरो आमा काउली बेच्ने गएछ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज। टुनिखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु कारण बन्दीपुर माउन्टेन रिजोर्ट। बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर 4 टुनी खेल तनहुँ। फोन 0965-20-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
1: आँखाका बिरामीहरूलाई खुसीको खबर,
2: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
1: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू,
2: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
1: आँखाको दृष्टि परीक्षण, चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
2: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
1: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
2: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
1: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
2: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461-13100, 98461-23860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जी।
3: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
4: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
3: जीएमसी स्पेशल मिट मसला, हैन के सुन्दैछु म यो?
4: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
3: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
4: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
3: भुमकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि भुमकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ, सम्पर्क नम्बर 98065-0043।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्बे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल।

0: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गङ्गालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0625205004, 98400।

0: मोती हेल्थ क्लिनिक डुम्रे बजार को सूचना।
1: हरेक महीना को दोस्रो शनिवार नसा मानसिक छारे रोग तथा लागोसत रोग विशेषज्ञ डाक्टर बाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिवार र बुधवार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर बाट स्वास्थ्य परीक्षण। हरेक शनिवार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: सम्पर्क नम्बर 0658080170 र 0658080287।
3: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
4: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
5: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
4: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
5: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स, बास्तै न्यू रोड, दमौली तनहुँ। फोन नम्बर 9856607424, 9860602992।
4: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
6: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
7: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
6: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
7: आजै सम्पर्क गर्नुहोस् 0615746068 97649447474।
6: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि
2: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु हातमा चुरी र औठी घाँटीमा हार लाएकी छु ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु अनि राम्री देखिन्न त
1: होइन यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ
2: विनोद सुनसादी पसलले हजुर पनि भाउजूलाई लिएर
3: हजुर हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ
4: विनोद सुनचाँदी पसल पालुङटा नगरपालिका 5 छाती पोखरी गोर्खा
5: प्रोपाइटर विनोद सुनार मोबाइल 98 31 39 505 र 98 61 95 850
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार सेवाहरू
7: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठुलो चिरफार उपचार गर्ने विधि
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
7: रक्तनाली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
6: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
7: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
6: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खैरिनी 2 मार्की चोकमा सम्पर्क गर्नुहोला
9: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रिट उपलब्ध छ गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस् हंसी सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसी सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली आबु 2 मार्की चोक तनहु प्रोपाइटर कोपिलाल गुरुङ मोबाइल नम्बर 98-65-25-562 र 98-028-25-562
10: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो
11: यसपालिको छुट्टी अलि हतार हतार भयो सोल्टिनको लागि के ल्याउनै पाइएन
10: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ लौ नासियो हातेभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो
11: केलाई पिर मान्छ र सोल्टिनी डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचाँदी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली कानमा लाउने झुम्का हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी
10: सोल्टी पनि
12: भरत एन्ड साजन सुनचाँदी दोकान गौतम गहना पसल बन्दीपुर एक डुम्रे बजार तनहुँ पृथ्वी राजमार्गको अगाडि कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ प्रोपाइटर भीमबहादुर गौतम र मीना गौतम सम्पर्क नम्बर 98-460-40-214 98-266-77-776 र 65-580-278
13: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्री बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौँ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भएको डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार्जुनी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथदम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौँ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहु। सम्पर्क नम्बर 9856 63 007 0065 580 580 289
3: संजीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोड्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
3: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
2: सम्पर्क 0665 80 229 संजीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर एक डुम्रे बजार तनहु।
4: नेशनल सिटी हॉस्पिटल
5: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल
6: विशेषज्ञ चिकित्सक र सेवाहरू
7: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल
6: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त
6: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार
6: फिजिसियन डाक्टर गौरी राम महतो
7: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई
6: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी
7: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती
6: हिमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
6: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा नेशनल सिटी हस्पिटल हस्पिटल रोड भरतपुर सम्पर्क 0054 93 611
5: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज

अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: Extreme imagining, time change.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in degree of a severe water crisis.
5: भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु। मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो, आसिफ शेखको शतक। नेपाल खबरमा अब पूरा खबर। बाढी पहिरोले सडक सञ्जाल विच्छेद भएपछि रसुवाको आमा छोदिङ्गो गाउँपालिकाका बस्तीहरूमा अहिले ड्रोन मार्फत राहत ढुवानी गरिँदैछ। भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीले सडक र पुल बगाएपछि यो गाउँपालिका पूर्ण रूपमा सडक सम्पर्कविहीन बनेको छ। बिजुली र बाटोघाटो नहुँदा स्थानीयवासी अघोषित नाकाबन्दीको अवस्थामा थिए। खाद्यान्नको चरम अभाव भएपछि 2,700 रुपियाँ पर्ने चामलको बोरालाई 11,000 रुपियाँसम्म तिर्नुपर्ने बाध्यता सृजना भएको थियो। यही चरम संकट टार्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा धुन्चेबाट हाकुबेसीसम्म ड्रोन मार्फत राहत पुर्याउन थालिएको छ। एकैपटकमा 80-100 किलोसम्म भार बोक्न सक्ने अत्याधुनिक ड्रोनले अहिले खाद्यान्न, औषधि र ग्यास सिलिन्डर दुर्गम बस्तीमा ओसारिरहेका छन्। भौगोलिक विकटताले हेलिकप्टर जान सम्भव नभएको र मान्छेले बोकेर लैजान कैयौं दिन लाग्ने अवस्थामा ड्रोनले राहत ल्याउन थालेपछि स्थानीयको अनुहारमा खुसी छाएको छ। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रविधिको यो प्रयोगले भोकभोकै पर्न लागेका नागरिकलाई ठूलो राहत दिएको छ। नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको देशमा विपद व्यवस्थापन र उद्धारका लागि ड्रोन प्रविधिको यो सफल अभ्यासले भविष्यका लागि प्रभावकारी र नयाँ बाटो देखाएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। परिवर्तनशील हिमाली जलवायुको कारण विपदको जोखिममा बढेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डिपिनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। संस्थाले विपद पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभए प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड़ दिएको छ। डिपिनेट नेपालले सरकार तथा सरकारवाला सक्षम विभिन्न सिफारिसहरू प्रस्तुत गर्दै भोटेकोसी बाढीको तत्काल स्वतन्त्र वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। यस्तै बाढी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाधनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापनामा प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहुविपद पूर्व सूचना प्रणाली, तथ्याङ्क आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपिनेटको सिफारिस छ। यो बाढीबाट प्राप्त सिकाइलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका लागि निर्णायक मोडका रूपमा उपयोग गर्न डिपिनेट नेपालले ध्यानाकर्षण गराएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष खुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्द नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सृजना हुन नहुने बताउनु भएको हो। उहाँले हजारौं वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने, निष्कर्ष निकाल्न नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गएको आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमान्ड पोस्ट बनाएर सुरु गरेको निगरानीका क्रममा कालोबजारी बढेको पाइएको छ। तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कारवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य बढी मूल्य लिने सातवटा पसललाई कार्यवाही गरेको छ र दुईजनालाई जनाही 3 लाख रुपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिन्डर 2300 रुपियाँसम्म असुल लिएको उजुरी परेको छ। उपभोक्ता भक्तपुरमा 28 देखि 29 सयसम्म मूल्य लिने दुई पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कडा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा 4 दिन ग्यास आयात ठप्प भएको थियो। त्यस यता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढी सिलिन्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्री ले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौँ दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिन्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 4 जना घाइते। धारापानीमा सडक फलान गर्न बेसी सहर सामे सडक भरि बेलुका 5 बजेसम्मका लागि बन्द। लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बिई सिभिल, बिई इलेक्ट्रिकल, बिई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सडक विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोटेकोसी बाढीबाट पीडितको सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डिपी नेटको आह्वान, खाना पकाउने ग्यासमा कालोबजारी बढेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 4 जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिमकमा जीप अनियन्त्रित भई सडकबाट झण्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 सल्लेका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसीसहर चामे सडक अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सडक ढलान गर्न भरे बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सडक बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङ्गी जलविद्युत आयोजनाले झण्डै 50 मिटर सडक ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 वटा ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसङ्ख्या र अमेरिका भन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड दिइनेछ। सम्मेलनले साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायत का विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग श्रृङ्खलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रन आउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ युएका युवराज अहमदले 4 विकेट लिए। खुजाइमा बिनले 2 तथा हैदर अली र अदिब अस्मानीले 1-1 विकेट लिए। अहिले जवाफी ब्याटिङ गरिरहेको युएईले ताजा अवस्थामा 7 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 53 रन बनाएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सडक विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुसी। भोटेकोशी बाढीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढेको पाइएकोले कारवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु। मोदी सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो। आसिफ शेखको शतक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: चितुवाको आक्रमणबाट बस्न निम्न सावधानीहरू अप्नाउनको लागि हार्दिक अनुरोध गरिन्छ।
2: चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं र अबेरसम्म बाहिर खेल्न नदेऊ।
1: साँझ परेपछि सकभर बाहिर ननिस्कौ, निस्कनु नै परे सावधानी अपनाऊ, समूहमा जाऊ र उज्यालोको व्यवस्था गरेर मात्र बाहिर निस्कौ।
2: जङ्गली जनावरहरू पस्न सक्ने झ्याल ढोकाहरू राम्ररी बन्द गरौ र त्यस्ता झ्यालहरूमा डन्डी तथा ग्रिल लगाएर सुरक्षित बनाऊ।
1: घर वरिपरि रहेका अग्ला झाडी तथा साना बुट्यानहरू नियमित रूपमा सफा गरौ।
2: घर वरपर पर्याप्त उज्यालो बत्तीको व्यवस्था गरौ, जसले चितुवा लगायतका अन्य जङ्गली जनावरहरूलाई टाढैबाट देख्न मद्दत गर्दछ।
1: साना बच्चाहरूलाई जङ्गलको बाटो हुँदै विद्यालय पठाउँदा ठुलो मानिसको साथमा मात्र पठाउ।
2: घाँस दाउराका लागि जङ्गल जाँदा सकभर एक्लै नजाऊ, जानै परे समूह बनाएर मात्रै जाऊ।
1: प्राकृतिक वासस्थान तथा चितुवाका आहार प्रजातिहरू मृग बदेल वन कुखुरा खरायो आदिको संरक्षण गरौ। यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो। विदेशमा राम्रो जागिर, धेरै कमाई, सबै सपना जस्तै लाग्छ, तर अपरिचित व्यक्तिको मिठो आश्वासनले तपाईँलाई मानव बेचबिखनको जालमा पार्न सक्छ।
3: याद राखौ, मानव बेचबिखन अपराध हो। झुटा प्रलोभन, जबरजस्ती श्रम शोषण, यौन शोषण, बाल विवाह वा कुनै पनि प्रकारको शोषण मानव बेचबिखनका रूप हुन्।
1: रोजगारी वा वैदेशिक यात्रामा जानु अघि आधिकारिक प्रक्रिया अपनाऊ। अपरिचित व्यक्तिको आश्वासनमा विश्वास नगरौ। आफ्ना परिवार र स्थानीय निकायसँग जानकारी साझा गरौ।
4: सचेत बनौ, सुरक्षित रहौ, मानव बेचबिखन विरुद्ध आवाज उठाऊ।
3: मानव बेचबिखन रोक्नु सबैको साझा जिम्मेवारी हो। शंकास्पद गतिविधि देखिएमा तुरन्त सम्बन्धित निकाय, नजिकको प्रहरी कार्यालय वा प्रहरीको 100 नम्बरमा जानकारी गराऊ।
1: सुरक्षित यात्रा, सुरक्षित रोजगारी, सुरक्षित भविष्य, मानव बेचबिखन विरुद्ध एकजुट बनौ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय, एडिबी, मुगलिन पोखरा सडक सुधार।

0: अनुसार नुन थोरै, बुङ्गोटे जिराको धुलो थोरै, धनियाँको धुलो बेसार, खुर्सानीको धुलो र मिट मसला राख्नुहोस् अनि मिठो भइहाल्छ।
1: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
2: व्यापारिक जानकारीको लागि बुङ्कुटे मसला पसल बैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9840600178।
3: तपाई यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
3: प्रोप्राइटर मदन अधिकारी, मोबाइल 9856680622, 9856680622।
4: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम, विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा उपस्थित।
5: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
4: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
5: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली तनहो। फोन नम्बर 9856607424, 9860102।
4: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
6: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो, पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
7: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
6: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
7: आजै सम्पर्क गर्नुहोस् 061-574-668, 97-649-4744।
6: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौँ। सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली, बन्दीपुर एक, टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0-65-80-599, मोबाइल 9-56-60-60-299।
9: बन्दीपुर गाउँपालिकाको सूचना।

0: यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई वडा नम्बर एकदेखि वडा नम्बर छ भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसाय, फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नुहुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालू आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भने कहिले ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
4: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
4: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
5: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर सुनचाँदी खरिद बिक्री तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
6: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

हजुर छोरालाई च्याटै शिरमा टोपी, दैव संजुग भेट भयो नाप्ने गाउने हो कि हो झ्याउरे भाका मादल ताल तालमा ताल मिलाएर नाचिदिउँ नाच आगनीमा छम्मा।

मानिसको जवान पिपलको पाता जस्तो फिलिलिली झरी जाने रहेछ, सुन चाँदी भन्नु मात्रै माया ठुलो रहेछ। हो सन्दर्भको कुरा बेला र मौका पर्दाखेरि।

आटामुनि जीवनको भर केही छैन, उमेर छँदै मजा गर भैसा छँदै छैन। हो दुई आत्माको मेला खहरेको भेला जस्तो हुन्न साली।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई
2: भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो हातेभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
1: केलाई पिर मान्छ र सोल्टिनी, डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
2: सोल्टी पनि
3: भरत एन्ड साजन सुनचादी दोकान गौतम गहना पसल बन्दीपुर एक डुम्रे बजार तनहुँ पृथ्वी राजमार्गको अगाडि कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम, सम्पर्क नम्बर 98462614, 98266777 र 0635820878।
4: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
5: आँखाका बिरामीहरूलाई खुसीको खबर,
6: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेओडारमा भोटेओडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
5: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू
6: सार्वजनिक निदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
5: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
6: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
5: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
6: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
5: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
6: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461313100, 98461313860। भोटेओडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेओडार, कृष्ण बगैँचा, लम्जुङ।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खैरिन 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
8: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसे सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसे सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली आबु 2 मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ, मोबाइल नम्बर 98562525562 र 98028252562।
9: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
10: ढकाल हार्डवेयरमा।
9: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि?
10: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा।
8: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
11: जगदम्बाको जस्ता पाता रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप पीबीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
12: 12 वर्ष वारेन्टी, हिन्ड ओइल थाराहरू, प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
13: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
11: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
14: ढकल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
15: डुम्रे बजारमा रहेको ढकल हार्डवेयरको पसल भानु एक साँच गोटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँच गोटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
16: प्रोप्राइटर मनिष ढकाल, मोबाइल नम्बर 98467-98003, 98458-46952, फोन नम्बर 06-65-80-169।
11: होम डेलिभरीको पनि सुविधा रहेको छ।
16: हाम्रो पसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 06-65-80-084, मोबाइल नम्बर 98467-98003, 98458-46952।
17: अया मरे नि बा।
18: होइन के बोलाउ रे बा, अय रात गर्दै बस्नु भएको छ त
17: के हुनु नि धने बाबु? क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला। अहिले यी ढाड, कम्मर, पाता, पाखुरा, घोडा, जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु।
18: ए हो र अरे बा, हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि।
17: ए हो र धने बाबु, उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु?
18: ल किन नहुनु लाउरे बा, त्यहाँ निको हुने नै यस्तै रोग त हो नि। ढाड कम्मर दुख्ने, घुँडा दुख्ने, जोरी नसा दुख्ने, झमझमाउने, लाटो हुने, प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा।
17: अनि यो कहाँनिर रहेछ त धने बाबु?
18: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा।
17: ओहो धने बाबु, म त आजै जान्छु। बरु फोन नम्बर कति होला धने बाबु?
18: ल ल टिप्नुहोस् त लाउरे बा, 98141-91-0866 र 98058-13-318।
19: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार।
20: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो। मोबाइल नम्बर 98141-91-0866 र 98058-13-318।
11: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
21: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, इसिजी, मुटुको इको, प्लास्टर, माइनर अपरेसन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
15: सम्पर्क नम्बर 06-65-80-170 र 06-65-80-287।
19: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
0: नेशनल सिटी हॉस्पिटल।
1: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
22: विशेषज्ञ चिकित्सक र सेवाहरू,
23: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटार, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
22: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
23: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
22: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
23: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
22: फिजिसियन डाक्टर गौरीराम महतो,
23: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
22: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
23: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
22: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
23: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
22: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054 93 611।
1: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
24: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि
2: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु हातमा चुरी र उठी घाँटीमा हार लाएकी छु ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु अनि राम्री देखिन्न त
1: होइन यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ
2: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई नत्र पछि पर्नु होला
3: हजुर हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ
4: विनोद सुनचाँदी पसल पालुङटार नगरपालिका 5 छाती पोखरी गोर्खा
5: प्रोप्राइटर विनोद सुनार मोबाइल 98138 39505 र 98165

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्बे चिसा पानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक टुम्रे बजार चिसा पानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 98568062 98568062।
3: अय्या मरे नि बा।
4: होइन के बोलाउ रे बा, अय्या रात गर्दै बस्नु भएको छ त।
3: के हुनु नि धने बाबु, क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला। अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु।
4: ए हो र अरे बा, हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि।
3: ए हो र धने बाबु, उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु।
4: ल किन नहुनु लाउरे बा, त्यहाँ निको हुने नै यस्तै रोग त हो नि। ढाड कम्मर दुख्ने, घुँडा दुख्ने, जोरी नसा दुख्ने, झमझमाउने, लाटो हुने, प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा।
3: अनि यो कहाँनिर रहेछ त धने बाबु?
4: यही हाम्रो डुम्रे बजारको बेसिसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा।
3: ओहो धने बाबु, म त आजै जान्छु। बरु फोन नम्बर कति होला धने बाबु?
4: ल ल टिप्नुहोस् त लाउरे बा, 98141 91 0866 र 98 0 58 13 318।
1: जगजुर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार।
5: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसिसर चोक डुम्रे बजार तनहु। मोबाइल नम्बर 98141 91 0866 र 98 0 58 13 318।
6: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
7: ढकाल हार्डवेयरमा।
6: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्न पर्यो भने नि?
7: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर।

0: एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
1: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
2: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
3: ढकल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: जुम्रे बजारमा रहेको ढकल हार्डवेयरको पसल भानु एक साँच बुटे आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु एक साँच बुटे आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
0: प्रोप्राइटर मनिष ढकाल, मोबाइल नम्बर 9847980003, 9845649952, फोन नम्बर 0658080169।
2: होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: हाम्रो फसल भानु नगरपालिका 9 नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 0658080084, मोबाइल नम्बर 9847980003, 9845649952।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
2: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
1: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो। हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
2: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचाँदी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन, तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
1: सोल्टी पनि।
3: भरत एन्ड साजन सुनचाँदी दोकान, गौतम गहना पसल, बन्दीपुर एक डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि, कामना विकास बैंक जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोपाइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98460 40214, 98266 77776 र 0635 80 278।
4: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
5: आँखाका बिरामीहरूलाई खुसीको खबर,
6: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
5: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू:
6: सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
5: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
6: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
5: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
6: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
5: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
6: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461313100, 98461313860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जी।
7: काका, साह्रै निराश देखिनु भएको छ त। बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
8: हेर न नानी, खेतीबाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै। यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
7: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
8: ए हो र, त्यसो भए म आजै गइहालेँ।
9: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजारी, 2 लिटर 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटरको विषादी छर्कने स्पेयर पम्प, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलिब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासु, च्यापच्यापे पासु, कृषि चुना, पोल्ट्री चुना, रिनोइड बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात गोड्ने, गार्डन पन्छा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङकट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पंक्षीका औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार। मकैमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैडा लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, मालेपाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू, साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हर्मोन पनि उपलब्ध छ। लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
10: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, BSc AG, कृषि स्नातक, कन्जिवेनी मेडिकलको आडैमा। सम्पर्क फोन 0658082775, सम्पर्क मोबाइल 98461952596 र 98101120।

0: Extreme Energy Drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्री बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौँ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस सिस्ट, डर्मोइड जस्ता शरीरमा भएको डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हारजोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथदम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौँ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 98563607, 065580076 580-289।
3: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
1: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा, साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: सम्पर्क नम्बर 065580170 र 065580287।
5: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
6: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा उपस्थित
7: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
6: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, चिली, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
7: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98560604, 98660012।
6: प्रोपराइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
8: सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भन्यो कहिले ल्याइदिने होइन।
9: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
10: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
9: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
8: थ्याङ्क यू बाबा।
9: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
0: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै रासियम सारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
11: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुरानो तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98 24 16 80 18, 98 05 85 61 26।

0: extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0065205004, 98400।

0: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोड्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
0: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका यस्ताद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
2: सम्पर्क 0965802239 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
1: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका 100 पशुपालन सम्बन्धी कृषक समूह संस्था समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुमा आवेदन पेश गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण 72 पशु विकास प्रबन्धन कार्यक्रम गाई भैँसी बाख्रा बङ्गुर फलप परिमाण 1 वटा विनियोजित बजेट 30 लाख मात्र सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू खोर गोठ माछा पोखरी रेलवे निर्माण र सुधार उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन घाँस बाली तथा नर्सरी स्थापना र व्यवस्थापन काली गण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप परिमाण 2 वटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रबन्धन आदि उत्पाद आधारित प्रोत्साहन सहयोग दुधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दुध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दुध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू परिमाण 1 वटा बजेट 5 लाख बढीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रशोधित तथा प्याकेजिङ भएको हुनुपर्ने
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
1: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0065645792 सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
3: Extreme energy drink, time check. अहिले ठीक 2 बजेको छ।
4: Extreme energy drink, taste the difference, feel the energy.

0: होइन हौ सोल्टिनीहरू, बाह्रको भारी त निकै ठुल्ठुलो बोकेर आउनु भएको रहेछ।
1: के गर्नु सोल्टी, गाउँघरको काम यस्तै छ, घाँस दाउरा मेला पात नगरिनु हुने। अनि सोल्टीहरू चाहिँ कहाँसम्म पुगेर आउनुभयो त सोल्टी?
2: यसो सोल्टिनीहरूसँग भेटघाट नभएको पनि धेरै भएको थियो, अनि आज यसो गाउँ घुम्दै आएको सोल्टिनीहरू ठ्याक्कै बाटोमै भेट भयो।
3: खै त सोल्टिनी, आजकल त खै फोन सुन पनि छैन।
4: गाउँघरको व्यस्तले गर्दा फोन गर्न नपाएको हो। हजुरहरूको माया त मनभरि छ नि।
2: के माया त छ अरे नि त मनभरि, के हो?
0: होइन सोल्टिनीहरू, पहिला पहिला कति रमाइलो हुन्थ्यो, रातभरि नाचिन्थ्यो, साह्रै याद आउँछ।
5: ठिकै छ नि त सोल्टी, हाम्रो गाउँ सम्झेर आउनु भएको रहेछ, फेरि पनि समय मिलाएर आउनुहोस् न, फेरि पनि रमाइलो गरौँला नि। हुन्न र,
2: के हो सोल्टिनीहरू त आजै बोलायो त, कि समय मिलाएर आजै आइदिने हो?
3: हुन्छ, आज बेलुकै जाउँ न।
2: बेलुकै गइदिउँ त है,
5: आउनु न आउनु, किन अकमकिनु भएको हो? र है केटी हो, सोल्टीहरू आउने भनेपछि त हामी पनि तयारी हुन पर्यो नि त है। अनि हाम्रो त्यो अस्ति नै थियो, 3 महिनादेखिको जाँड थियो, मिठो रक्सी बनाएर रोटी पोलेर भरे सोल्टीहरूलाई चाहिँ स्वागतको लागि हामी तयारी भएर बस्नुपर्छ है केटी हो।
2: क्यो सोल्टी यार, रोटी र रक्सी कुरामा त रियालै छु यहाँ त सोल्टीको त यार।
1: नाचगान पनि गर्नुपर्छ, झन् एकदमै रमाइलो गर्ने, धेरै वर्षपछि भेट भएको छौँ हामी, त्यही भएर सोल्टीहरू पनि तयारी भएर आउनुहोस् है सोल्टी।
2: ल हुन्छ सोल्टी, त्यसो भए हामी भरे साँझ आउँछौँ, चट्ट हामी सबैजना रेडी भएर आउँछौँ, चट्ट रमाइलो गर्नुपर्छ है त।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा डालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाककान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार।

0: फुली कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त?
1: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
0: विनोद सुनसादी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
2: हजुर, हामी कहाँ शुद्ध सुनसादीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनसादी खरिद बिक्री गरिन्छ।
3: विनोद सुनसादी पसल, पालुङटा नगरपालिका 5, छाती पोखरी, गोर्खा।
4: प्रोपाइटर विनोद सुनार, मोबाइल 98 38 39 505 र 98 165 95 850।
5: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
6: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
5: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
6: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा, अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
7: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 98460007

0: extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0665200004, 98400506063।
3: नेशनल सिटी हस्पिटल,
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
5: विशेषज्ञ चिकित्सक र सेवाहरू,
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटार, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
5: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
5: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
5: फिजिसियन डाक्टर गौरी राम महतो,
6: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
5: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
6: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
5: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
5: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0564-93-611।
4: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
7: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो, पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF

0: आइसीएसआई नै रोजौ।
1: पुरुष बाजुपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक आइबीएफ आइसीएसआई ट्रिटमेन्ट। तपाईँको लागि अहिले आइबीएफ आइसीएसआई ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
0: साथै आइबीएफ फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर आइसीएसआई प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
1: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-4774।
0: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौँ। सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली, बन्दीपुर 1 टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 065-580-599, मोबाइल 98-560-60-299।
4: ओहो गुरु, पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
5: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
4: के भयो र गुरु?
5: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
4: बर्बादै भएछ त गुरु, हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
5: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
6: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ। साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। श्वेता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार, चिसोपानी, तनहुँ। प्रोप्राइटर प्रमोद कुमार। सम्पर्क 98-560-42-576, 98-013-13-191।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
1: आँखाका बिरामीहरूलाई खुसीको खबर।
2: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेवडारमा भोटेवडा आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
1: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू
2: सार्वजनिक विधाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
1: आँखाको दृष्टि परीक्षण, चश्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चश्माहरू उपलब्ध गराइन्छ।
2: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
1: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
2: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
1: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
2: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 98461313100, 98461313860। भोटेवडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेवडार, कृष्ण बगैँचा, लम्जुङ।
3: काका, साह्रै निराश देखिनु भएको छ त। बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
4: हेर न नानी, खेतीबाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन। अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको, घाटै घाटा मात्रै। यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
3: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
4: ए हो र, त्यसो भए म आजै गइहाले।
5: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजार, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटर को विषादी छर्कने स्पेयर पम्प, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलिब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासु, च्यापच्यापे पासु, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात फोर्ने, गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङ्कर, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पंक्षीका औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार, मकैमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, माले पाटन बोडी, मिटर तने बोडी भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ। लहरी बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापी पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौ।
3: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा प्रोप्राइटर दिकेश मुनाकर्मी BSc AG कृषि स्नातक कन्जिबेनी मेडिकल को आडैमा। सम्पर्क फोन 0658 82 75, सम्पर्क मोबाइल 98 4 61 92 596 र 98 10 10 21 20।
6: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
3: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
6: जीएमसी स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
3: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
6: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
3: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
6: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ, सम्पर्क नम्बर 98 065 03 43 23।

0: Extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा, पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार जोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पाप दम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहु। सम्पर्क नम्बर 9856 63 00 7 0 65 580 76 589
3: अय्या मरे नि बा।
4: होइन के बोला अरे बा, अय्या रात गर्दै बस्नु भएको छ त।
3: के हुनु नि धने बाबु, क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला। अहिले यी ढाड, कम्मर, पाता, पाखुरा, घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु।
4: ए होराला अरे बा, हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि।
3: ए हो र धने बाबु, उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु।
4: ल किन नहुनु लाउरे बा, त्यहाँ निको हुने नै यस्तै रोग त हो नि। ढाड कम्मर दुख्ने, घुँडा दुख्ने, जोरी नसा दुख्ने, झमझमाउने, लाटो हुने, प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा।
3: अनि यो कहाँनिर रहेछ त धने बाबु?
4: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा।
3: ओहो धने बाबु, म त आजै जान्छु। बरु फोन नम्बर कति होला धने बाबु?
4: ल ल टिप्नुहोस् त लाउरे बा, 9841 91 0866 र 9800 13 318।
5: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार।
6: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो। मोबाइल नम्बर 9841 91 0866 र 9800 13 318।
7: नेशनल इलेक्ट्रोनिक्स तपाईँको भरोसाको नाम, विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, चिली, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली तनहो। फोन नम्बर 9856 60 4 24, 9860 10 92।
7: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
0: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोर्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
0: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर कायस्थद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
5: सम्पर्क 0965802929। सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
2: तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिसका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्ता 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्दै, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। नेपाल प्रहरीको टिम्बुरे टु त्रिवेणी विशेष अपरेसन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतिदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमुना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमुना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सडक सञ्जाल, सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चराउदीको कृष्णवीर सडक खण्ड मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मङ्गलबारसम्म गाडी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सडक भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकोले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी जिनफिङको भनाइ उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी लोकल, सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन्। रुरु क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन सुरु गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफलमध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। अब विदेशको खबर। माओ सेतुङको निधन भएको 50 वर्ष बित्यो, तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेष गरी जेन्जी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढिरहेको पाइएको छ। चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेताभन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन्। चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्युज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन्। चीनको प्रतिष्ठित चिनवा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन्। जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो। पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ। हप्ताको 6 बिहान 9 राति 9 काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन्। सानैदेखि कडा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न सङ्घर्ष गरिरहेका छन्। यस्तो अवस्था पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दोजल्दो लाग्न थालेको छ। विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले युएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 गुमाएर 313 रन बनायो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे। उनी 102 रन बनाएर आउट भए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले अभिजित 15 रन बनाए। बोलिङतर्फ युएईका इब्राब अहमदले 4 विकेट लिए। खुजाइनमा बिनले 2 तथा हैदरल अरी र अदिब उस्मानीले 1 विकेट लिए। युएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 गुमाएर 264 रन बनाएको छ र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ। आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा पुग्नेछ। चारभन्जिङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सडक मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिसका लागि अन्तिम चरणमा। जिनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्यो, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण, र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
4: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
4: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
5: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर सुनचाँदी खरिद बिक्री तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
6: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहु, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 9824168 9805 8161 26।
7: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
8: ढकाल हार्डवेयरमा।
7: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्न पर्यो भने नि?
8: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा।
5: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
9: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप, पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
5: 12 वर्ष वारेन्टी, हिन्ट ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
6: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
9: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
10: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
5: डुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु 1 साँझबाटै आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु 1 साँझबाटै आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ। प्रोप्राइटर मनिष ढकाल, मोबाइल नम्बर 9847098003, 9845649952, फोन नम्बर 0665801169।
9: होम डेलिभरीको पनि सुविधा रहेको छ।

हाम्रो पसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 0965800084, मोबाइल नम्बर 98467800003, 98458946952।

0: Extreme energy drink.
1: National City Hospital.
2: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
3: विशेषज्ञ चिकित्सक र सेवाहरू,
2: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
3: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
3: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
3: फिजिसियन डाक्टर गौरीराम महतो,
2: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
3: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
2: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
3: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
3: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0956 93 6 11।
2: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
4: चितुवा बिरालो प्रजातिको एक अत्यन्तै शक्तिशाली वन्यजन्तु हो, जुन नेपालको मध्य पहाड, तराई, चुरेर हिमाली क्षेत्रका जंगलहरूमा पाइन्छ। साथै झाडी, घाँसे मैदान तथा मानव बस्ती नजिकैको वन क्षेत्रमा पनि बस्ने गर्दछ।
5: चितुवा मुख्यतया राति सक्रिय हुने जनावर हो।
4: चितुवा सजिलै रुख चढ्न सक्छ र आफ्नो शिकारलाई प्राय रुखमाथि नै लगेर सुरक्षित राख्दछ।
5: चितुवा वन पारिस्थितिकीय प्रणालीको शीर्ष शिकारीको रूपमा रहेको छ, जसले शाकाहारी र साना जनावरको संख्या नियन्त्रण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
4: IUCNले चितुवालाई नियर थ्रेटन श्रेणीमा र साइटिसले अनुसूची एकमा सूचीकृत गरेको छ।
5: नेपालमा चितुवा लगायतका अन्य जंगली तथा संरक्षित जनावरको शिकार, हत्या, ओसार पसार तथा अङ्गको व्यापार गर्नु गम्भीर अपराध हो र यस्ता कार्यमा संलग्न भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार 5-15 वर्षसम्मको कैद सजाय वा 5-10 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।
4: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
6: सुनेका छौ, हाम्रो गाउँको रमेशलाई त एसआइभी भएछ रे नि।
7: ए हो र, त्यसो भए त उसँग बस्न, हात मिलाउन पनि डर हुने भयो अब त।
8: होइन होइन, यो गलत बुझाइ हो। एचआईभी भन्ने कुरा हात मिलाउँदा, सँगै बसेर खाना खाँदा, अङ्गलो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट सर्दैन।
6: ए त्यसो भए एचआईभी कसरी सर्छ त?
8: एचआईभी मुख्य रूपमा असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग र गर्भावस्था, सुत्केरी वा स्तनपानको क्रममा आमाबाट शिशुमा सर्न सक्छ। तर समयमै परीक्षण, उपचार र आवश्यक स्वास्थ्य सेवाले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
4: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा

0: भी सेवा प्रदायक सहयात्री समाज नेपाल र शीर्ष जेबी द्वारा जनहितमा जारी सन्देश।
1: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि
2: छ्या दाइ पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु हातमा चुरी र उठी घाँटीमा हार लाएकी छु ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु अनि राम्री देखिन्न त
1: होइन यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ
2: विनोद सुनसादी पसलले हजुर पनि भाउजूलाई लिएर
3: हजुर हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ
4: विनोद सुनचाँदी पसल पालुङटार नगरपालिका 5 छाटी पोखरी गोर्खा
5: प्रोपाइटर विनोद सुनार मोबाइल 9831349505 र 9816695850
6: काका साह्रै निराश देखिनु भएको छ त बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो
7: हेर न नानी खेतीबाली पनि राम्रो भएन पशुपालन पनि राम्रोसँग फापेन अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो
6: अब विदेश होइन काका तपाईँलाई प्राविधिक सल्लाह उन्नत बिउ बिजन घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले तपाईँ त्यसको लागि दनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न
7: ए हो र त्यसो भए म आजै गइहालेँ
0: हामी कहाँ सिजन अनुसारका तरकारी बाली अन्न बाली दलहन बाली नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन् विषादीहरू कीटनाशक रोगनाशक झारपातनाशक मुसानाशक लगायत कमिला धमिरा साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ कृषि सामग्रीहरू मकै चढाउने मेसिन 5 र 10 लिटरको हजार 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटरको विषादी सर्कने स्पेयर पम्प नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू बेर्ना जमाउने नर्सरी ट्रे र पोली ब्याग दाँते औजार 9 र 11 मुखी टनेल प्लास्टिक हरियो नेट जाली काटछाट गर्ने कैची सिकेसर बाँस काट्ने आरा मोहनी पासो च्यापच्यापे पासो कृषि चुना पोल्ट्री चुना रिनोइड बोर्डो पेस्ट कौशी खेतीका सामग्रीहरू कोकोपेट ग्रो ब्याग गमलाहरू अर्गानिक मल गडौली मल जैविक मल सानो साइजको कुटो झारपात कोर्ने गार्डन पन्छा गार्डन कैसी निमजन्य तेल कुकुरका सामग्रीहरू स्याम्पू साबुन पाउडर काइयो नङकट ज्याकेट सिक्रीहरू बडी बेल्ट घाँटी बेल्ट पनि पाइन्छ कुखुराका चल्लाहरू बोइलर क्रिराज हब्बर लोकल बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ पशु औषधिहरू भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन् नामले माटे जुका किर्ना उपिया सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ मकै बारीमा झारपात मार्ने धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन् साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2 रामपुर कम्पोसिट मनकामना 3 शङ्कर मकै स्टार 9 सुवर्ण सिपी 808 राजकुमार क्राइस्टार मकैमा गवारो र फौजे किराको विषादी र झार मार्ने विषादी पनि उपलब्ध छ लहरे बालीका बिउहरू भक्तपुरे लोकल काँक्रो करेला घिरौला लौका मुन्टा खाने र कैना लाग्ने फर्सी जुकुने फर्सी चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ त्यस्तै होचा र अग्ला बोटे टमाटर अकबरे खुर्सानी भेडे खुर्सानी मालेपाटन बोडी मिटर तने बोडी भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ
6: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा प्रोप्राइटर दिकेश मुनाकर्मी BSc AG कृषि स्नातक कन्जुवेनी मेडिकलको आडैमा सम्पर्क फोन 0658082775 सम्पर्क मोबाइल 9841692596 र 98

0: 10, 10, 21, 20. यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
1: ए ल सुन्नुहोस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्, त्यसपछि मासु ओइरिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
0: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
2: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल बैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9840600178।
3: तपाई यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन, पोखरा वा बन्दीपुर बेसीसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ?
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसा पानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू, अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ, अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन, बन्दीपुर एक डुम्रे बजार चिसा पानी तनहुँ।
3: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
2: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस सिस्ट, डर्मोइड जस्ता शरीरमा भए डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार जोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवाहरू,
3: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसुति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, पाप दम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहुँ, सम्पर्क नम्बर 9856063007, 0065580076 र 85289।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: अब लमजुङ विशेष शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0 65 520 004, 98 400 50 663।
3: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
4: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
3: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
4: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, 22 न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98560-604-24, 98660-010-92।
3: प्रोपराइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
5: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
6: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
5: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
6: आजै सम्पर्क गर्नुहोस् 061-574-668, 97-6-59-47-44।
5: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौ। सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा M5 र N4 लेभलको विशेष तयारी कक्षा। 0 लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली, बन्दीपुर 1, टुम्रे बजार, गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0-65-580-599, मोबाइल 98-560-60-279।
9: SLT लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो? यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
10: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो, हातेभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
9: केलाई पिर मान्छ र सोल्टिनी, डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचाँदी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
10: सोल्टी पनि
11: भरत एन्ड साजन सुनचाँदी दोकान गौतम गहना पसल बन्दीपुर एक डुम्रे बजार तनहुँ पृथ्वी राजमार्गको अगाडि कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम, सम्पर्क नम्बर 98460 40214, 98266 77776 र 0635 80 278।
12: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल KOS इबी चार्जिङ स्टेसन, बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर 9856806622, 9856806622।
3: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
2: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ, साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ECG, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: सम्पर्क नम्बर 0635801670 र 0635802087।
5: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
6: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
2: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हाड जोड्ने रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमल सिन्हाबाट इनोमली स्क्यान गरिन्छ।
6: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, ECG, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर कायस्थद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
1: सम्पर्क 0635802029, सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर एक डुम्रे बजार तनहुँ।
7: पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
8: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
7: के भयो र गुरु?
8: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
7: बर्बादै भएछ त गुरु, हाम्रै तनहुँको चिसा पानी डुम्रेमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
8: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
0: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ। साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। सोयता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार। सम्पर्क 9856042576, 9813131।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

र्सबाट राम खड्का रेडियो मृसिम्ह 107.1 MHz अर्घखाँचीबाट कोपिलाचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तम्घास गल्मीबाट साथ मिलिराखेको छ। सुषमा मल्लको भने रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बस्याल रेडियो कुटुम्ब 97.8 MHz तनसेन पाल्पाबाट निराजन पौडेल रेडियो कपिल वस्तु 104.3 MHz कपिल वस्तुबाट रिमा भर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट साथ मिलिराखेको छ। नम्रता नेपालीको दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चटाई रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जनानी 90.6 MHz पोखराबाट प्रतिमा गुरुङ रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्च कोसीपारीबाट नकुल घरती रुकुम पश्चिममा रेडियो आफ्नै एफएम 90.4 MHz चौरजहाईबाट मनिषा डागी रुकुम पश्चिममा रेडियो मौराखाडा 106.5 MHz सानी भेरीबाट यति बेला ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz हामीलाई बिनुमाया राईले साथ दिइरहनु भएको छ। धनकुटाको रेडियो लालीगुराँस 105.2 MHz जानु तामाङ रेडियो खबरपालिका 88.7 MHz खड्गराज बस्नेतले साथ दिइरहनु भएको छ। रामेछापको रेडियो झन्कार 97.5 MHz अनिता रसाईले यसै क्रममा तेराथुमको रेडियो मेनस्याम 103.4 MHz बाट रिजु कार्की उदयपुरको बेलका एफएम 100.9 MHz बाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। हुम्लाको रेडियो मन सरोवर 92.1 MHz बाट यति बेला धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। रेडियो दाङघुराईको रेडियो भरोसा 104.9 MHz दाङघुराईबाट दीपक पुनले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले यति बेला साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट गोरख डागीले साथ दिइरहनु भएको छ। रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गानाले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो डोल्पा 101.4 MHz रेडियो मुटकी चुला 93.5 MHz र रेडियो सत्यवाणी 104 MHz पर्वतबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। आज कार्यक्रम लोकसारथीको हामी शनिबारीय बसाइमा छौँ। शनिबारीय बसाइमा रहेर तपाईँहरूको माझमा हामी तपाईँले पुराना 30 का भाकाहरू गाउनु पर्ने हुन्छ। तर हामी 30 लाई लक्षित गरेर नयाँ तथा पुराना केही नभनिकन तपाईँले 30 का गीतहरू गाउन पाउनुहुन्छ, सक्नुहुन्छ। यद्यपि तपाईँले 30 को मौलिकतालाई बोकेको गीतलाई प्राथमिकता दिनुहोला। आज 30 का गीतहरू मात्रै गाउन पाइन्छ, लोकगीतमा गाइदिनुहोला, किनभने 30 आउन लागेको छ। 30 को अवसरमा हामीले 30 का गीतहरू मात्रै गाउने अवसर तपाईँलाई प्रदान गर्नेछौँ। आज लोकगीत गाउन भने पाइने छैन, यो कुरा म तपाईँलाई जानकारी गराएँ। 98 68 39 40 को नम्बरमा फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा पुरानो गीत राख्छौँ। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ।

0: स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र आज एउटा खुसीको कुरा तपाईँलाई बताउन मन लाग्यो। दाङ घुराईबाट प्रसारण भइराखेको रेडियो भरोसा 104.8 MHz नभएर 104.9 MHz हो, रेडियो भरोसा 104.9 MHz आज तेस्रो वर्षान्तमा प्रवेश गरेको छ। यो कुरा म तपाईँलाई जानकारी गराए, त्यहाँका स्टेसन म्यानेजर दीपक पुनले जानकारी गराउनु भएको छ। यो रेडियोले आफ्नो सुखद वार्षिक उत्सव मनाइरहेको छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। धेरै धेरै शुभकामना छ रेडियो परिवारलाई वार्षिक उत्सव को यो पावन अवसरमा भन्दै आउनुहोस्। 9868 6040 40 पहिलो साथीलाई म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार, के बोल्नुभयो, कहाँबाट?
1: हजुर, उदयपुरबाट। मेलिना श्रेष्ठ।
0: पूर्णिमा श्रेष्ठ कहाँबाट?
1: उदयपुरबाट, मेलिना।
0: ए मेलिना श्रेष्ठ, के छ मेलिनाजी हालखबर तपाईँको?
1: मेरो खबर एकदम ठिकठाक नै छ। मौसम चाहिँ पानी पर्ने लागेको छ, बादलले ढाकिराखेको छ।
0: यतातिर पनि बादल लागिराखेको छ, के अरे अब हेरौँ के हुन्छ, होइन? घाम लाग्ने बादल लाग्ने भइरहेछ के अरे। अनि कार्यक्रममा आउनु भएको छ यति बेला, ठ्याक्कै के गर्दै हुनुहुन्छ मेलिनाले?
1: यतिखेर चाहिँ म बाख्रा गोठालो गर्दैछु है त।
0: बाख्रा गोठालो गर्दै हुनुहुन्छ। तपाईँ उदयपुरको कुन ठाउँमा हुनुहुन्छ?
1: उदयपुरको तापली गाउँपालिका 2 मा।
0: ए कुन रेडियोबाट सुन्दै हुनुहुन्छ? रेडियो बेलुकाबाट पनि कार्यक्रम प्रसारण हुन्छ नि, त्यो रेडियो कतिको सुनिन्छ तपाईँको ठाउँतिर?
1: मैले त सुन्दिनँ, यता उदयपुरकै रेडियो चाहिँ मैले सुनेको छैन कति मेगाहर्ज छ भनेर उसले जानकारी चाहिँ गराइ राख्नु भएको थियो। त्यही नै बज्छ कि बज्दैन मैले चेक नै गरेँ, होइन यसबाटै राम्रो बज्छ अनि यसबाटै सुनिरहन्छु म।
0: ठिक छ, बेलुका एफएम पनि प्रयास गर्नु होला, 104.9 MHz हो है। हुन्छ, कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। फेरि फेरिका बसाइमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा मेलिना श्रेष्ठ आउनु भएको थियो यता भोजपुरबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। आज तिजका भाकाहरू मात्रै गाउन पाइन्छ, लोक भाकाहरू चाहिँ नगाइदिनु होला, किनभने अब तिज आउन धेरै दिन छैन, भोलि पर्सि त तिज नै हो क्या अरे, होइन? भोलि दर खाने दिन हो, पर्सि हरितालिका तिज हो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन भन्ने खबर मलाई प्राप्त भयो। 9868 6040 40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला, म तपाईँलाई आग्रह गरे। 9868 6040 40 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ। यति बेला साथी हुनुहुन्छ, आउनु भएको छैन, के भयो, टेलिफोनमा समस्या आयो कि क्या हो जस्तो लाग्यो मलाई, टेलिफोनमा समस्या आयो जस्तो छ। हाम्रो प्राविधिक मित्रले मिलाउँदै हुनुहुन्छ, टेलिफोनमा समस्या आयो भने अलिकति फोन नआउने समस्या हुन्छ, नत्र त साथीहरूले फोन लागेन भनेर कति गुनासो गर्नुभएको हुन्छ, होइन? त्यसो हुँदाखेरि फोन नआउने त कुरै भएन अझै, होइन? फोन गर्नुहोला 9868 6040 40 आज रेडियो भरोसा एफएमको वार्षिक उत्सव परेको छ, 3 वर्ष पुरा भएको छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरेँ। नमस्कार हजुर।
2: नमस्कार सर।
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट? ओहो, रुद्रबहादुर पुनमगरको के छ हालखबर?
2: एकदमै ठिक छ सर, के अरे भएको तिन वर्षको उपलक्ष्यमा त्यहाँका दिपक पुन, मगाधीश्वरी पुन र सम्पूर्ण साधन शुभकामना दिँदै राम्रा राम्रा कार्यक्रमहरू लिनु होला भन्दै दिइराखेको भयो सर।
0: आज त गीत गाउनु पर्छ नि, थाहा छ कि छैन?
2: तिजो गीत गाउनु नि सर,
0: तिजाको गीत गाउनु पर्छ। कार्यक्रम सुन्नु भएको छ नि क्या तपाईँले? अनि यो वार्षिकको सत्ता रेडियो भरोसाको हो, लोकसारथीको होइन
2: है?
0: रेडियो भरोसालाई तपाईँले सुझाव दिन पाउनुभयो यहाँबाट पनि, किनभने तपाईँ घोराईवासी नै हुनुहुन्छ त्यसैले, होइन? अनि के छ आज भोलि के गर्दै हुनुहुन्छ? आज कुन गीत गाउनुहुन्छ? आज तिजाको गीत एउटा गाइदिनुहोस्
2: अङ्क अङ्क सारीले भन्ने गाउँछ सर।
0: ल गाउनुहोस् ल।
2: ए अङ्क अङ्क सारीले नेपालको धुलो उडायो, सम्झम पाउजुको तालाईमा मर्काउँदियो कम्मर अहिलेको सालैमा। ए तिमी रे बोल्न थालो बाँसुरीको धुन, एउटा गीत गाउँछु मैले तिमी चाहिँ सुन। हङकङको सारीले नेपालको धुलो उडायो, हङकङको सारीले नेपालको धुलो उडायो, छम पाउजुको तालैमा, छम पाउजुको तालैमा, मर्काइदियो कम्मर अहिलेको सालैमा, मर्काइदियो कम्मर अहिलेको सालैमा। हजुर सर, यति नै हो,
0: मर्काइदियो कम्मर अहिलेको सालैमा, होइन?
2: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, रुद्र आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। दाङ घोराईबाट, घोराई 19 आउनु भएको थियो, पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला के छ साथी, हुनुहुन्छ? हुनुहुन्छ भने स्वागत गर्छु। नमस्ते हजुर, नमस्ते हजुर। खै त साथीको आवाज आएन। 9868-6040-40 नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। के छ साथी, हुनुहुन्छ? हुनुहुन्छ अरे, स्वागत गरे, नमस्कार हजुर।
3: हजुर दाई नमस्ते।
0: नमस्ते, को बोल्नु भयो, कहाँबाट?
3: बागलुङको बगातुङबाट शर्मिला परियार।
0: बागलुङको बगातुङबाट शर्मिला परियार,
3: हजुर।
0: के छ शर्मिला जी, खबर तपाईँको?
3: एकदमै ठिकै छ, हजुरको कस्तो छ?
0: हाम्रो पनि एकदम ठिक ठाक छ। यति बेला के गर्दै हुनुहुन्छ? ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई, कुन गीत सुनाउनुहुन्छ? लगाउनुहोस्।
3: एकै झलको देखिन मन

हुन्छ, एकदमै राम्रो गीत गाउनुभयो, गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। फेरि फेरिको बसाइमा आउनु होला, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते। बागलुङको बागतुङबाट शर्मिला उहाँसँग कुराकानी गरिसकेका छौँ। अब हामी एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउने छौँ। तबसम्मका लागि यो गीत तपाईँको लागि राख्छौँ, गीतपछि फेरि आउँछौँ।

आइथिनी साली लाइथिनी कुरा खै मेलो नानु माई नभन्नु नि है है मेरो नानु माई लालु माई नभन्नु नि है। यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। देवी घरतीको आवाज राधिका हमालको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। कार्यक्रममा साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज एकदमै सानो आइराखेको छ, अलि ठुलो आवाजमा बोलिदिनु होला, लाउड स्पिकर बन्द गरेर बोल्नु होला। कहाँदेखि को बोल्नुभयो? हजुर, रुकुम पश्चिमबाट गोपाल रावत भन्नुभयो।

0: हजुर हजुर
1: रुकुम पश्चिम कुन ठाउँबाट हो?
0: म चौरजहारीदेखि भन्छ।
1: चौरजहारीबाट बोल्दै हुनुहुन्छ होइन?
0: हजुर हजुर।
1: लाज कार्यक्रममा आउनु भएको छ, रुकुम पश्चिमतिरको हाल खबर के छ?
0: रुकुम पश्चिमको हाल खबर त त्यति मलाई थाहा छैन, बाहिरतिर घुम्दिन म, घरतिर घर काम गर्छु।
1: त्यही त, तपाईँको घरतिरको मौसम कस्तो छ?
0: अहिले पानी आइरहेको छ।
1: आज के गर्नुपर्छ, जानकारी छ यहाँलाई?
0: जानकारी
1: के भन्नुभयो?
0: जानकारी छ।
1: ल, आज कुन गीत गाउनुहुन्छ?
0: मलाई त त्यति आउँदैन, म पुरानो एउटा गीत गर्छु।
1: हुन्छ, गाउनुहोस्।
0: ल ल।

Oh,

0: Yeti bahana namuva.
1: जो कल हामीले लिन सकेनौँ, किन लिन सकेनौँ भने एउटा शब्द आउने एउटा शब्द नआउने, यो अलिकति उहाँको नेटवर्कको समस्याले हो अथवा के को कारणले हो त्यो त हामीलाई थाहा भएन, तर पुरै उहाँको गीत चाहिँ हामी बुझ्न सकेनौँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते।
1: को बोल्नु भएको? कहाँबाट?
2: प्युठानबाट।
1: केसरी राणा प्युठानबाट है? के छ केसरीको हालखबर? हाम्रो पनि एकदम ठिकठाक छ। कुन रेडियोबाट सुन्नुभयो प्युठानमा हामीलाई? रेडियो जलजला बाटै सुन्दै हुनुहुन्छ होइन? आज कुन गीत गाउनुहुन्छ?
2: ल
1: सुरु गर्नुहोस्।

0: होइन आमा हो यो तिजामा होइन नजाने विचार गर्नुभयो कि आफ्नो माइततिर यस्तो होइन अनि माइततिर जाने माइततिर जाने ए आबिभाइ पो भन्नुभयो नि ल उसो भए राम्रो श्रीमान पाऊ भन्दा व्रत त बस्नुहुन्छ होला नि होइन तिजमा थाहा छैन होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि व्यवसायमा आउनु होला राम्रो गीत गाउनुभयो गीतका लागि धन्यवाद बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा केसरी राणा आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला यति बेला साथी नमस्ते हजुर को बोल्नुभयो हजुर समीक्षा चामलिङ राई कुन माध्यमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यति बेला फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ होइन काठमाडौँको ठ्याक्कै कुन ठाउँमा बस्नुहुन्छ वसुन्धारामा बस्नुहुन्छ होइन आज कार्यक्रममा के गर्नुपर्छ जानकारी पाउनु भएको छ कि छैन तपाईँले त्यही त फेरि तिजका गीत मात्रै गाउन पाइन्छ नि थाहा छ कि छैन प्रयासको लागि धन्यवाद अब आउने बेलामा गीतलाई अलि राम्रोसँग तयारी गरेर आउनुहोला नबिगारिकन गाउने गरी आउनुहोला अहिलेलाई बिदा गर्छु नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो गीतलाई सकेसम्म नबिगारिकन गाइदिनु होला म तपाईँलाई आग्रह गर्छु गीतलाई बिगार्नु भनेको त्यो गीतलाई दुर्घटनामा पार्नु हो त्यो गीत दुर्घटनामा पर्यो भने सर्जक पनि दुर्घटनामा परे सरा हुन्छ त्यो कारणले गर्दाखेरि गीतलाई सकेसम्म नबिगारिकन गाइदिनु होला म तपाईँलाई आग्रह गर्छु गीतलाई बिगार्नु भनेको सर्जक जुन यो गीतको सृजना गर्नुभएको छ उहाँहरूलाई ठाडै अपमान गर्नु बराबर हो है त्यो कारणले गर्दाखेरि यी कुराहरूमा ध्यान दिनुहोला भन्छु 9868309440 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ हुनुहुन्छ म स्वागत गर्छु नमस्ते आछु
1: हजुर नमस्ते
0: को बोल्नुभयो कहाँबाट जीवन साङ्गीतिकमा गरेँ के छ जीवनजी खबर तपाईँको हामी एकदम सन्चै आरामै छ यति बेला के गर्दै हुनुहुन्छ नि
1: यति बेला वनपाखामा गएर घरतिर जाँदैछ भन्नुभयो
0: वनपाखाबाट घरतिर फर्किँदै हुनुहुन्छ होइन
1: हजुर
0: आज कुन गीत गाउनुहुन्छ यहाँले हुन्छ गाउनुहोस्
1: हाम्रो बारीमा हजारीको दिवा सिमे पानीमा शरम बरीलाई सिमे पानीमा शरम बरीलाई साथी गाउँ सारी दिनु भयो बुबाले तर नै सकिन आइन बरीलाई तर नै सकिन आइन बरीलाई
0: सातै डाँडा पारी दिनुभयो बाबाले राप्ती खोला पारी दिनुभयो बाबाले तर नै सकिन आइना बरीलाई है
1: हजुर पुल पनि हुनु थियो अन्त पुल छोड आउनुहुन्छ पुल नभएर ठ्याक्क पानी पर्ने भजा महिना आउनुहुन्छ
0: आज भोलि गाउँघरमा आज भोलि पनि यो समस्या छ जस्तै मोटर बाटो नपुगेको ठाउँमा पुल पुलेसा नबनेको ठाउँमा अझै पनि यो समस्या छ नि जीवनजी
1: हजुर छ अहिले भयो हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते।
1: नमस्ते।
0: आउनु भएको थियो जीवन साङ्गीतिकमा, गयो उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 नम्बरमा। के छ, तिनजना पुग्यो होइन? लाभ एउटा गीत राख्छौँ तपाईँको लागि, सायद मोबाइल किन्दु बुढा भन्ने गीत हो कि, सायद यही हुनुपर्छ होइन? ल, मोबाइल किन्दु बुढा भैँसी बेचेर, अब कति आजभोलि त टिकटकको जमाना आयो, त्यति बेला टिकटकको जमाना थिएन, फेसनको लागि यो मोबाइल बोक्ने चलन थियो भने, अहिले टिकटक बनाउनुको लागि मोबाइल किन्दु बुढा भैँसी बेचेरा भन्ने चलन आइसकेको छ। यो गीत तपाईँको लागि राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ।

0: मोबाइल किन्दु बुढा बाख्रा बेचेरा कृष्ण परियारको आवाजमा रहेको पुरानो गीत तिजका गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौँ। कार्यक्रम लोकसारथीमा छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9868-6040-40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला के छ साथी हुनुहुन्छ, साथी हुनुहुन्छ भने स्वागत गरे, कहाँदेखि को हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट, हेलो,
1: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट, दाङ तुलसीपुरबाट, नाम त होला नि तपाईँको, रमेश पुन भन्नुभयो होइन, ओली रमेश ओली, के छ रमेश जी हालखबर तपाईँको,
1: एकदम सबै राम्रो भइरहेछ,
0: अनि यति बेला के गर्दै हुनुहुन्छ,
1: यति बेला म यतिकै गाडीमा हिँडिरहेको छु, दाम भएर
0: ए, अनि कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा जानकारी पाउनु भएको छ तपाईँले,
1: गीत गाउने भनेर त होला है,
0: तिजका गीतहरू गाउनुपर्छ है आज, तिजका गीतहरू गाउनुपर्छ, के छ गाउनुहुन्छ, कोही एउटा गीत गाइदिनुहोस् न, अब आइसक्नु भएको छ, यो फोन हामी लिन सक्दैनौँ, यदि तपाईँलाई कार्यक्रममा फोन गर्नु मन छैन भने नगर्नुहोस्, तर यसरी आएर कार्यक्रममा जिस्किने ठट्याउने पाराले चाहिँ फोन नगरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, मैले बारम्बार भनिराखेको छु तपाईँलाई राम्रोसँग गीत गाउन आउँछ भने मात्रै फोन डायल गर्नुहोला, अन्यथा जिस्किने पाराले हो भने फोन डायल नगर्नुहोला। यति बेला अर्को साथी नमस्कार छु,
2: नमस्कार भाइ,
0: को बोल्नुभयो कहाँबाट,
2: सानु तामाङ,
0: सानु तामाङ बोल्दै हुनुहुन्छ, के छ सानु हालखबर तपाईँको, के गर्दै हुनुहुन्छ, तिज कतिको लागेको छ,
2: खै भाइ यसपालि तिज हाम्रो कुटुम्बतिर खासै त्यस्तो रमाइलो छैन,
0: त्यही त नि अब अहिलेको वर्ष फेरि त्यस्तो विपद परेको छ होइन,
2: हाम्रो यो गोबरतिर चाहिँ छैन, सिद्धिपुरम नगरपालिकातिर चाहिँ हाम्रो 11-12 चाहिँ अब अन्त गाउँतिर चाहिँ छ कि अब त्यो त्यति जानकारी छैन, मात्र हाम्रो बजारतिर चाहिँ त्यति धेरै छैन हामीले, किनभने अब यो सोखमै त्यति गर्ने यसपालि नगर्ने भन्ने पनि छ, त्यही भएर त्यस्तो छैन भाइले, के अब खानेकुरा त छँदैछ, त्यस्तो रमझम छैन,
0: त्यही त रमझम नगरे पनि तिजमा गरिने क्रियाकलापहरू जस्तै पूजापाठ गर्ने व्रत गर्ने होइन, त्यो चाहिँ हुनु पर्यो होइन,
2: विभिन्न छ नि त संसदका यसोहरू खुवाउने दर खाने कार्यक्रम हुन्छ, त्यस्तो छैन,
0: अनि त्यो दर खाने कार्यक्रम वास्तवमा भन्यो भने त्यो राखे पनि अब राख्नु नराख्नु त उहाँको स्वतन्त्रताको कुरा हो, तर दर खाने दिन भनेर एक दिन दर खाने दिनलाई भनिन्छ क्या अरे होइन, महिना दिन अगाडिबाट दर खाने प्रचलन अलिकति यो विकृति नै हो, म पनि यो विकृति नै भन्छु होइन, बरु अहिले के गर्न सकिन्छ भने दर खाने तिजमा मन्दिरमा पूजा गर्न गएको बेलामा भगवानको महिमा अर्थात् ईश्वरको महिमा समावेश गरिएका तिजका गीतहरू गाउँदै रमाइलो गर्दा सुखमा पनि केही हुँदैन कि, हुन्छ कार्यक्रममा आउनु भएको छ सानुले, आज कुन गीत गाउनुहुन्छ,
2: एक झलक दिखलाउँछ
0: होइन आमा हो यो तिजमा, अब यो पालिको तिजमा माइत नजाने ठिक छ। कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा सानु लामा आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको फोन गर्नुहोला 9868609940 कति बजे त समय कति भयो त भन्ने कुरा पनि हेर्नु पर्यो क्या अरे होइन। 45 मिनट गइसकेको छ। अब एकजना साथीसँग म कुराकानी गर्छु, त्यसपछि गीत बजाउने छ। यति बेला साथी नमस्कार छु।
3: हेलो,
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नुभयो?
3: अस्सलाम वालेकुम सर, के छ खबर?
0: एकदम ठिक ठाक छ। वालेकुम सलाम, कहाँदेखि को बोल्नुभयो?
3: आज त जान्नुभयो नि हाम्रो सरले, थ्याङ्क यू।
0: कहाँदेखि को बोल्नुभयो भन्नुहोस् त?
3: घरैदेखि सबिना खान बोलेको नि।
0: ओहो, सबिना खान, कति लामो समय पछि आउनुभयो नि सबिना?
3: हजुर, म काठमाडौँतिरै थिएँ त्यही भएर।
0: ए, बल्ल घोराइ फर्किनु भयो अनि आउनुभयो होइन?
3: हजुर।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ नि?
3: अनि बसिरहेको छु।
0: बसिरहनु भएको छ है?
3: हजुर। अनि
0: आउँदा आउँदा मिठो गीत सुनाइदिनु भयो, धेरै खुसी लाग्यो है।
3: अनि
0: तिजका गीतहरू कतिको मनपर्छ तपाईँलाई?
3: मलाई मनपर्छ, तर गाउँमा त हाम्रो धर्ममा मिल्दैन, तै पनि मलाई मनपर्छ, गाउँछु।
0: गाउनुहुन्छ होइन? बेला मौकामा प्रतियोगिताहरू भयो भने त्यसका गीतहरूमा भाग लिने गर्नुहुन्छ कि गर्नुहुन्न?
3: लिनु त लिँदैन, गाउन दिनुहुन्न कि हाम्रो फ्यामिलीमा।
0: ए हजुर।
3: तर पनि मैले आफ्नो जबरजस्तीले गाइहाल्छु।
0: अनि रेडियोमा गीत गाएको सुन्नु भयो भने फेरि गाली गर्नु होला नि?
3: त्यो पनि हो
0: होइन,
3: त्यो पनि हुनसक्छ।
0: कतिको सुन्ने गर्नुहुन्छ उहाँहरूले कार्यक्रम?
3: कार्यक्रम त म एकदमै सुन्ने गर्छु नि त, हजुरको कार्यक्रम आयो भने सुनिहाल्छु नि त।
0: होइन, मेरो मात्र त कहाँ हो र सबिनाजी?
3: होइन, म प्रायः जस्तो तपाईँको नै सुन्ने गर्छु नि त, तपाईँ राम्रो चलाउनुहुन्छ त्यही भएर।
0: यस्तो हो, यो कार्यक्रम मेरो मात्र होइन, हामी सबैको, तपाईँको पनि हो, हामी सबैको हो होइन।
3: सुन्छु, सुन्न त धेरै अरू पनि सुन्छु, तर हजुरको एकदम बोल्ने शैलीहरू अनि एकदम मनपर्छ, त्यही भएर प्रायः जस्तो यही सुन्ने गर्छु कि।
0: ल, धेरै धेरै धन्यवाद छ तपाईँलाई। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनुहोला। अहिलेको लागि तपाईँलाई बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ, सबिना खान। अब एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ, यो गीत तपाईँको लागि।

0: युदित पछि तपाईँलाई फेरि पनि स्वागत छ। 98 68 39 40 मा फोन गर्नुहोला। एकजना अन्तिम साथीसँग कुराकानी गर्छौँ, त्यसपछि हामी कार्यक्रमबाट बिदा हुनेछौँ। यति बेला साथी नमस्कार हजुर।
1: अरे रिकारेले ए मलाई चासै चासै, अरे रिकारेले ए मलाई चासै चासै। नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, के बोल्नु भएको आबाट?
1: मगरी मगर उदयपुरबाट।
0: गोरी मगर उदयपुरबाट, गोरीको के छ हालखबर?
1: आज सबै ठिकै छ नि, तपाईँको के छ?
0: ठिक छ गोरी, घामले डढेर काली त हुनु भएको छैन नि? ठिक छ, कार्यक्रममा आउनु भएको छ। 30 कतिको 30 को तयारी गर्नु भएको छ? हुन्छ, कार्यक्रममा आउनुभयो, अन्तिममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि बिदा गर्छौ, नमस्ते। अब हामी कमेन्ट वाचन गर्छौँ, साथीहरूले कमेन्ट गर्नु भएको छ। कमेन्ट भन्दा नि कमेन्ट गर्ने साथीहरूको नाम वाचन गर्छौँ। हामीलाई टिकाराम सुनवारले कार्यक्रममा कमेन्ट गर्नु भएको छ, धेरै धेरै धन्यवाद। सुजन भुजेल खोटाङ भाइले पनि कमेन्ट गर्नु भएको छ, उहाँको फेसबुकमा नामै यही छ होइन। यसै क्रममा सनम राईले पनि कार्यक्रम सुन्दै रहेको जानकारी, रन्जु घिमिरेले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ हामीलाई। अस्मी सोताङले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। अञ्जना शङ्कर कोइराला पनि कार्यक्रम सुन्दै रहेको जानकारी। भावना मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ भावनालाई पनि। यसै क्रममा मुनु लम्तरी मगरले पनि साउदी अरबबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। सुनिल टमाटरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। सुषमा छेत्री थामीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यमराज खड्काले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा हामीलाई पूर्ण बहादुर मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा एलिना थापाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। हामीलाई यमुना राईले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यसै क्रममा हामीलाई बिनाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यसै क्रममा एको छेत्रीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। हिरा बाथा मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा अन्तिम कमेन्ट क्रिस मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा दिलमाया राईले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यति दिल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलजलाबाट प्रिया मगर, टेकमान विष्ट लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्द भावहरू व्यक्त गर्छु। र अन्तिममा जाँदा जाँदै तपाईँलाई कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ, जसका लागि 98 6 44 17 298 फोन गर्न सक्नुहुन्छ। 98 6 44 17 298 फोन गर्नुहोला। गीत गाउने बसाई बुधबार र शनिबारको लागि यदि तपाईँ पुरस्कारको प्रायोजन गर्न चाहनुहुन्छ, पुरस्कारको व्यवस्था गर्न चाहनुहुन्छ विजेताहरूको लागि भने, पुरस्कार प्रायोजन गर्नका लागि हामीलाई सम्झिन सक्नुहुन्छ 98 6 44 17 298 भन्दै। लौ त हजुर, कसरी धानु मैले धर धर रुन्छ मेरो मन भन्ने गीत छोड्दै आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: डेङ्गु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्नानुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोड्ने तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने। रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौ। बाहिर निस्कन परेमा पुरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौ। घर वरिपरि भएको खाल्टा खुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टा खुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौं। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौं। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौं। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाईमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
2: स्वास्थ्य शाखा भानु नगरपालिकाको जनहितमा जारी सन्देश।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
3: Extreme energy drink. Time check. Aile thik 5 bajeko cha.
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: Sahar pasiki uni uti tira gharjam garera basisan kyare. Tara malai bhane nai gaon basti dana gana sanga prem basyo. Tesele ta etai tira ramairahe.

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज। टुनिखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु, कारण बन्दीपुर माउन्टेन रिजोर्ट बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्य अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर 4 टुनिखेल तनहु। फोन 0965-20-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भने कहिले ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: उफ, कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल, भोलि सबैजना भन्सार सुनचाँदी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशि अनुसारको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
0: चाड पर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 98-24-16-80-18, 98-05-85-61-26।
5: ए बहिनी, हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई नि तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
1: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
5: होइन, यति विधि चिटिक्कै बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
1: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
6: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
0: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, छाती पोखरी, गोर्खा।
7: प्रोप्राइटर विनोद सुनार, मोबाइल 98-31-39-505 र 98-166-95-850।
5: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
8: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
5: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
8: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोठ बेलबन्जाङ तनहुँ। सम्पर्क नम्बर 98460-00178।

0: extreme energy drink.
1: अया मरे नि बा
2: होइन के बोलाउ रे बा अया रात गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौड धुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए हो र लौरे बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लौरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झमझमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लौरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लौरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लौरे बा 9841-91-0866 र 9808-13-318
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
4: यहाँहरूको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो मोबाइल नम्बर 9841-91-0866 र 9808-13-318
5: IVF ट्रिटमेन्ट फेल भयो बुबा बन्ने सपना सपना नै रह्यो पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं
6: पुरुष बाँझोपनको लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ
5: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ तर याद राख्नुहोस् यो अफर ICSI प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ
6: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-6-59-47-44
5: सहारा फर्टिलिटी पोखरा हेल्दी स्पर्म हेल्दी बेबी आफ्नै शुक्रकिट आफ्नै जिन
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सुबारू कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ अब जापान ट्राई होइन स्योर गरौँ सुबारू कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रेल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस् प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि सुबारू कन्सल्टेन्सी प्राली बन्दीपुर 1 टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै सम्पर्क नम्बर 0-65-80-599 मोबाइल 98-560-60-299
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज

0: सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौँ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा ढलान गर्ने चिन्ताले त सताएको छैन? यदि त्यसो हो भने सिम्केश्वरी रेडी मिक्स एन्ड प्रिकास्ट कंक्रिट पाली आबु खैरिनी 2 मार्की चोकमा सम्पर्क गर्नुहोला।
4: हामी कहाँ गुणस्तरीय ढलनका लागि आरएमसी कंक्रिट उपलब्ध छ। गुणस्तरीय भए नभएको ल्याबमा परीक्षण गरी ढुवानी गरिन्छ। कम्पनीका दक्ष इन्जिनियरबाट इस्टिमेट गरी छिटो छरितो सेवा प्रदान गरिनेछ। गुणस्तरीय सामान मात्र प्रयोग गर्ने भएकोले ढुक्कका साथ ढलन गर्नुहोस्। हंसी सिमेन्ट तनहुको अधिकृत विक्रेता भएकोले हंसी सिमेन्ट प्रयोग गरी कंक्रिट बनाइन्छ। सम्पर्क छिम्केश्वरी रेडिमिक्स एन्ड प्रिकास्ट कंक्रिट प्राली आबु 2 मार्की चोक तनहु। प्रोप्राइटर कोपिलाल गुरुङ। मोबाइल नम्बर 9865252 र 9908252562।
5: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
6: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
5: जीएमसी स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
6: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
5: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
6: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
5: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ। सम्पर्क नम्बर 9865053।

0: extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0 65 520 004, 98 400 50 663।
3: नेशनल सिटी हस्पिटल,
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
5: विशेषज्ञ चिकित्सक र सेवाहरू,
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
5: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
5: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
5: फिजिसियन डाक्टर गौरी राम महतो,
6: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
5: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
6: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
5: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
5: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0 54 93 6 11।
4: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेशनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेशनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहो। फोन नम्बर 98560604, 98660092।
7: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेशनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
9: छोटो छुट्टी छ, आजै गइहालौ, बरु बेलुकी रोधी पो जाने कि।
10: छ्या, तिमी त कस्तो हो।
9: हजुर, गुणस्तरीय सुनचारीका गहना किनबेच र साटफेट गर्नका साथै राशि अनुसारका पत्थर कम्प्युटर तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यु जय बुद्ध सुनचारी पसल, प्रोप्राइटर राजु विश्वकर्मा, होटेवडा 8 स्कुल चोक बालुने, मोबाइल नम्बर 9862646888।
10: हाम्रो शाखा व्यस्तै पुरानो बैंक लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले होटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
11: आफूलाई प्रजनन अङ्गहरूको समस्या भएको तर भन्न नसकेको, जानकारी लिन र उपचार गर्न खोजेको तर उपयुक्त ठाउँ र विज्ञ थाहा नपाएका महिलाहरूलाई खुसीको खबर।
12: यौन चाहना नहुने, सुत्केरी पछि यौनाङ्ग खुकुलो हुने, सुक्खा हुने, खोक्दा हाँस्दा र हाच्छु गर्दा पिसाब चुहिने आदि समस्याहरूलाई चिरफार नगरिकन, बिहोस नगरिकन, कुनै साइड इफेक्ट बिना लेजर जस्तो अत्याधुनिक प्रविधिद्वारा सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा उपचार भइराखेको छ।
11: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली, पोखरा 5 पर्स्याङ।
13: फोन नम्बर 061-574-668।
14: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
5: सम्म खुलाउने गरी काम तीव्र
6: हरेक विपदपछिको पीडामा कला र सङ्गीतको भूमिका पनि निकै महत्त्वपूर्ण। कलाकार र गीत सङ्गीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई
7: सान्तवनाको रूपमा मन बुझाउनेको रूपमा त्यो चोटलाई नरम बनाउनको लागि कलाकारहरूले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि राम्रो हुन्छ।
5: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु। विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड।
6: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
8: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स .puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बिई सिभिल, बिई इलेक्ट्रिकल, बिई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई फुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
9: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
8: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5422
10: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
11: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
10: साझा पृथ्वी, साझा दायित्व। जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
11: आयोजक घरबझोङ गाउँपालिका जोमसुम मुस्ताङ।
10: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
11: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
12: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे मान्छे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333, 493-555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला सुरुमा नेपाल एसएससी प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको सुखद खबर। एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्न पाउने प्रावधान थियो। नेपाल च्याम्पियन बन्दै अर्को वर्ष बंगलादेश यसमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको हो। नेपालले दोस्रो पटक एसिया कप खेल्नेछ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। आजको खेलमा नेपालका ओपनर आसिफ शेखले शतक बनाए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। आसिफले 106 रन जोडे। युएईका राहुल चोपराले शतक बनाए पनि टोलीको हार सकेनन्। युएई 49 ओभर 1 बलमा 269 रनमा अल आउट भयो। आसिफ प्लेयर अफ द म्याच बनेका छन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट भए। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्।
6: नेपाल प्रहरीको टिम्बुरे 2 त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डिएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डिएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डिएनए नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमुना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डिएनए नमुना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सडक सञ्जाल, सम्पर्क विच्छेद भएका र अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोसी बाढीको आज 18 दिन भइसकेको छ।
5: त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चरौदीको कृष्णवीर सडक खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाडी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोसी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सडक भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ।
6: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोसी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। सन् 2019 स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार प्रविधि, सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। चीनको प्रविधि र नवप्रवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख उल्लेख गर्नुहुँदै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान नवप्रवर्तन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सिजिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो।
5: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाको काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि बागमतीका मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो। उहाँले बाढी तथा विपद प्रभावित नागरिकको लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको समेत बताउनु भएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
14: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टी बफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
9: पैसामा छ शक्ति, पैसामा छ सहारा।
8: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
9: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
8: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
8: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
9: इतिहास, गाथा र कथा, गाँठका कुरा,
8: गाँठका कुरा।
9: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णभीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र, हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई, भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री मन्त्री थापाको जोड लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13,54,09,00,000 रुपियाँ मौजात छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28,20,14,366 रुपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैङ्कमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढी पीडितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैङ्कका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
5: भोटेकोशी बाढीमा अभिभावक गुमाएका 25 बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बाल गृहले बाढीबाट अभिभावक बिन भएका 25 बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। भोटेकोशी बाढीबाट अति प्रभावित जिल्ला रसुवा, धादिङ र नुवाकोटका बाल बालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। बाल गृहमा अहिले पनि विभिन्न कारणले अभिभावक बिन भएका 28 बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ।
6: विश्व प्राथमिक उपचार दिवस बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद बाढी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, अघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन प्राथमिक उपचारको ज्ञान र सेवा अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ। हालैको भोटेकोशी बाढीमा पनि स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ।
5: अबको 3 भोटेकोशी बाढी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 मंगलबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा आसपासका केही जिल्लामा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको हो। यी क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। पछिल्लो 24 रसुवा, नुवाकोट, धादिङ र गोरखा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यका सहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
6: गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यवसाय कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफीको अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी, लोकल सेलेक्सन 10 र येलो क्याटुरा रहेका छन्। धुरु क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्न उत्पादन सुरु गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा अहिलेसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको उहाँले जानकारी दिनुभयो।
5: वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
9: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
8: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले वर्तमान विश्व शासन, संरचना, शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी सङ्कटको अग्रपङ्क्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताउनु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिन पिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमण पुगेका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
4: अब खेल खबर। नेपाल प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको खबर हामीले यसअघि सुरुमै प्रस्तुत गर्यौं। खेलको अर्को खबरमा नेपाल भलिबल लिग एनबीएलको उपाधिका लागि अहिले कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्स किङ खेलिरहेका छन्। फाइनल खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडलमा अहिले चलिरहेको छ। फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले 20 लाख रुपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको। अन्नपूर्ण यससँगै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो। लिगमा 6 टोली सहभागी थिए। खबरको सिलसिला यति नै। आज शनिबार रङ्ग दर्पणको पालो। रङ्ग दर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।

भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीले ठूलो विनाश निम्त्यायो। केही समयमै घर, सडक, पुल, बजार र जलविद्युत आयोजनाका संरचनासँगै धेरै परिवारलाई तहस नहस बनायो। प्राकृतिक विपदपछि पीडाको यस्तो घडीमा कला र संगीतको भूमिका के हुन सक्छ? त्रिपाल, खाद्यान्न र औषधि जस्ता भौतिक राहत प्रभावितसम्म पुग्न आवश्यक छ, तर विपदले मनमा छोडेको डर, त्रास र पीडालाई यस्ता सामग्रीले मात्र शान्त पार्न सक्दैनन्। इतिहास हेर्ने हो भने ठूला विपद र संकट पछि समाजमा गीत, कविता र सृजनाहरू जन्मिएका उदाहरणहरू प्रशस्तै छन्।

जब कुनै कलाकारले विपदलाई विषय बनाएर गीत सृजना गर्छ त्यसमा पीडितले आफ्नो दुःखको प्रतिबिम्ब भेट्न सक्छ। आफू एक्लो छैन, आफ्नो पीडालाई अरूले पनि महसुस गरिरहेका छन् भन्ने अनुभूति हुन्छ। रसुवा भोटेकोसीको विपद पछि नेपाली संगीत क्षेत्रले पनि यही भूमिका निर्वाह गर्न खोजेको देखिन्छ। केही कलाकारले विपदलाई केन्द्रमा राखेर सृजना गरेका गीतबाट प्राप्त आमदानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। कलाकारले आफ्नो सबैभन्दा ठूलो शक्ति आफ्नो स्वर र सृजना पीडितका नाममा समर्पित गर्नु आफैमा अर्थपूर्ण पहल हो।

0: विपदपछि नेपाली कलाकारले गीत संगीत र साङ्गीतिक कार्यक्रम मार्फत शोक व्यक्त गर्ने, जनचेतना फैलाउने र राहतका लागि सहयोग जुटाउने गरेका छन्। देशभित्र मात्र होइन विदेशमा रहेका नेपालीलाई पनि राहत, उद्धार र पुननिर्माणका लागि ऐक्यबद्ध गराउन साङ्गीतिक आह्वानले भूमिका खेल्न सक्छ। त्यसैले विपदपछि उद्धार र राहतसँगै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। गीत संगीतले समस्याको समाधान त गर्दैन, तर केही समयका लागि भए पनि मानिसलाई पीडा र त्रासबाट बाहिर ल्याउन, मनलाई शान्त बनाउन र आशा जगाउन सहयोग गर्न सक्छ। घरबार गुमाएकाहरूका लागि पुनर्स्थापना र पुननिर्माणको यात्रा झनै लामो छ, तर यस्तो कठिन घडीमा समाजका विभिन्न तबकाले आफ्नो ठाउँबाट साथ दिने प्रयास गरिरहेका छन्। गीत संगीतले बाढीले बगाएको घर फर्काउन सक्दैन, हराएको आफन्त भेटाउन सक्दैन, भत्काएको पुल वा सडक तत्काल बनाइदिन सक्दैन, तर यसले पीडितको मनमा लागेको चोटमा केही क्षणका लागि भए पनि मलम लगाउन सक्छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई:
1: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि सहानुभूति दिने कुराहरू एउटा भयो। जे जस्तो भयो त्यो भएको एकदम नमिठो छ। अब उहाँहरूको लागि चाहिँ त्यही हो, मन बलियो बनाउने र हामी निरन्तर लागिराख्ने कलाकारहरूले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि, बनाउँदाखेरि, लेख्दाखेरि, भन्दाखेरि, प्रस्तुत गर्दाखेरि जाँदाखेरि राम्रो हुन्छ।
2: रङ्ग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक:
3: युवेलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
2: बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णवीरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र।
3: हरेक विपद पछिको पीडामा कला र संगीत

0: को भूमिका पनि निकै महत्त्वपूर्ण कला र गीत सङ्गीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई
1: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड
0: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौँ। नमस्कार।

0: सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: सुनेका छौ हाम्रो गाउँको रमेशलाई त एसआईबी भइस रे नि।
2: ए हो र, त्यसो भए त उसँग बस्न हात मिलाउन पनि डर हुने भयो अब त।
3: होइन होइन, यो गलत बुझाइ हो। एचआईभी भन्ने कुरा हात मिलाउँदा, सँगै बसेर खाना खाँदा, अङ्गलो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा वा लामखुट्टेको टोकाइबाट सर्दैन।
1: ए त्यसो भए एचआईभी कसरी सर्छ त?
3: एचआईभी मुख्य रूपमा असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग र गर्भावस्था, सुत्केरी वा स्तनपानको क्रममा आमाबाट शिशुमा सर्न सक्छ। तर समयमै परीक्षण, उपचार र आवश्यक स्वास्थ्य सेवाले यसको जोखिम उल्लेखनीय रूपमा घटाउन मद्दत गर्छ।
4: यदि जोखिम भएको जस्तो लाग्छ भने लुकाएर नबसौ, नजिकको स्वास्थ्य संस्थामा गएर गोपनीय रूपमा एचआईभी परीक्षण गराऊ। समयमै थाहा पाएमा उपचार सम्भव छ र उपचारले मानिसलाई स्वस्थ र सक्रिय जीवन बिताउन सहयोग गर्छ।
5: एचआईभी भएका व्यक्तिलाई माया, सम्मान र साथ चाहिन्छ। भेदभाव होइन, सही जानकारी अपनाऊ, सुरक्षित व्यवहार गरौ, आवश्यक परे समयमै परीक्षण गराऊ। एचआईभी रोकथाम, उपचार र सम्मानपूर्ण व्यवहार हामी सबैको साझा जिम्मेवारी हो।
6: भेदभाव होइन, साथ र सम्मान, परीक्षण गरौ, सुरक्षित बनौ।
4: सही जानकारी, सही निर्णय, परीक्षण, उपचार र सम्मान। एचआईभी विरुद्ध सचेत बनौ, स्वस्थ समाज निर्माण गरौ। नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग आयोजना निर्देशनालय, एडीबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा प्रदायक सहयात्री समाज नेपाल र सिर्स जेबी द्वारा जनहितमा जारी सन्देश। वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार चितुवा मानव बस्तीमा प्रवेश गरी गरेको वा वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा चितुवाको आक्रमणबाट मानवीय क्षति भएमा सामान्य घाइतेको हकमा उपचार खर्च बढीमा 20,000 रुपियाँ, गम्भीर घाइतेलाई 2,00,000 रुपियाँ र सोभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको अस्पतालमा आकस्मिक उपचार गराउँदा लागेको सम्पूर्ण खर्च तथा त्यस पश्चात सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च उपलब्ध गराइने व्यवस्था छ।
3: शारीरिक रूपमा अशक्त हुने अवस्थामा 1,05,00,000 रुपियाँ तथा मृत्यु भएमा 10,00,000 रुपियाँ राहतको व्यवस्था गरिएको छ।
4: चितुवाको आक्रमणबाट घर वा गोठमा रहेको पशुधनको क्षति भएमा पशुको प्रकार र मूल्याङ्कनका आधारमा प्रति पशु बढीमा रु 10,000 देखि 60,000 राहत दिने व्यवस्था पनि रहेको छ।
3: राहत प्राप्त गर्न निर्धारित प्रक्रिया र आवश्यक कागजात पुरा गर्नुपर्ने हुनाले थप जानकारीका लागि नजिकको सब डिभिजन कार्यालय वा डिभिजन वन कार्यालयमा सम्पर्क गर्नुहोस्।
4: यो जनचेतनामूलक सन्देश हिमाली प्रकृतिद्वारा सञ्चालित मानव चितुवा सह अस्तित्व परियोजना अन्तर्गत डिभिजन वन कार्यालय तनहुँको प्राविधिक सहयोग तथा द रफर्ड फाउन्डेसनको आर्थिक सहयोगमा तयार पारिएको हो।
7: घर बनाउन खोजेको, निर्माण सामग्री किन्न कहाँ जाने?
8: ढकाल हार्डवेयरमा।
7: अनि घर फिनिसिङ भइसकेपछि रङ रोकन गर्नु पर्यो भने नि?
8: त्यसको लागि पनि जानुस् न ढकाल हार्डवेयर डुम्रे बजारमा।
9: हामी कहाँ रड, सिद्धार्थ सिमेन्ट, हेटौडाको शिवम ओपिसी सिमेन्ट, पिपिसी प्लस ओपिसी सिमेन्ट,
10: जगदम्बाको जस्ता पाता, रातो कलर, निलो कलर, हेरिटेज लामो जस्ता विभिन्न साइजका स्क्वायर पाइपहरू, एसियन पेन्ट्स र बर्जर पेन्ट्स, नेपाटप, पीवीसी, पीपीआर, सीपीबीसी पाइप र फिटिङका अन्य सामानहरू,
9: 12 वर्ष वारेन्टी, हिन्ड ओइल थाराहरू प्लस कमोडहरू, ब्रान्डेड टाइलहरू, ग्रेनाइट मार्बलहरू, एचडीपीई पाइपहरू, रेडिमेड ढोकाहरू, डिजिटल र नन डिजिटल ढोकाहरू।
11: अब बन्छ घर तपाईँले सोचे जस्तै, त्यसैले घर निर्माणको लागि सम्झनुहोस्।
10: निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू एउटै छाना मुनि पाइने
12: ढकाल हार्डवेयर एन्ड सप्लायर्स, जहाँ घर निर्माणका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
13: जुम्रे बजारमा रहेको ढकाल हार्डवेयरको पसल भानु 1/7 गते आफ्नै निवासमा सरेको सम्पूर्ण ग्राहक महानुभावहरूलाई जानकारी गराउँदै, अबदेखि हाम्रो सम्पूर्ण सेवा भानु 1/7 गते आफ्नै निवासबाट प्रदान गरिने बेहोरा जानकारी गराइन्छ।
9: प्रोप्राइटर मणि एस ढकाल, मोबाइल नंबर 9847-9800-3, 9848-9652, फोन नंबर 0658-5180-169।
3: होम डिलीवरी को पनि सुविधा रहेको छ।
9: हाम्रो पसल भानु नगरपालिका वडा नम्बर 1 साजबोटेमा पनि रहेको छ। प्रोप्राइटर मोहन ढकाल, जय मनकामना हार्डवेयर सप्लाइज, फोन नम्बर 0658-5080-84, मोबाइल नम्बर 9847-9800-3, 9458-5690-9652।
2: होइन हौ गणेशजी, के गर्न लाग्नुभयो बारीतिर?
14: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
2: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
14: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल बैसेगोट बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9847-0078।

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्री बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौँ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस सिस्ट, डर्मोइड जस्ता शरीरमा भएको डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हार्जुनी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथदम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौँ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहु। सम्पर्क नम्बर 98563607, 065580076 580-289।
3: नेशनल सिटी हॉस्पिटल
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
5: विशेषज्ञ चिकित्सक र सेवाहरू
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
5: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
5: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
5: फिजिसियन डाक्टर गौरीराम महतो,
6: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
5: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
6: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
5: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
5: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर। सम्पर्क 0054-93-611।
4: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
7: ए रूपा बहिनी, कहाँ हिँडेको?
8: दिदी अब कति कुर्नु, उमेरले पनि उकालो लाग्न थाल्यो, बिहे गरेको पनि 7 वर्ष भयो, सन्तानका लागि चेक जाँच गराउन जान लागेको नि।
7: कहाँ जान्छौ त रूपा?
8: दिदी पोखरा पर्स्याङमा सहारा फर्टिलिटी सेन्टर छ अरे नि, त्यही जान लागेको।
7: ओहो, मैले भन्न लागेको त्यही जानु भनेर। बहिनी मेरो पहिलो नानी भएपछि 5 वर्ष नभएर त्यही गएर बाबु जन्मेको, धन्य छ त्यो सहारालाई। ल ल नानी, राम्रै ठाउँमा जाँदैछौ, ढुक्क।
9: पोखराकै अत्याधुनिक प्रविधि र वरिष्ठ डाक्टरहरू सहितको निसन्तानलाई सन्तान जन्माउनको लागि भरपर्दो उपचार केन्द्र सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली, पोखरा 5 पर्स्याङ।
0: फोन 061-574-668, 419-116।

0: देश विदेश का ताजा समाचार
1: अब रेडियो बन्दीपुर 88.8 मेगाहर्जमा।
0: बन्दीपुर समाचार, कुनै पनि सूचनाबाट तपाईँ अब वञ्चित हुनु पर्दैन,
1: किनकि हामी दिन्छौँ सत्य तथ्य र निष्पक्ष समाचार।
0: हामी सूचनाको शक्ति स्थापित गर्नेछौँ।
2: पहाड़ की रानी रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

नमस्कार, साँझको बन्दीपुर समाचारमा प्रतीक गुरुङको स्वागत छ। तपाईँले हामीलाई एफएम ब्यान्ड 88.5 मेगाहर्जमा 28 जिल्ला भन्दा बढी र इन्टरनेट अनलाइनमा रेडियो बन्दीपुर .com साथै मोबाइल एप्लिकेसन हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। बन्दीपुर समाचार सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घ महासभामा गर्ने सम्बोधनको जलवायु न्यायसँग विपद व्यवस्थापनको मुख्य एजेन्डा। अभिभावक गुमाएको 25 जना बालबालिकालाई सचेतन सन्देश नेपालले संरक्षण गर्ने। कृष्णफिरको सडक मङ्गलबारसम्म खुलाउने काम तीव्र। काठमाडौँ उपत्यका लगायत मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव अझै झनै चर्को। वरिष्ठ पत्रकार सँगै लेखक युवराज गौतमको निधन। गोर्खाको फजेलमा बस दुर्घटना हुँदा 5 जना यात्रु घाइते। नेपाल भलिबल संघ तनहुमा नयाँ नेतृत्व अधिकारीको अध्यक्षतामा कार्य समिति गठन। ज नेपाल भलिबल लिगमा उपाधिको लागि अहिले कडाली शिवराज र अन्नपूर्ण किङ्स बीच खेल हुँदै। बोटेकुसी भाटीमा अभिभावक गुमाएको 25 जना बालबालिकालाई सचेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवान नगरपालिका वडा नम्बर 5 मा रहेको बाल गृहले बाढीबाट अभिभावक विहीन भएको 25 जना बालबालिकाको पठन पाठन सहितको जिम्मेवारी लिने स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अगाडि बढाइएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभएको छ। भोटेकोसी भाटीबाट क्षति प्रभावित जिल्ला रसुवा धादिङ नुवाकोटका बालबालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत सफल भइरहेको उहाँले जानकारी दिनुभएको छ। बालगृहमा अहिलेसम्म विभिन्न कारणले अभिभावकविहीन भएको 28 जना बालबालिकाको पठन पाठन सहित आश्रय दिएर राखिरहेको पनि संस्थाले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले संयुक्त राष्ट्रसङ्घको महासभा गर्ने सम्बोधनमा नेपालको जलवायु न्यायसँग विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेन्डा बनाइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भने आउँदो असोज 7 गते प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई भने सम्बोधन गर्दा भुटेकोसी नदीमा आएको विनाशकारी बाढीको क्षतिसँगै सन्दर्भ जोड्दै नेपालको जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्वास समुदाय सामु रहने भएको छ। अमेरिकाको न्युयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनसँगै नगण्य भूमिका भए पनि जलवायु विपदबाट नेपालको हानिसँगै नोक्सानी कोटबाट तत्कालै न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने हुने भएको छ। यसका साथै धनीसँगै औद्योगिक देशहरूलाई जलवायु वित्तसँगै प्रवृत्ति उपलब्ध गराउन अपिल गरेको छ। सम्बोधनको क्रममा नेपालको पछिल्लो राजनैतिक परिवर्तन, शान्तिपूर्ण निर्वाचन, वर्तमान सरकारको सुशासनको प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय महसमा प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्मको शीर्षकमा एक विशेष उच्चस्तरीय साइनिस्ट इभेन्ट समेत आयोजना गर्ने भएको छ। त्यस्तै गरी जसमा हिमाल पग्लँदा तल्लो चोटीय क्षेत्रमा परेको असरबारे पनि विश्वव्यापी परामर्श हुने पनि बताइएको छ। परिवर्तनशील हिमाल जलवायुको कारण विपदको जोखिम बढेको भन्दै प्रकोप पुनः तयारी सञ्चालन नेपाल डिपेन्ड नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीले हिमाल क्षेत्रमा बढ्दो तापक्रमसँग हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपेन्डेन्टले जानकारी दिएको छ। त्यस्तै गरी संस्थाले विपदपछिको पुनर्निर्माण भौतिक पूर्वाधार मात्रै सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविक उपार्जनसँगै दीर्घकालीन सुरक्षा केन्द्रित हुनुपर्ने पनि जोड दिएको छ। डिपेन्डेन्ट नेपालको सरकारसँगै सरकारवाला समक्ष विभिन्न सिफारिसहरू प्रस्तुत गर्दै भुटेकोसी बाटीले तत्कालै स्वतन्त्र वैज्ञानिक तथा फोरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। त्यस्तै बाढी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाको प्रमाणसँगै पूर्जा अनिवार्य रूपमा भने उपलब्ध गराइनुपर्ने पुनर्लाभ तथा पुनस्थापना प्रतिक्रिया बालबालिका ज्येष्ठ नागरिक महिला अपङ्गता भएको व्यक्तिहरूलाई पनि विशेष प्राथमिकतामा राख्ने सँगै दिनुपर्ने नेपाल चीनसँगै भारत लगायतको देशहरूबीच पनि बहु विपदपूर्ण पूर्व सूचना प्रणाली तथ्याङ्क आदान प्रदानसँगै वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपेन्डेन्टको सिफारिस रहेको छ। यसको साथै संस्थाले विश्वव्यापी
हरित गृह ग्यास उत्सर्जन न्यून योगदान भए पनि गम्भीर प्रभाव भोगिरहेको देशको लागि जलवायु न्याय पारदर्शी जलवायु वित्त सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गरिएको छ। सँगै बाढीबाट प्राप्त सिकाइले पनि केवल प्रति कार्य सीमितलाई नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारको लागि निर्णायक मोडको रूपमा उपयोग गर्न डिपिनेट नेपाल ध्यानकर्षण भएको पनि प्रधानमन्त्रीको नेतृत्व भ्रमण टोलीले परराष्ट्र मन्त्री शिशिर खनाल सहितको उच्चस्तरीय अधिकारीहरू सहभागी हुने भएको छ। सँगै परराष्ट्र मन्त्री खनालले विभिन्न मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुको साथै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको बताइएको छ। त्रिशुली नदीको बाढीको कारण सडक भाँसिएपछि अवरुद्ध भएको धादिङ चराउँदै कृष्णफिल सडक खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिन सडक खण्ड योजना पश्चिम खण्ड की योजना प्रमुख सजना अधिकारी अनुसार भनी भाषिएको सडकको भित्तातर्फको नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको पनि जानकारी दिएको छ। सँगै सडक निर्माणको लागि आवश्यक उपकरण सँगै निर्माणको व्यवसायहरूले टोली परिचालन गरी धमाधम काम भइरहेको सँगै मंगलबारसम्म गाडी चल्ने गरी खुलाउने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ। भदौ 10 गते भुटेकोसीसँगै त्रिशुली नदीको बाढीपछि पहिरोसँगै सडक भाषेसँगै कृष्ण भीर क्षेत्र अवरुद्ध भएको छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सडक योजना कार्यालयको उपकरण परिचालन गरी काम गर्दै आएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालो बजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमान्ड पोस्ट बनाएर सुरु गरेको निगरानीको क्रममा कालो बजारी बढेको पाइएको छ। तोकिएको भन्दा पनि बढी मूल्यमा ग्यास बेच्ने व्यापारीलाई सरकारले कारवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति सँगै उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिने 7 पसललाई कारवाही गरेको सँगै 2 भने जनही 3 लाख रुपियाँ जरिवाना गरेको जानकारी दिएको छ। भक्तपुरमा भने 28-29 रुपियाँसम्मको मूल्य लिने 2 सञ्चालकलाई भने पक्राउ गरेको पनि जानकारी दिएको छ। ग्यास विक्रेता महासङ्घमा पनि कालोबजारी गर्नेलाई कडा कारवाही गर्न सरकारले माग गरेको छ। भदौ 14 गतेको समयमा राजमार्ग अवरुद्ध हुँदा 4 ग्यास आइत ठप्प भएको थियो। त्यसै यता भने ग्यासको ठुलो बुले चाउन नसक्दा उपत्यकामा बाहिरिने उद्योगमै सिलिन्डर भरेर ट्रक मार्फत ल्याइदिएछ भने नेपाल आयल निगमले भने उहाँको अनुसार नेपाल आयल निगमका अनुसार भने अहिले दैनिक 40,000 भन्दा बढी सिलिन्डर भित्रिएको पनि जानकारी दिएको छ। तर अभावको हल्लाली उपभोक्तामा अनावश्यक सञ्चय गर्न थालेको विचारमा माग धन्न मुस्किल परेको पनि निगमको दावी रहेको छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्रीले पनि राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेदेखि सहज हुन्छ भन्ने विषयमा एक जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नको लागि उपभोक्ताहरू नाम टिपाएर कैयौं दिनदेखि पोल पालोमा बस्नु परेको छ भने विभिन्न डिपोसँगै उद्योगमा सिलिन्डर लिएर लाइन बस्नु परेको देखिएको छ। साल पछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय ललितपुर महानगरपालिकाले भने सञ्चालनमा ल्याएको छ। 2046 सालको जनआन्दोलन नै अघिसम्म भने मंगलबार बजारको तत्कालीन ललितपुर नगर सँगै पञ्चायतको भवन सञ्चालनमा रहेको शारदा पुस्तकालय त्यसैता भने बेखबर बनेको थियो। बन्द भएको शारदा पुस्तकालयलाई भने ललितपुर महानगरपालिकाले आफ्नै कार्यालयमा भवनमा हिजोदेखि फेरि सञ्चालनमा ल्याइएको हो। पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले उझेलमा परेको र मृतक भइसकेको पुस्तकालयको सञ्चालनमा ल्याउन महत्वपूर्ण भएको भन्दै यसले ज्ञानको प्रचार प्रसारमा ठूलो योगदान पुर्याउने पनि विश्वास व्यक्त गर्नुभएको छ। वरिष्ठ पत्रकार सँग लेखक युवराज गौतमको 66 उमेरमा निधन भएको छ। श्वास प्रश्वास समस्या भई आज बिहान उहाँलाई बलम्बुमा रहेको 77 बरिबल अस्पतालमा उपचारको लागि लगिएको उपचारको क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभएको छ। सँगै 2016 साल माघ 7 गते इलाममा जन्मिनु भएको गौतम काठमाडौँ थानकोटमा बस्दै आउनु भएको थियो। उहाँको भने भोलि अन्त्येष्टि संस्कार गरिने पनि जानकारी दिएको छ।
नेपाल पञ्चायत निर्णायक विकास समितिले यस वर्ष इन्द्र जात्राको सायद सार्वजनिक गरेको छ। समितिका अनुसार इन्द्र जात्राको लागि वन यात्रा जाने सायद भदौ 28 गते बिहान 9:53 र रुख काट्ने सायद राति 8:47 भएको पनि जानकारी दिएको छ। भक्तपुरको चित्तुपुल वनबाट भने इन्द्र ध्वजको लिङ्गबाट रुख काट्ने परम्परा रहेको छ। लिङ्गो नगर प्रवेश गराउने सायद 3 गते बिहान 8:05 इन्द्र ध्वज असोज 7 गते बिहान 7:47 रहेको समितिका अध्यक्ष सह प्राध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। सँगै इन्द्र जात्राको मुख्य दिन असोज 9 गते तलोटोलमा सँगै असोज 10 गते माथिल्लो टोलमा रथ यात्रा हुने पनि जानकारी दिएको छ। त्यस्तै गरी असोज 13 गते नानी च्या यात्रा गरी राति 9:25 भने इन्द्र ध्वजको लिङ्ग ढालिने पनि लिङ्ग ढालेपछि इन्द्र यात्रा समापन हुने पनि बताइएको छ। गोर्खामा यात्रुवाहक बस ठोकिँदा 5 जना यात्रु घाइते भएको छ। काठमाडौँबाट गोर्खातर्फ आउँदै गरेको G1K86/06 नम्बरको बससँग गोर्खाको भसिकबाट काठमाडौँ जाँदै गरेको G2K983 नम्बरको यात्रु बस भने गण्डकी गाउँपालिका वडा नम्बर 4 फुजिल गैरी चौरमा ठोकिँदा यात्रु घाइते भएको। शनिबार दिउँसो आज 2 बजेतिर भएको दुर्घटनामा G1K86/06 नम्बरको बसमा सवार गण्डकी गाउँपालिका वडा नम्बर 4 गौरी सौतराका 10 वर्षको भरत बराम र शहीद लखन गाउँपालिका वडा नम्बर 7 बसन्ते गाउँको 35 वर्षीय सुमित्र श्रेष्ठ घाइते भएको पनि जानकारी दिएको छ भने उनीहरूको 2 जनालाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ। सही ठाउँ बस्ने शहीद लखन गाउँपालिका वडा नम्बर 3 नामजुङका 23 वर्षीय कृतिमा तिवारी, सैतलखन गाउँपालिका 6 बस्ने बतासकी 30 वर्षीय सबिना श्रेष्ठ, गण्डकी गाउँपालिका वडा नम्बर 4 फुजेलको 62 वर्षीय मानबहादुर श्रेष्ठ पनि घाइते भएको छ। त्यस्तै गरी उनीहरूको सबैको प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको सँगै बस चालक सँगै दल प्रहरीले नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। गाउँबाट अत्याधिक बसाइ सरेपछि गोर्खा जिल्लाको गाउँपालिकामा सेवा दिने तरिका भने फेरिन थालेको छ। सँगै अहिले गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सेवा ग्राही खोज्दै कर्मचारी गोर्खा बजार पोखरा काठमाडौँ चितनमा खट्न थालेको छ। बारपाक सुरीकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, अस्रीकोट गाउँपालिका, धारसै गाउँपालिका, चम्डुम्बी गाउँपालिका सँगै आरूघाट गाउँपालिकाले भने गोर्खा बजार पोखरा काठमाडौँ सँगै चितनको सहरहरूमा पुगेर सामाजिक सुरक्षा फत्ता कार्ड नवीकरण शिविर सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले भने अधिकांश वृद्धा औषधि उपचारको लागि पोखरा काठमाडौँ सँगै चितन जस्ता सहरमा बस्दै आएकोले पनि पालिकाले उतै पुगेर सामाजिक सुरक्षा फत्ता नवीकरण गरेको अझिकोट गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभएको छ। उहाँको अनुसार भने पालिकाले नै यसरी सहरमै पुगेर गम्ती शिविर सञ्चालन गरेको यो 2 वर्ष रहेको पनि उहाँले जानकारी दिनुभएको छ। सँगै गाउँपालिकाले पञ्जीकरण शाखा 2 जना कर्मचारी सँगै हामी केही जनप्रतिनिधिहरू पनि सहितको टोली सहरसम्म पुगेर शिविर सञ्चालन गर्दै हिँडेको पनि उहाँले जानकारी दिनुभएको छ। तनहुँको आबुखेरिनी गाउँपालिकाले आर्थिक रूपमा विपन्न नागरिक तथा विद्यार्थीलाई जटिल शल्यक्रियासहितको आवश्यक स्वास्थ्य उपचार निशुल्क उपलब्ध गराउँदै आइएको छ। गाउँपालिकाको अध्यक्ष शुक्रबहादुर चुम्मालले आर्थिक अभावकै कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भनेको पनि उहाँले बताउनु भएको छ। त्यस्तै गरी उहाँले स्वास्थ्य र सँगै जीवनको मूल्य व्यक्तिको आर्थिक हैसियतको आधारमा फरक नहुने भन्दै विपन्न नागरिकलाई उपचारको पहुँच सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको पनि उहाँले जानकारी दिनुभएको छ। सँगै पैसा नभएको कारण कसैको उपचार रोकिन हुँदैन उहाँको भनाइरहेको छ। पैसाको अभावमा कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने कुरा गाउँपालिका प्रतिबद्ध रहेको पनि सुमानले बताउनु भएको छ। उहाँको अनुसार भने निशुल्क उपचार सेवा सँगै केवल स्वास्थ्य उपचार सीमित नभई आर्थिक रूपमा कमजोर परिवारमा आशा जगाउने प्रयास समेत भएको उहाँले जानकारी दिनुभएको छ। यसबाट भने
बसार खर्चको बोझमा रहेको परिवारलाई राहत पुग्नुको साथै विद्यार्थीहरूले पनि स्वास्थ्य समस्याको चिन्ता बिर्सेर आफ्नै भविष्यसँगै सपनाहरू केन्द्रित हुन सक्ने पनि उहाँले जानकारी दिनुभएको छ। जिल्ला भलिबल संघ तनहुँको सम्पन्न अधिवेशन नयाँ कार्य समिति चयन गरेको छ। संघको हिजो दमोलीमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट भने कल्याण विक्रम अधिकारीको अध्यक्षतामा 11 सदस्य कार्य समिति निर्भय रूपमा चयन भएको छ। त्यस्तै गरी तनहुँमा भलिबल खेलको विकास विस्तारसँगै प्रतिभान खेलाडीको उत्पादन गर्ने उद्देश्यसहितको सम्पन्न अधिवेशनबाट भने उपाध्यक्षमा राजकुमार अधिकारी र शमशेर लम्साल, महासचिवमा पवित्र अधिकारी तथा कोषाध्यक्षमा अशोक राणा निर्वाचित भएको छ। सदस्यहरूमा शिवबहादुर राणा, ज्ञानबहादुर गुरुङ, चेस कुमार विक, रामनाथ भन्चारी, नवल गुरुङ र पिताम्बर थापा चयन भएको पनि जानकारी दिएको छ। नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। साथ इतिहास दोहोऱ्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसिसी प्रिमियर कप क्रिकेटमा आज भएको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै नेपाल उपाधि सहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो। अन्तिममा जाँदा जाँदै नेपाल भलिबल एनभिएलको फाइनलमा अहिले भने कर्णाली शिवरासँगै अन्नपूर्ण स्पाइकर्स गण्डकीको टोलीबीच प्रतिस्पर्धा भइरहेको छ। अहिलेसम्म भने गण्डकीसँगै अन्नपूर्ण स्पाइकर्स किङले 2 अङ्क जितिसकेको छ। अहिले त्यस्तै गरी अन्नपूर्ण स्पाइकर्सले अहिले भर्खरै 17 अङ्क पुर्याएको छ भने कर्णाली शिवराजले 0 2 सेट गुमाएको छ भने अहिले कर्णाली शिवराजको 9 अङ्क मात्रै रहेको छ। अहिले सरस्वती हेर्नुपर्दा भने अन्नपूर्ण स्पाइकर्स गण्डकी प्रदेशले च्याम्पियन बन्ने लगभग पक्का भइसकेको छ। हामी साँझको बन्दीपुर समाचारको अन्तिम तर्फ आइसकेका छौँ। विदा माग्नु अगाडि समाचारका शीर्षकहरू पुनः एकपटक

मन्त्री शाहको संयुक्त राष्ट्रसङ्घ महासभालाई गर्ने सम्बोधनमा जलवायु न्यायसँग विपदको व्यवस्थापनको मुख्य एजेन्डा। गुमाएको 25 जना बालबालिकालाई सचेतना सन्देश नेपालले संरक्षण गर्ने, कृष्णफेरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र गर्दै, काठमाडौँ उपत्यकामा मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव छनी सर्कियो, वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन, जेलमा वस्तु रुकटा हुँदा 5 जना यात्रु घाइते, नेपाल फुटबल संघ तनहुको नयाँ नेतृत्व अधिकारीको अध्यक्षमा कार्य समिति गठन, र नेपाल भलिबल लिग उपाधिको लागि अहिले कर्णाली र अन्नपूर्ण बीच खेल्दै साँझको बन्दीपुर समाचार सकिएको छ। समाचार कक्षबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाइमा बसिरहनु भएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिस्चियन सामुदायिक सङ्गतिद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाईँ हाम्रो दैनिक जीवनका तितामिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौ। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीको सुसमाचार 9:9-13 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी पाठ गर्नेछौँ। यीशु त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एकजना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो, मेरो पछि लाग। अनि तिनी उठे र उहाँको पछि लागे। उहाँ खाना बस्नुभएको बेला धेरैजना कर उठाउनेहरू र पापीहरू आएर यीशु र उहाँका चेलाहरूसँग खाना बसे। जब फरिसीहरूले यो देखे तब उहाँका चेलाहरूलाई भने, किन तिमीहरूको गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन्? यो सुनेर उहाँले भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। तर गएर यसको अर्थ के हो तिमीहरू सिक। म बलिदान होइन दया चाहन्छु, किनकि म धर्मीलाई होइन तर पापीहरूलाई बोलाउन आए। आदरणीय श्रोता, यो खण्डमा हामीले पापीहरूलाई यीशुले बोलाउनुहुन्छ र आफ्नो चेला बनाउनुहुन्छ भन्ने बारेमा हामी विस्तृत रूपमा हेर्नेछौँ। र एउटा पापीहरूलाई पनि यीशुले बोलाउनुहुन्छ र आफ्नो चेला बनाउनुहुन्छ भन्ने सत्यताको बारेमा हामी यहाँ हेर्नेछौँ। र लेखकले यहाँ यीशुले मत्ती कर उठाउनेलाई उहाँको पछि लाग्नलाई बोलाउनु भयो भनिकन यहाँ उल्लेख गरिएको देखिन्छ। यीशुले मत्ती भन्ने एकजना कर उठाउनेलाई उहाँले बोलाउनु भयो र उहाँले भन्नुभयो र उहाँले बोलाउँदाखेरि उनी पनि उठेर उहाँको पछि लागे र यीशुले मेरो पछि लाग भन्ना साथ यीशुको पछि लागिहाल्ने चेला कति अचम्मको हामी देख्छौँ। र यीशुको बारेमा मतीले सुनेको कुरा पनि हामी थाहा पाउँछौँ, किनभने सुनाइ चाहिँ अथवा सुनाइबाट चाहिँ विश्वास आउँछ। यीशुको चर्चा सारा यरुसलेम र इजरायलका प्राय भूमिहरूमा यीशु प्रभुको बारेमा धेरै चर्चा भएको कुरा हामी यहाँ देख्छौँ र मतीले पनि यीशुको बारेमा सुनेको हुनुपर्छ र यीशु ख्रिस्ट को हो भन्ने कुरा मतीले ध्यान दिइराखेको अवस्था देखिन्छ र यीशु को हुनुहुन्छ भन्ने कुरा मतीले बुझिरहेको अवस्था पनि हामी देख्छौँ। जब यीशुले मतीलाई कर उठाइराखेको अवस्थामा नै उहाँको पछि लाग्नलाई बोलाउनु भयो तब मतीले आफूलाई त्यो बोलावटलाई पछ्याउनका लागि उनी उठे र हिँडिहाले। उहाँ र उहाँका चेलाहरू पापीहरूसँग बसेर खाना खानुभयो। जब मती यीशुको पछि हिँडे तब यीशु प्रभुले पापीहरू सँग बसेर खाना पनि खानुभयो अनि यो अवस्था बडो अचम्मको देखिन्छ। फरिसीहरूले उहाँका चेलाहरूलाई भने, किन तिमीहरूको गुरु र कर उठाउनेहरू र पापीहरूसँग खान्छन्? र फरिसीहरू जहिले पनि यीशु प्रभुले के गर्नु भएको, के गरिरहनु भएको छ, अथवा यीशु प्रभु कहाँ जानुहुन्छ, कहाँ कहाँ जानुहुन्छ, के भन्नुहुन्छ, सबै कुराको जियो चर्चा गर्ने व्यक्तिहरू फरिसीहरू नै थिए र शास्त्रीहरू पनि। जब यीशु प्रभुले पापीहरूसँग बसेर खाना खानुभयो, तब फरिसीहरूले प्रश्न गरेका थिए र प्रश्न यो थियो कि किन तिमीहरूको गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन् भनेर चेलाहरूलाई यो प्रश्न गरिएको थियो। यीशुले तिनीहरूलाई भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। यीशु प्रभुले यो कुरा थाहा पाइसकेपछि उहाँले भन्नुभयो कि निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन। जो मानिसहरू निरोगी छ उनीहरूको लागि डक्टर चाहिँदैन, किनभने डक्टर चाहिने नै रोगीहरूको लागि हो। डक्टरहरू रोगीको लागि नै तयार भएका हुन्। रोगीहरूलाई निको पार्नलाई, रोगीहरूलाई औषधि उपचार गर्नलाई डक्टरहरूको आवश्यकता पर्दछ। तर रोगै छैन भने डक्टरको पनि आवश्यकता छैन। यो कुरा यीशु प्रभुले यिनीहरूको बीचमा अथवा फरिसीहरूलाई अथवा चेलाहरूलाई पनि उहाँले यो सबै कुरा स्पष्ट पार्नुभयो। यीशुले आफ्नो बारेमा स्पष्ट भन्नुभयो, म बलिदान होइन, दया चाहन्छु। यीशु प्रभुले चाहिँ कुनै पनि बलिदान यीशुलाई चाहिँदैन भन्ने कुरा स्पष्ट पार्नुभयो र बलिदान बलिदिने कुराहरू उहाँले रुचाउनु भएन, किनभने यीशु प्रभुलाई बलिदान थिएन तर दया चाहन्छु भन्नुभयो। दयाको सेवा, दया मानिसहरूलाई चाहिन्छ, रोगीहरूलाई दया चाहिन्छ, अशक्तहरूलाई दया चाहिन्छ। त्यसै कारण यीशु प्रभुले उहाँलाई बलिदान चाहिँदैन तर दया चाहिन्छ भनेर यीशु प्रभुले दयाको कुरा गर्नुभयो, किनकि म धर्मीलाई होइन तर पापीहरूलाई बचाउन आए भनेर यीशु प्रभुले भन्नुभयो। र पापीहरूलाई बचाउनका लागि आउनु हुने यीशु प्रभुले पापीहरूको बीचमा उहाँ रहनुभयो र पापीहरूसँग खानुभयो र यो कुराहरू हामी यहाँ देख्छौँ। र यीशु प्रभुले आफ्नो बारेमा स्पष्टता दिइसक्नु भएको देखिन्छ र फरिसीहरूले चाहिँ यीशु प्रभुलाई किन यिनीहरूसँग खाना खान्छन् भन्ने प्रश्न गरेको कुरा पनि हामी यहाँ देख्छौँ। किनभने फरिसीहरूले जहिले पनि यहुदीहरूको समुदाय, फरिसी, सदुसी, शास्त्रीहरू, यिनीहरूले चाहिँ कर उठाउने काम चाहिँ पापीहरूले मात्रै गर्छन् भन्ने उनीहरूको बुझाइ हो र यो पापीहरूसँग बस्नु हुँदैन, खानु हुँदैन भनेर उनीहरूले यसरी समाजमा विभेद ल्याएको कुरा हामी देख्छौँ। र यिनीहरूको समुदायमा यीशु ख्रिस्टले आफूलाई यसरी प्रकट गर्नुभयो कि यी पापीहरूलाई बचाउनु आवश्यक छ, पापीहरू बाँच्नुपर्छ, पापीहरू नष्ट नहुन् भनेर यीशु प्रभु यो संसारमा आउनु भएको हो। र मानिसहरूको लागि, पापीहरूको लागि आफू बलिदान हुनको लागि यो संसारमा आउनु भएको हो, किनभने पापीहरूलाई नै बलिदान चाहिन्छ, पापीहरूलाई नै छुटकारा चाहिएको छ, उनीहरूको लागि उद्धारकर्ता चाहिएको छ, किनभने पापको ज्याला मृत्यु हो, पाप गर्नेहरू सबै मृत्युमा जान्छ, पापको ज्याला मृत्यु र सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् त्यसैले यहाँनिर हामी के देख्छौँ भन्दाखेरि यीशु प्रभु चाहिँ पापीहरूलाई बचाउन आउनु भएको हो भनेर यहाँ स्पष्ट बताउनु भएको छ। आदरणीय श्रोता, आज बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यीशु प्रभु धर्मीहरूलाई होइन बचाउन आउनुभएको। धर्मीलाई चाहिँ कोही चाहिँदैन, तर यो संसारमा धर्मी कोही छैन भनिकन बाइबलले बताउँछ। सबैले पाप गरेका छन् भनेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् भनेका छन् र पापको ज्याला मृत्यु हो भनिएको छ। तर परमेश्वरको सित्तैको वरदान चाहिँ यीशु ख्रीष्टमा आनन्द जीवन हो भनिएको छ। त्यसकारण यदि कोही व्यक्ति पापी हुँ म भनेर यो संसारमा जिइराख्नु भएको छ भने मैले पाप गरेको छु र मेरो पापले गर्दा म दण्ड भोग्न जाँदैछु र मेरो पापकै कारणले गर्दा म आफ्नो पापले गर्दा अब बचाउनेवाला कोही छैन, मलाई प्रेम गर्ने कोही छैन, मैले पाप गरिहालेँ, मैले आफैले यो सबै गल्ती गरेँ र अब मेरो लागि कुनै पनि उद्धारको सम्भावना छैन, किन रोइस मङ्गले आफ्नै ढङ्गले भन्ने नेपाली भाषा नेपालीमा प्रयोग गरेका टुक्काहरू हामी देख्छौँ र आफैले आफैलाई दोस्याउने, आफैले आफैलाई अब सिद्धियो आफैले गर्दा भनेर आफै पस्ताएर भनौँ अन्त्य गर्ने काम पनि भएको छ। तर खुसीको कुरा चाहिँ के भने आज जतिजनाले पाप गरेका छन् र ती पापहरू सिन्दुरे रङको भए तापनि आज खुसीको खबर चाहिँ यीशु ख्रीष्ट पापीहरूलाई बचाउन आउनुभएको छ, पापीहरूलाई बोलाउन आउनुभएको छ र पापीहरूलाई आफ्नो चेला बनाउनको लागि उहाँ आउनुभएको छ र उहाँ चाहिँ पापीहरूलाई बचाउन आउनु भएको छ। यदि यहाँहरूले आफूलाई पापी हुँ भनेर स्वीकार गर्नुहुन्छ भने तपाईँले आफैलाई इन्कार नगर्नुहोस्, आफूलाई नष्टतर्फ नलानुहोस्, आफैलाई दोष नलगाउनुहोस्, आत्महत्या नगर्नुहोस् र आफूलाई पश्चातापी भएर यीशु कहाँ आउनुहोस् र यीशु प्रभुले पापीहरूसँग पनि बसेर खाना खानुभयो भने चाहिँ पापीहरूलाई पनि परमेश्वरले बोलाउन आउनु भएको हो र पापीहरूको जीवनमा आशा दिलाउनलाई उहाँ आउनुभएको हो, पापीहरूको पापबाट छुटकारा दिलाउनलाई यीशु यो संसारमा आउनुभएको हो, उहाँ मुक्तिदाता हुनुहुन्छ, उहाँले मानव जातिलाई छुटकारा दिन आउनुभएको छ। यदि यहाँहरूको जीवनमा म पापी हुँ र अब म पापले गर्दा म नष्ट हुँदैछु, मेरो लागि कोही छैन बचाउने, मेरो पापले गर्दा म नष्ट हुँदैछु भनेर निराशिएर यदि सबैबाट तिरस्कृत भएर आफ्नो गलत निर्णयहरू गरेर आफैलाई नष्ट गर्न खोजिराख्नु भएको छ भने तपाईँ तुरुन्तै त्यस्तो निर्णयहरूलाई बदालेर यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस् र यीशु प्रभुले भन्नुभएको छ म धर्मीलाई होइन तर पापीहरूलाई बचाउन आएँ। यदि यहाँहरूले आफूलाई पापी हुँ भनेर मानिसहरूको भनौँ मानिसहरूको अघि परमेश्वरको उपस्थितिमा पापी हुँ मैले पाप गरेको छु भनेर यदि पाप स्वीकार गरेर यीशु कहाँ आउनुहुन्छ भने यीशुले यहाँहरूलाई पनि बोलाउनुहुन्छ, यहाँहरूलाई पनि चेला बनाउनुहुन्छ। विश्वास गर्नुहोस्, यीशु कहाँ आउनुहोस् र उहाँलाई विश्वास गर्नुहोस् र पापबाट छुटकारा पाउनुहोस् अनि उहाँको चेला बन्नुहोस्।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 98510 38516 र 98 68 55 33 39 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस्।

0: 1 मा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: ए बहिनी हेर हेर कति राम्री देखिए कि मेरी श्रीमतीलाई पनि तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
2: छ्या दाई पनि म के राम्री छु र यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न नाकमा फुली कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र उठी घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त।
1: होइन यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ।
2: विनोद सुनसादी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
3: हजुर हामी कहाँ शुद्ध सुनसादीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनसादी खरिद बिक्री गरिन्छ।
4: विनोद सुनसादी पसल पालुङटार नगरपालिका 5 ठाटी पोखरी गोर्खा।
5: प्रोपाइटर विनोद सुनार, मोबाइल 98138 39505 र 98165

0: extreme energy drink.
1: अय्या मरे नि बा
2: होइन के बोला रे बा अयरात गर्दै बस्नु भएको छ त
1: के हुनु नि धने बाबु क्या नाम उबेला पल्टनमा निकै दौडधुप भएर होला अहिले यी ढाड कम्मर पाता पाखुरा घोडा जोर्नी दुखेर कर कर खाएर घरको तलमाथि गर्नसम्म नसक्ने भएको छु नि त धने बाबु
2: ए हो र लाउरे बा हजुरलाई थाहा छैन अहिले यही हाम्रो डुम्रे बजारमा यस्तै समस्याको भरपर्दो उपचार गर्ने फिजियोथेरापी सेन्टर खुल्या छ नि
1: ए हो र धने बाबु उसो भए मेरा यी सबै दुखाइको उपचार फिजियोथेरापी गराएर निको होला त धने बाबु
2: ल किन नहुनु लाउरे बा त्यहाँ निको हुने नै यस्तै रोग त हो नि ढाड कम्मर दुख्ने घुँडा दुख्ने जोरी नसा दुख्ने झमझमाउने लाटो हुने प्यारालाइसिस जस्ता जटिल रोगको त्यहाँ अनुभवी थेरापिस्टद्वारा आयुर्वेदिक तरिकाबाट उपचार गरिने रहेछ नि लाउरे बा
1: अनि यो कहाँनिर रहेछ त धने बाबु
2: यही हाम्रो डुम्रे बजारको बेसीसर चोक्कैको मिठाई पसल पछाडि नयाँ बनेको घरको भुइँतलाको अन्तिम सटरमा छ नि लाउरे बा
1: ओहो धने बाबु म त आजै जान्छु बरु फोन नम्बर कति होला धने बाबु
2: ल ल टिप्नुहोस् त लाउरे बा 9841-91-0866 र 9808-13-318
3: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार र असोज 17 गते तेस्रो शनिबार
4: यहाँको सेवा र सुविधाको लागि सन्चो आयुर्वेदको अर्को सेवा सन्चो आयुर्वेद तथा फिजियोथेरापी सेन्टर बेसीसर चोक डुम्रे बजार तन हो मोबाइल नम्बर 9841-91-0866 र 9808-13-318
5: मोती हेल्थ क्लिनिक डुम्रे बजार को सूचना
6: हरेक महिनाको दोस्रो शनिबार नसा मानसिक छारे रोग तथा लागो औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ हरेक शनिबार र बुधबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ साथै पेट छाती मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण ल्याब परीक्षण एक्सरे इसिजी मुटुको इको प्लास्टर माइनर अपरेशन एनामोली स्क्यान इको भिडियो एक्सरे इन्डोस्कोपी डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ
7: सम्पर्क नम्बर 0658-580-170 र 0658-580-287
8: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ
9: नेशनल इलेक्ट्रोनिक्स तपाईको भरोसाको नाम विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
10: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू
9: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू टिभी फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
10: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस् तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तै न्यु रोड दमौली तन हो फोन नम्बर 9856-60-424 9860-010-92
9: प्रोप्राइटर अर्जुन अधिकारी सागर उदास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान
11: माया पुरानो भयो नि गहना त नयाँ नयाँ डिजाइन
0: सेन्डी चाहिन्छ मलाई।
11: भइहाल्छ नि, बरु कहाँबाट ल्याउने हो?
0: के कहाँबाट ल्याउने नि? न्यू जय बुद्ध सुनसादी पसल छ नि भोटेवाडा मालुनीमा, त्यहाँबाट ल्याउने नि। बरु हिँड न अहिले जाउ।
11: छोटो छुट्टी छ, आजै गइहालौँ। बरु बेलुकी रोधी पो जाने कि?
0: छ्या, तिमी त कस्तो हो।
12: हजुर, गुणस्तरीय सुनचारीका गहना किनबेच र साटफेट गर्नुका साथै राशि अनुसारका पत्थर, कम्प्युटर, तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जय बुद्ध सुनचारी पसल। प्रोप्राइटर राजु विश्वकर्मा, होटेवडा 8, स्कुल चौक, बालुने। मोबाइल नम्बर 9842646888।
13: हाम्रो शाखा व्यस्तै पुरानो ब्याङ्क लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले होटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
14: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
15: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हार्ट जोड्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
16: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
17: सम्पर्क 0658582929। सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
18: IVF ट्रिटमेन्ट फेल भयो? बुबा बन्ने सपना सपना नै रह्यो? पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
19: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
18: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
19: आजै सम्पर्क गर्नुहोस् 0615746668 97649447474।
18: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
20: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।

0: धेरै वर्षपछि ल्होसार मनाउन गाउँ फर्किनु भएको छ, खुसी लाग्यो।
1: हुन्छ,
2: त्यसो भए हामी भोलि नै रेडी घरमा।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
2: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि के ल्याउनै पाइएन।
1: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो। हातीभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
2: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन, तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट भरजम्पो गर्ने हो कि सोल्टिनी?
1: सोल्टी पनि।
3: भरत एन्ड साजन सुनचादी दोकान गौतम गहना पसल बन्दीपुर एक डुम्रे बजार तनहुँ पृथ्वी राजमार्गको अगाडि कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोप्राइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98460 40214, 98266 77776 र 0635 80 278।
4: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
5: ए बहिनी हेर हेर, कति राम्री देखिए कि, मेरो श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
6: छ्या दाई, पनि म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु। अनि राम्री देखिन्न त?
5: होइन, यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
6: विनोद सुनचाँदी पसलले। हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
7: हजुर, हामी कहाँ शुद्ध सुनचाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुनचाँदी खरिद बिक्री गरिन्छ।
8: विनोद सुनचाँदी पसल, पालुङटार नगरपालिका 5, ठाटी पोखरी, गोर्खा।
9: प्रोप्राइटर विनोद सुनार। मोबाइल 98 31 39 505 र 98 165 95 850।
10: काका, साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
11: हेर न नानी, खेती बाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको, घाटै घाटा मात्रै। यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
10: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
11: ए हो र, त्यसो भए म आजै गइहाले।
12: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजार, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटरको विषादी सर्कने स्पेयर पम्प, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलिब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासु, च्यापच्यापे पासु, कृषि चुना, पोल्ट्री चुना, रिनोइट बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ब्याग, गमलाहरू, आर्गेनिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात गोड्ने, गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, कायो, नङ्कर, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिराज, हब्बर, लोकल, बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु पक्षी का औसत औषधिहरू भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले माटे जुका किर्ना उपिया सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण दुई, रामपुर कम्पोसिट, मनकामना तीन, शङ्कर मकै, स्टार नाइन, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार मकैमा गवारो र फौजे किराको विषादी र झार मार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू, भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैडा लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, मालीपाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हार्मोन पनि उपलब्ध छ। लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
13: डुम्रे ब्युबिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, बिएससी एजी, कृषि स्नातक, कन्जुबेनी मेडिकलको आडैमा। सम्पर्क फोन 0658082775, सम्पर्क मोबाइल 98461092596 र 98101120।
14: म त एउटा सल्लाह लिन आएको।
15: यस्तो राम्री युवतीलाई के सल्लाह चाहियो फेरि? ल भन्नुहोस् के सल्लाह चाहियो तपाईँलाई?
14: यो चाडबाड मेला महोत्सवको समय पनि आयो, यो मासुका परिकारहरू कसरी बनाउने, कुन कुन मसलाहरू कसरी प्रयोग गर्ने भनेर।
15: ए ल सुन्नुहोस्, पहिला पकाउने भाँडोमा तेल तातो बनाउनुहोस्, अनि आवश्यक मात्रामा मेथी अनि प्याज राख्नुहोस्, त्यसपछि मासु ओइलिनुहोस्, अनि आवश्यकता अनुसार नुन, थोरै बुङकोटे जिराको धुलो, थोरै धनियाँको धुलो, बेसार खुर्सानीको धुलो र मिट मसला राख्नुहोस्, अनि मिठो भइहाल्छ।
14: ओहो, सुन्दैमा मुखै रसायो, खाँदा त कति मिठो होला।
16: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल भैसीगोठ बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846006078।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्डे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल 98568-80-622 98568-80-622।
3: आफूलाई प्रजनन अङ्गहरूको समस्या भएको तर भन्न नसकेको, जानकारी लिन र उपचार गर्न खोजेको तर उपयुक्त ठाउँ र विज्ञ थाहा नपाएका महिलाहरूलाई खुसीको खबर।
4: यौन चाहना नहुने, सुत्केरी पछि यौनाङ्ग खुकुलो हुने, सुक्खा हुने, खोक्दा हाँस्दा र हाच्छु गर्दा पिसाब चुहिने आदि समस्याहरूलाई चिरफार नगरिकन, बिहोस नगरिकन, कुनै साइड इफेक्ट बिना लेजर जस्तो अत्याधुनिक प्रविधिद्वारा सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा उपचार भइराखेको छ।
3: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली पोखरा 5 पर्स्याङ।
5: फोन नम्बर 061-574-668।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौ।
7: सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 र N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ।
7: थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली बन्दीपुर एक टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै।
6: सम्पर्क नम्बर 065-580-599, मोबाइल 98-560-60-299।
8: ओहो गुरु, पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
9: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
8: के भयो र गुरु?
9: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
8: बर्बादै भएछ त गुरु, हाम्रै तनहुँको चिसापानी डुम्रेमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
9: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
10: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ, साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। श्वेता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार। सम्पर्क 98-560-42-576, 98-013-13-191।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो, बाबालाई सधैँ भन्यो कहिल्यै ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
2: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
2: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचादी पसललाई दिनुपर्छ।
4: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै राशियम सालको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ, प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 9824168 9805-8561-26।
6: आँखाका बिरामीहरूलाई खुसीको खबर,
7: आँखा अस्पतालको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको व्यवस्थापनमा 2076 मक्सिरदेखि सुन्दर बजार नगरपालिका भोटेओडारमा भोटेओडार आँखा उपचार केन्द्र सञ्चालन भइरहेको छ। तपाईँ कुनै आँखाको समस्याबाट पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने यस आँखा उपचार केन्द्रमा आई आफ्नो आँखा जाँच गराएर बेलैमा सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्दछ।
6: आँखा उपचार केन्द्रबाट प्रदान गरिने सेवाहरू:
7: सार्वजनिक निदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट 4 बजेसम्म अनुभवी नेत्र प्राविधिकबाट अत्याधुनिक मेसिनले बिरामी जाँच गरिन्छ।
6: आँखाको दृष्टि परीक्षण, चस्मा जाँच तथा सुपथ मूल्यमा डाक्टरको पुर्जी अनुसार चस्माहरू उपलब्ध गराइन्छ।
7: 10% छुटमा बिरामीहरूलाई सशुल्क औषधिको व्यवस्था गरिन्छ।
6: आवश्यकता अनुसार आँखाको सामान्य शल्यक्रिया समेत गरिन्छ।
7: आँसु बग्ने नलीको सफाई, फोहोर कसिङ्गर झिक्ने तथा आँखाको चाप समेत नाप्ने व्यवस्था छ।
6: समय समयमा आवश्यकता अनुसार मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविर सञ्चालन गरिन्छ।
7: आँखाका जटिल रोगहरूको उपचारका लागि उचित परामर्श प्रदान गरिन्छ। आकस्मिक सेवाका लागि सम्पर्क 9841613100, 9841613860। भोटेओडार आँखा उपचार केन्द्र, सुन्दर बजार नगरपालिका भोटेओडार, कृष्ण बगैँचा, लम्जुङ।
8: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
9: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
8: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
9: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
4: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, भैसीगोठ, बेलबन्जाङ तनहुँ। सम्पर्क नम्बर 9846600107।

0: extreme energy drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा खसीको मासु कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल नम्बर
3: 98.5
4: हजुर, गुणस्तरीय सुनचारीका गहना किनबेच र साटफेट गर्नका साथै राशि अनुसारका पत्थर कम्प्युटर तौल अनि विश्वासिलो पसलका लागि सधैँ सम्झनुहोस् न्यू जय बुद्ध सुनचारी पसल, प्रोप्राइटर राजु विश्वकर्मा, होटेवडा 8 स्कुल चौक बालुने, मोबाइल नम्बर 98462648888।
5: हाम्रो शाखा व्यस्तै पुरानो ब्याङ्क लाइन दमोलीमा पनि सञ्चालनमा रहेकाले होटेवडाबाट प्रदान गरिरहेको सेवा सुविधा अब दमोलीबाट पनि लिन सकिने जानकारी गराइन्छ।
6: आफूलाई प्रजनन अङ्गहरूको समस्या भएको तर भन्न नसकेको, जानकारी लिन र उपचार गर्न खोजेको तर उपयुक्त ठाउँ र विज्ञ थाहा नपाएका महिलाहरूलाई खुसीको खबर।
7: यौन चाहना नहुने, सुत्केरी पछि यौनाङ्ग खुकुलो हुने, सुक्खा हुने, खोक्दा हाँस्दा र हाच्छु गर्दा पिसाब चुहिने आदि समस्याहरूलाई चिरफार नगरिकन, बिहोस नगरिकन, कुनै साइड इफेक्ट बिना लेजर जस्तो अत्याधुनिक प्रविधिद्वारा सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा उपचार भइराखेको छ।
6: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर प्राली, पोखरा 5 पर्स्याङ।
8: फोन नम्बर 061-574-668।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
2: बन्दीपुर गाउँपालिकाको सूचना, यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई वडा नम्बर 1 देखि वडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसाय फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नुहुन समेत अनुरोध गरिन्छ। साथै चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालु आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।

उत्तरमा छिम्केश्वरी हिमालचुली अनि मनासलु, दक्षिणतर्फ चितवनका रमणीय फाँट देखिने चितवन जिल्लाकै रमाइलो ठाउँ कविलास। यही कविलासको जुगेडी देवीटार गाउँमा हामी लोसारको निम्तोमा आइपुगेका।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज। टुनिखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु, कारण बन्दीपुर माउन्टेन रिजोर्ट बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर चा टुनी खेल तनहुँ। फोन 065-520-125। बन्दीपुरको मुख्य बजारमा पनि रिजोर्ट रहेको छ।
1: आज धेरै काम भयो है?
2: कामको थकाइ त सहिन्छ दाई, तर केही मानिसहरूको व्यवहारले भने काम गर्नै गाह्रो बनाइदिन्छ।
1: किन, के भयो र?
2: बारम्बार अश्लील टिप्पणी गर्छन्, एक्लै भेट्ने प्रयास गर्छन्, नमान्दा काम गुम्ने डर देखाउँछन्। म धेरै दिनदेखि चुप बसेकी थिएँ।
3: माफ गर है, मैले यस्तो कुरा सामान्य होला भन्ने सोचेको थिएँ।
4: त्यो सामान्य होइन। कसैको इच्छा विपरीत गरिने यौन संकेत, अश्लील टिप्पणी, अनावश्यक छोइछिटो, यौन सम्बन्धका लागि दबाब वा धम्की, यी सबै यौनजन्य दुर्व्यवहार हुन्। यस्तो व्यवहार प्रति शून्य सहनशीलता अपनाइन्छ।
2: यदि यस्तो भयो भने मैले के गर्नुपर्छ?
4: चुप लागेर बस्नु हुँदैन। विश्वासिलो व्यक्तिलाई भन्नुहोस्, परियोजनाको गुनासो प्रणाली वा सम्बन्धित निकायमा गोपनीय रूपमा जानकारी दिन सक्नुहुनेछ। तपाईँको सुरक्षा, सम्मान र गोपनीयता पहिलो प्राथमिकता हो। सम्मानपूर्ण कार्यस्थल प्रत्येक व्यक्तिको अधिकार हो। महिला होस् वा पुरुष, यौन जन्य हिंसा र यौन दुर्व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य छैन। मौनता होइन, सचेतना र जिम्मेवारीले मात्रै सुरक्षित कार्यस्थल निर्माण हुन्छ।
5: सम्मान गरौं, सुरक्षा सुनिश्चित गरौं, यौन जन्य हिंसा र यौन दुर्व्यवहारलाई होइन भनौं। सुरक्षित, सम्मानजनक र हिंसा मुक्त कार्यस्थल निर्माण हाम्रो साझा जिम्मेवारी हो। यौन जन्य हिंसा वा यौन दुर्व्यवहार देख्नु भयो, भोग्नु भयो वा थाहा पाउनु भयो भने चुप नबसौ। सम्बन्धित निकाय वा परियोजनाको गुनासो संयन्त्र मार्फत गोपनीय रूपमा जानकारी गराऊ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय, एडिबी, मुगलिन पोखरा सडक सुधार आयोजना अन्तर्गत जीबीभी सेवा सहयात्री समाज नेपाल र सिट्स जेबी द्वारा जनहितमा जारी सन्देश।
6: एसएलटी लाहोरबाट आउँदा मेरो लागि के ल्याइदिनु भयो?
7: यसपालिको छुट्टी अलि हतार हतार भयो, सोल्टिनको लागि केही ल्याउनै पाइएन।
6: आफूलाई भने जिउभरि पहेँले गहना लाउन मन छ, लौ नासियो, हातेभरि सुनको बाला र घाँटीभरि सुनको हार लगाउने रहर पनि तुइयो।
7: केलाई पिर मान्छ र सोल्टिनी? डुम्रे बजारमा रहेको भरत एन्ड साजन सुनचादी दोकानबाट सोल्टिनीको लागि नाकमा लाउने फुली, कानमा लाउने झुम्का, हातमा लाउने बाला औठी अनि घाँटीमा लाउने हार मात्रै होइन, तिलहरी पनि किनिदिउँला नि। बरु गरगहना किनेर उतैबाट घर जम्पो गर्ने हो कि सोल्टिनी?
6: सोल्टी पनि।
8: भरत एन्ड साजन सुनचादी दोकान, गौतम गहना पसल, बन्दीपुर एक डुम्रे बजार तनहुँ, पृथ्वी राजमार्गको अगाडि, कामना विकास बैङ्क जाने भर्याङको पहिलो सटरमा। हामी कहाँ आधुनिक डिजाइनका गहनाहरू सुपथ मूल्यमा बनाइनुको साथै रेडिमेड गहनाको खरिद बिक्री पनि गरिन्छ। यहाँ कम्प्युटरबाट नापतोल गरिनुको साथै ज्यालामा 50% छुट गरिएको छ। दसैँ तथा तिहारको अवसरमा सम्पूर्ण सेवामा भारी छुट गरिएको छ। प्रोपाइटर भीमबहादुर गौतम र मीना गौतम। सम्पर्क नम्बर 98462-77776 र 065-582-78।
9: 2045 सालदेखि निरन्तर सेवामा सुनचाँदीको कारोबारमा एकदमै विश्वासिलो नाम भरत एन्ड साजन सुनचाँदी पसल।
10: ए बहिनी, हेर हेर कति राम्री देखिए कि, मेरी श्रीमतीलाई तिमी जस्तै राम्री बनाइदिन पर्यो कि।
11: छ्या दाई पनि, म के राम्री छु र, यो सबै मैले लगाएको गहनाको कमाल त हो नि। हेर्नुहोस् न, नाकमा फुली, कानमा कस्तो राम्रो टप बनाएकी छु, हातमा चुरी र औठी, घाँटीमा हार लाएकी छु, ल हेर्नुहोस् त, खुट्टामा पाउजु पनि लगाएकी छु, अनि राम्री देखिन्न त?
10: होइन, यति विधि चिटिक बनाएर नचिनिने गरी कुन गहना पसलले पठाउँदो रहेछ?
11: विनोद सुनचाँदी पसलले हजुर पनि भाउजूलाई लिएर त्यतै जानुहोस् है दाई, नत्र पछि पर्नु होला।
12: हजुर, हामी कहाँ शुद्ध सुन चाँदीका गहनाहरू राशि अनुसारका पत्थरका साथै सुन चाँदी खरिद बिक्री गरिन्छ।
0: विनोद सुन चाँदी पसल पालुङटार नगरपालिका 5 छाती पोखरी गोर्खा।
13: प्रोपाइटर विनोद सुनार, मोबाइल 9831349505 र 9161695850।
14: मैया, आज मासुको स्वादमा नौलो चमत्कार छ नि।
15: ठिक भन्नुभयो, आज मासुको स्वादमा चमत्कार ल्याएको छ जीएमसी स्पेशल मिट मसलाले।
14: जीएमसी स्पेशल मिट मसला हैन, के सुन्दैछु म यो?
15: हो, आज भोलि आफ्नै देशमा उत्पादित जीएमसी स्पेशल मिट मसलाको तहका छ।
14: जीएमसी स्पेशल मिट मसला मासुमा राखेपछि नुन र प्याज बाहेक केही पनि राख्नु पर्दैन।
15: तपाईँ स्वादमा नौलोपन चाहनुहुन्छ भने जीएमसी स्पेशल मिट मसला आजै प्रयोग गर्नुहोस्।
14: बुङकोटे मसला उद्योगको नौलो उत्पादन जीएमसी स्पेशल मिट मसला। व्यापारिक जानकारीका लागि बुङकोटे मसला उद्योग बन्दीपुर 1 तनहुँ, सम्पर्क नम्बर 9805600।

0: extreme energy drink.
1: आदरणीय जनसमुदायहरू, बन्दीपुर गाउँपालिका एक डुम्रे बजार स्थित लक्ष्मी सिटी हस्पिटलमा प्रत्येक महिनाको प्रत्येक सोमबार पोखराका वरिष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको जानकारी गराउँदछौ। विशेषज्ञ डाक्टर विजय पाण्डेद्वारा उपचार हुने रोगहरू हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिसर, फिस्टुला, पित्त थैलीको ढुङ्गा पत्थरी, पिसाब सम्बन्धी समस्या, लाइपोमा, सेवासेस, सिस्ट, डर्मोइड जस्ता शरीर भएको डल्लो र सुन्निएको सबै सेवाहरू हरेक दिन डाक्टर गणेश मुक्तान तामाङद्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। फेमिली फिजिसियन डाक्टर कमलजीत यादवद्वारा प्रत्येक दिन उपचार भइरहेको छ। प्रसूति तथा स्त्री रोग सम्बन्धी सेवाहरू
2: हाम्रा सेवाहरू प्रत्येक दिन भिडियो एक्सरे, इन्डोस्कोपी, डिजिटल एक्सरे, फिजियोथेरापी, प्रयोगशाला सेवा, ईसीजी, प्रसूति सेवा, अक्सिजन मनिटर, नेबुलाइजर, बाथदम सेवाहरू दैनिक सुचारू भइरहेको पनि जानकारी गराउँदछौ। थप जानकारीको लागि सम्पर्क लक्ष्मी सिटी हस्पिटल, बन्दीपुर एक डुम्रे बजार तनहुँ। सम्पर्क नम्बर 9856 63 0007 0065 580 589।
3: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
1: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा, साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: सम्पर्क नम्बर 0658080170 र 0658080287।
5: मोती हेल्थ क्लिनिक डुम्रे बजार तनहुँ।
6: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
7: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
6: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, चिली, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
7: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली तनहुँ। फोन नम्बर 9856607424, 9860102।
6: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उपास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
8: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
1: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिना महिनाको तेस्रो शनिबार हार्ट जोड्नी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
8: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखरका स्तरद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
2: सम्पर्क 0965802929 सञ्जीवनी स्वास्थ्य क्लिनिक, बन्दीपुर 1, डुम्रे बजार, तनहुँ।
0: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौं।
9: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
0: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
9: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-47-474।
0: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म, हेल्दी बेबी, आफ्नै शुक्रकिट, आफ्नै जिन।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 MHz।
11: Extreme energy drink. Time check. अहिले ठीक 9 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
14: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
13: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
14: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
1: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल बैसेगोट बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9846000178।

0: extreme energy drink.
1: अब लमजुङ बेसी शहरमा पुरानो भरोसा नयाँ प्रविधि मोडेल सिटी हस्पिटल नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
2: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
1: थप जानकारीको लागि सम्पर्क मोडेल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल। सम्पर्क फोन नम्बर 0065520004, 98400050।

0: extreme energy drink.
1: बन्दीपुर गाउँपालिकाको सूचना, यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई वडा नम्बर एकदेखि वडा नम्बर छ भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसाय, फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नु हुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालू आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ।

0: त्यो एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: काका साह्रै निराश देखिनु भएको छ त, बिहान बिहानै टाउकोमा हात राखेर के भयो त्यस्तो?
2: हेर न नानी, खेतीबाली पनि राम्रो भएन, पशुपालन पनि राम्रोसँग फापेन, अब नेपालमा बसेर केही गरौँ भन्ने सोचेको घाटै घाटा मात्रै, यस्तो पाराले त फेरि विदेशै जानु पर्ला जस्तो भयो।
1: अब विदेश होइन काका, तपाईँलाई प्राविधिक सल्लाह, उन्नत बिउ बिजन, घाँस र दाना चल्लाको खाँचो देखेको छु मैले। तपाईँ त्यसको लागि तनहुँको डुम्रे स्थित डुम्रे बिउ बिजन एन्ड दाना पसलमा जानुहोस् न।
2: ए हो र, त्यसो भए म आजै गइहालेँ।
3: हामी कहाँ सिजन अनुसारका तरकारी बाली, अन्न बाली, दलहन बाली, नगदे बाली र घाँस बालीको स्थानीय उन्नत र हाइब्रिड वर्णशंकर बिउहरू उपलब्ध छन्। विषादीहरू, कीटनाशक, रोगनाशक, झारपातनाशक, मुसानाशक लगायत कमिला, धमिरा, साङ्ला मार्ने विषादीहरू पाइनुका साथै कृषि सम्बन्धी रोग र किराहरूको सम्पूर्ण विषादीहरूको प्राविधिक परामर्श पनि गराइन्छ। कृषि सामग्रीहरू, मकै चढाउने मेसिन, 5 र 10 लिटरको हजार, 2 लिटर, 5 लिटर, 16 लिटर, 18 लिटर, 20 लिटर को विषादी छर्कने स्पेयर पंप, नजिक र टाढा पनि फाल्ने फिरफिरेहरू, बेर्ना जमाउने नर्सरी ट्रे र पोलीब्याग, दाँती औजार 9 र 11 मुखी, टनेल प्लास्टिक, हरियो नेट जाली, काट छाट गर्ने कैची, सिकेसर, बाँस काट्ने आरा, मोहनी पासो, च्यापच्यापे पासो, कृषि चुना, पोल्ट्री चुना, रिनोइड बोर्डो पेस्ट, कौशी खेतीका सामग्रीहरू, कोकोपेट, ग्रो ब्याग, गमलाहरू, अर्गानिक मल, गडौली मल, जैविक मल, सानो साइजको कुटो, झारपात गोड्ने गार्डन पन्चा, गार्डन कैसी, निमजन्य तेल, कुकुरका सामग्रीहरू, स्याम्पू, साबुन, पाउडर, काइयो, नङकट, ज्याकेट, सिक्रीहरू, बडी बेल्ट, घाँटी बेल्ट पनि पाइन्छ। कुखुराका चल्लाहरू, बोइलर, क्रिरास, हब्बर, लोकल बच्चै पाइनुका साथै तिनका लागि दाना र दाना पानीका भाँडाहरू सम्पूर्ण पाइन्छ। पशु औषधिहरू, भिटामिन लगायत सम्पूर्ण सामग्रीहरू उपलब्ध छन्। नामले, माटे, जुका, किर्ना, उपिया, सुसुले मार्ने औषधि पनि उपलब्ध रहेको छ। मकै बारीमा झारपात मार्ने, धान बालीमा झार नआउने र झार मार्ने लगायत पाखो बारीमा झार मार्ने झारपात नाशक औषधि उपलब्ध छन्। साथै यिनीहरूको बारेमा प्राविधिक परामर्श पनि गराइन्छ। उन्नत तथा हाइब्रिड मकैका बिउहरू अरुण 2, रामपुर कम्पोसिट, मनकामना 3, शङ्कर मकै, स्टार 9, सुवर्ण, सिपी 808, राजकुमार, क्राइस्टार, मकैमा गवारो र फौजे किराको विषादी र झार बार्ने विषादी पनि उपलब्ध छ। लहरे बालीका बिउहरू भक्तपुरी लोकल काँक्रो, करेला, घिरौला, लौका, मुन्टा खाने र कैना लाग्ने फर्सी, जुकुने फर्सी, चिचिन्डाका उन्नत तथा हाइब्रिड बिउहरू आइपुगिसकेको छ। त्यस्तै होचा र अग्ला बोटे टमाटर, अकबरे खुर्सानी, भेडे खुर्सानी, माले पाटन बोडी, मिटर तने बोडी, भिन्डीका बिउहरू साथसाथै तिनलाई चाहिने सम्पूर्ण सामग्रीहरू आइपुगिसकेको छ। फलफुलको बोटहरूमा फुल र फल टिकाउने हर्मोन पनि उपलब्ध छ। लहरे बालीमा लाग्ने झिगौरी नियन्त्रण गर्ने पहेँलो च्यापच्यापे पासो र मोहिनी पासो पनि उपलब्ध छ। विषादी प्रयोग गर्दा बुझेर मात्र प्रयोग गरौँ।
1: डुम्रे बिउ बिजन एग्रो सेन्टर एन्ड भिन्तुना भेट फर्मा, प्रोप्राइटर दिकेश मुनाकर्मी, BSc AG, कृषि स्नातक, कन्जिवेनी मेडिकलको आडैमा। सम्पर्क फोन 0658-82-75, सम्पर्क मोबाइल 98-4-61-92-596 र 98-10-10-21-20।
2: होइन हौ गणेशजी, के गर्न लाग्नुभयो बारीतिर?
4: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
2: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
4: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा, अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
3: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल, बैसीगोठ, बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 98460-00178।

0: Extreme Energy Drink.
1: तपाईँ यात्रा गर्दै हुनुहुन्छ पृथ्वी राजमार्गको मुगलिन पोखरा वा बन्दीपुर बेसिसरको यात्रामा हुनुहुन्छ र इबी गाडी चार्जिङ स्टेसनको खोजीमा हुनुहुन्छ,
2: त्यसो हो भने पावरफुल चार्जिङ स्टेसनको लागि कुबेर आइल स्टोर्स डुम्रे चिसापानीमा उपलब्ध छ। चार्ज हुँदै गर्दा स्वाद लिनुहोस् आफ्नै फार्ममा उत्पादन गरिएका ताजा र स्थानीय परिकारहरू, लोकल कुखुरा, खसीको मासु, कालिजका स्वादिष्ट परिकारहरू अनि मौसम अनुसार आफ्नै फार्ममा उत्पादन भएका ताजा फल फूल र फ्रेस जुस तपाईँको टेबल सम्म। बच्चाहरूको लागि सुरक्षित र रमाइलो चिल्ड्रेन प्ले ग्राउन्ड पनि उपलब्ध छ, जहाँ तपाईँको इबीले पाउँछ फास्ट चार्जिङ अनि तपाईँले पाउनुहुनेछ आराम र स्वादको भरपूर अनुभव। तपाईँको यात्राको स्मार्ट चार्जिङ र स्वादिलो विश्राम स्थल के हो यस इबी चार्जिङ स्टेसन बन्दीपुर एक डुम्रे बजार चिसापानी तनहुँ।
1: प्रोप्राइटर मदन अधिकारी, मोबाइल 98568-80-622 98568-80-622।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाका लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने सुबारु कन्सल्टेन्सी अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौँ।
4: सुबारु कन्सल्टेन्सीले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा M5 र M4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि सुबारु कन्सल्टेन्सी प्राली बन्दीपुर एक टुम्रे बजार गरिमा विकास ब्याङ्क सँगै। सम्पर्क नम्बर 0-65-80-599, मोबाइल 98-560-60-299।
5: ओहो गुरु, पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
6: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
5: के भयो र गुरु?
6: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो।

0: साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। सोइता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्री बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार, सम्पर्क 9856042576, 9813131191।
1: आफूलाई सिक्री लाउन मन लागेको नि कति भइसक्यो। बाबालाई सधैँ भने कहिले ल्याइदिने होइन।
2: मेरो पनि औठी पुरानो भयो बाबा, नयाँ डिजाइनको बनाइदिनु पर्यो।
3: होइन है बुढा, मलाई पनि एउटा छड्के तिलहरी र चन्द्रमा बनाउने भनेको कथा नै भयो।
4: कति कचकच कचकच गरेको तिमीहरू भन्ने। ल भोलि सबैजना भन्सार सुनचादी पसल जाने अनि सबैले भने जस्तो गहना तिमीहरूकै रोजाइमा किन्ने।
1: थ्याङ्क यू बाबा।
4: अब थ्याङ्क यू त मलाई होइन, 55 वर्ष पुरानो भन्सार सुनचाँदी पसललाई दिनुपर्छ।
0: शुद्ध सुनचाँदीका आकर्षक डिजाइनका गरगहना पाउनुको साथै रासियम सालको पत्थर, सुनचाँदी खरिद बिक्री, तयारी तथा अर्डर बमोजिमका गरगहना पाइन्छ।
5: चाडपर्वको अवसरमा ज्यालामा विशेष छुटको व्यवस्था, बिना रसायन पुराना तथा नयाँ डिजाइनका छापावाला सुनका गहना तयारीको साथै अर्डर अनुसारका गरगहना तयार गरिन्छ। आधुनिक मेसिनबाट सुनचाँदीको तौल गरिनुको साथै मेसिनद्वारा नाक कान छेडिन्छ। सुनचाँदी खरिद बिक्री एवं साटफेर गरिन्छ। 55 वर्षदेखिको विश्वास भन्सार सुनचाँदी पसल, ढुम्रे बजार तनहुँ। प्रोप्राइटर काली बहादुर सुनार, छोरा नरबहादुर सुनार, बुहारी देवी खड्का बिक। सम्पर्क 9824680, 9805561626।
6: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो। पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
7: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
6: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 जना सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
7: आजै सम्पर्क गर्नुहोस 061-574-668, 97-6-59-47-44-474।
6: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।

0: देखि तपाईँको सहर दमौलीमा अवस्थित
1: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
0: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेतासँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू टिभी फ्रिज फ्यान आइरन आदि किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर
1: विशेष छुट र अफरहरू शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तै न्यू रोड दमौली तनहो। फोन नम्बर 9856607424 9860102।
0: प्रोपराइटर अर्जुन अधिकारी सागर उपास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान।
2: IVF ट्रिटमेन्ट फेल भयो, बुबा बन्ने सपना सपना नै रह्यो, पुरुष बाँझोपनको लागि IVF मात्र गर्नुभन्दा एडभान्स IVF ICSI नै रोजौ।
3: पुरुष बाँझोपनका लागि सहारा फर्टिलिटी पोखराले ल्याएको छ अत्याधुनिक IVF ICSI ट्रिटमेन्ट। तपाईँको लागि अहिले IVF ICSI ट्रिटमेन्ट प्याकेजमा 10-21% सम्मको विशेष छुट रहेको छ।
2: साथै IVF फेल भएको रिपोर्ट सँगै फ्री अनलाइन काउन्सिलिङ र फ्री रजिस्ट्रेसनको विशेष सुविधा पनि उपलब्ध छ। तर याद राख्नुहोस्, यो अफर ICSI प्याकेजको पहिला 10 सेवाग्राहीहरूलाई मात्र उपलब्ध छ।
3: आजै सम्पर्क गर्नुहोस् 061-574-668 97-649-4744।
2: सहारा फर्टिलिटी पोखरा, हेल्दी स्पर्म हेल्दी बेबी, आफ्नै शुक्रकिट आफ्नै जिन।

0: extreme energy drink.
1: मोती हेल्थ क्लिनिक डुम्रे बजारको सूचना।
2: हरेक महिनाको दोस्रो शनिबार नसा, मानसिक, शारीरिक तथा लाग औषध रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिन्छ। हरेक शनिबार र बुधबार हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण। हरेक शनिबार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। साथै पेट, छाती, मुटु तथा चिनी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको पहिलो र तेस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको चौथो शनिबार मुटु रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक महिनाको तेस्रो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हरेक सोमबार र बिहिबार नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ। हाम्रा सेवाहरू हरेक दिन मेडिकल अफिसरबाट स्वास्थ्य परीक्षण, ल्याब परीक्षण, एक्सरे, ईसीजी, मुटुको इको, प्लास्टर, माइनर अपरेशन, एनामोली स्क्यान, इको, भिडियो एक्सरे, इन्डोस्कोपी, डेन्टल सेवा साथै अनुभवी स्वास्थ्य कर्मीबाट स्वास्थ्य परीक्षण गरिन्छ।
3: सम्पर्क नम्बर 0635801170 र 0635802087।
4: मोती हेल्थ क्लिनिक डुम्री बजार तनहुँ।
5: सञ्जीवनी स्वास्थ्य क्लिनिक तथा कायस्थ मेडिकल हल डुम्रेको स्वास्थ्य सेवा सम्बन्धी सूचना।
2: प्रत्येक महिनाको पहिलो शनिबार मानसिक रोग विशेषज्ञ डाक्टर अच्युत आचार्य आउँदै हुनुहुन्छ। टाउको दुख्ने, सपना नराम्रो देख्ने, रिस उठिरहने, मनमा कुरा खेलिरहने आदि समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। त्यस्तै दोस्रो शनिबार छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउँदै हुनुहुन्छ। प्रत्येक महिनाको तेस्रो शनिबार हाड जोड्ने रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गुरुङ आउँदै हुनुहुन्छ। त्यसै गरी प्रत्येक महिनाको चौथो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नवीन कुमार श्रेष्ठ आउँदै हुनुहुन्छ। रोगसँग सम्बन्धित बिरामीहरूले सम्पर्क गर्नुहोला। फिजिसियन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्यबाट मुटुको इको पनि गरिन्छ। डाक्टर कृष्ण तिमलसिनाबाट इनोमली स्क्यान गरिन्छ।
5: अन्य सेवाहरू दैनिक डाक्टर सेवा, भिडियो एक्सरे, इसिजी, डिजिटल एक्सरे, अक्सिजन, नेबुलाइजर, फार्मेसीको सुविधा भएको, साथै प्रत्येक दिन डाक्टर शेखर कायस्थद्वारा स्वास्थ्य परीक्षण र भिडियो एक्सरे गरिन्छ।
4: सम्पर्क 0635802029 सञ्जीवनी स्वास्थ्य क्लिनिक बन्दीपुर 1 डुम्रे बजार तनहुँ।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

आदरणीय श्रोता, तपाईँ यति बेला रेडियो बन्दीपुर 88.8 मेगाहर्जमा सहर गर्दै हुनुहुन्छ। तपाईँका मनभित्र हामी पनि रम्दै थियौँ। आज हामीले दिनभर तपाईँसँगै बितायौँ, खेल्यौँ, रमायौँ। हाम्रा प्रस्तुतिहरूप्रति तपाईँले देखाउनु भएको माया हामीसँग अजर अमर छ। तपाईँ हामी बीचको मायालाई सार्थक रूप दिन भोलि बिहान फेरि 5 बजे तपाईँसँगै उठ्नेछौँ। निन्द्रा देवीको काखमा मिठो निन्द्रा परोस्। सम्पूर्ण दुःख पीडा भुलेर आरामदायी निन्द्रामा रम्नुहोस्। तपाईँको मिठो निन्द्राको कामना गर्दै आजको सम्पूर्ण प्रसारणबाट हामी पनि बिदा भयौँ। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि सुप्रभात। आज पनि नियमित प्रसारण लिएर हामी उपस्थित भइसकेका छौँ। रेडियो बन्दीपुर 88.8 मेगाहर्ज सुन्नुहुने सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। सदाझैं आज पनि हामी तपाईँकै सामिप्यतामा रहनेछौँ। तपाईँलाई दिनभर आज पनि हामी देश विदेशका ताजा खबरका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गर्नेछौँ। आज पनि हामी सँगै रहनुहोला। तपाईँको आजको दिन सुनौलो बितोस्।

0: सूचना संगीत र मनोरञ्जनको खानी पहाडकी रानी रेडियो बन्दीपुर 88.8 MHz।
1: बन्दीपुर गाउँपालिकाको सूचना। यस बन्दीपुर गाउँपालिकाको कार्यालयमा दर्ता भई वडा नम्बर 1 देखि वडा नम्बर 6 भित्र सञ्चालनमा रहेका व्यवसायहरू, थोक तथा खुद्रा पसल, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसाय फर्म लगायतका अन्य विभिन्न प्रकृतिका व्यवसाय दर्ता गरी सञ्चालन गरिरहनु भएका व्यवसायहरूले व्यवसाय नवीकरण गर्नुहुन र स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा गाउँपालिकाको आर्थिक ऐन 2083 बमोजिम अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गर्नु हुन समेत अनुरोध गरिन्छ। साथै चालू आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्दा 10% छुटको व्यवस्था रहेको र कोरोना महामारी तथा पृथ्वी राजमार्ग विस्तारका कारण प्रभावित आर्थिक वर्ष 2076-77, 77-78, 78-79 र 79-80 अवधिमा व्यवसाय नवीकरण नभएका व्यवसायहरूको हकमा नवीकरण गर्दा लाग्ने जरिवाना शुल्कमा छुटको व्यवस्था चालू आर्थिक वर्ष 2083-84 कार्तिक मसान्तभित्र मात्र लागू हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ। बन्दीपुर गाउँपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन नियम कानुन बमोजिम दण्ड जरिवाना हुने बेहोरा समेत सूचित गरिन्छ। प्रशासन शाखा प्रमुख गिरबहादुर राणा, बन्दीपुर गाउँपालिका, बन्दीपुर तनहुँ। डिभिजन वन कार्यालय लमजुङको अनुरोध। वन्यजन्तुको वासस्थान, आहार विवरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकाले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षारोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदैवदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा अनुरोध गर्दछ। वन्यजन्तुको अवैध चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण कार्य कानुन त अपराध भएकाले प्रचलित कानुन अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङको जनहितमा जारी सन्देश। भर्ना खुल्यो। गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QAA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँमा शैक्षिक सत्र 2083-84 लागि वार्षिक सेमेस्टर प्रणाली तर्फ BA, BBS र BEd नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA र BICT मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित गर्नु हुन सूचित गरिन्छ।
2: BICT को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति श्रावण 25 गते सम्म, प्रवेश परीक्षा भाद्र 5 गते दिउँसो 1 बजे, कक्षा सञ्चालन भाद्र 31 गते देखि, जम्मा सिट संख्या 33 जना मात्र।
1: थप जानकारीको लागि सम्पर्क क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस, ब्यास 1 विज्ञान चौर, दमौली तनहुँ। सम्पर्क नम्बर 0-65-590-96-98-5-60-62-97 र 98-5-60-24-5

0: एकमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
1: गण्डकी प्रति सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत रहेको कृषि विकास कार्यालय तनहुँको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकरण गरिएको छ। कृषि विकास कार्यालय तनहुँद्वारा आर्थिक वर्ष 2083-84 तपसिल बमोजिमका कार्यक्रम सञ्चालन गरिने हुँदा कृषि फर्म कम्पनी कृषि समूह कृषि सहकारी संस्था लगायतका सरकारवालाहरूले कार्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। कार्यक्रमहरू प्रशासनिक पुँजीगत सम्बन्धी कार्यक्रम वार्षिक बजेट 3,95,000 कृषि प्रसार कार्यक्रम अन्तर्गत अन्तक्रिया गोष्ठी विषादी सचेतना कृषि बिमा रासायनिक मलको प्रयोग विषयमा 1,20,000 उन्नत कृषि प्रविधि प्रदर्शन कार्यक्रम 5,00,000 कृषिसँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सर्वेक्षण कार्यक्रम 5,00,000 विद्यालय कृषि शिक्षा कार्यक्रम 1,00,000 प्रयोगशाला सेवा तथा सञ्चालन 2,50,000 स्थानीय कृषि शिविर सञ्चालन 7,50,000 IPM कृषक पाठशाला सञ्चालन 5,00,000 माटो सुधारको लागि कृषि चुन वितरण 6,00,000 उत्कृष्ट कृषकलाई पुरस्कार गर्ने 1,20,000 समस्या समाधान तथा प्राविधिक पृष्ठपोषणको लागि टेक्निकल ग्रुप मोनिटरिङ 2,00,000 कार्यक्रम सार्वजनिकरण तथा सार्वजनिक सुनवाई 50,000
2: नीतिगत तथा संस्थागत सुधार कार्यक्रम अन्तर्गत आकस्मिक सेवा तथा राहत कार्यक्रम 1,50,000 बाली विशेष स्थलगत तालिम सेवा सहित 6,00,000 कृषि तथ्याङ्क संकलन तथा प्रकाशन 2,50,000 कृषि उत्पादन सामग्रीको अनुगमन नियमन तथा प्राविधिक पृष्ठपोषण 1,60,000 स्थानीय तहको पदाधिकारीको कृषि प्रविधिसँग संवादात्मक कार्यक्रम 2,40,000 विगतको वर्षहरूमा सञ्चालित कार्यक्रमहरूको फलो अप अनुगमन पृष्ठपोषण र रिपोर्टिङ कार्यक्रम 1,50,000 बहुक्षेत्रगत सहभागिता कार्यक्रम अनुगमन 1,00,000
1: समुदाय लक्षित खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत 25,75,000 रैथानी तथा स्थानीय बालीको परिकार विधिकरण सम्बन्धी तालिम 75,000 रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम 10,00,000 ग्रामीण पोषण सुरक्षा कार्यक्रम 15,00,000 कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि कार्यक्रमहरू अन्तर्गत 2,75,50,000 खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम 40,00,000 आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम 4,50,000 व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम 23,00,000 चैती धान उत्पादन प्रवर्धन कार्यक्रम 65,00,000 लोकमार्ग करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्धन कार्यक्रम 15,00,000 सिप कार्यक्रम कार्यान्वयनमा सहजीकरण 3,00,000 फलफूल नर्सरी स्थापना तथा सुदृढीकरण 5,00,000 तेलहन तथा दलहन बाली प्रवर्धन कार्यक्रम 5,00,000 समुदाय स्तरमा प्रस्तुतन योग्य खाद्यान्न योग्य आलु उत्पादन प्रवर्धन कार्यक्रम 48,00,000 फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार 54,00,000 आकस्मिक बाली संरक्षण सेवा 2,00,000 कार्यक्रम अनुगमन प्राविधिक पृष्ठपोषण तथ्याङ्क संकलन तथा प्रतिवेदन 5,00,000
2: जलवायु मैत्री प्रविधि प्रबन्धन कार्यक्रम अन्तर्गत 30,00,000 जलवायु कृषि प्रविधि प्रबन्धन कार्यक्रम 10,00,000 प्राङ्गारिक मल वितरण 10,00,000 ग्रामीण कृषि पर्यटन प्रबन्धन कार्यक्रम 10,00,000 प्राङ्गारिक मल वितरण 10,00,000
1: कृषि उद्यम प्रबन्धन कार्यक्रम अन्तर्गत 25,00,000 कृषि उद्यम विकास कार्यक्रम 15,00,000 निर्यातजन्य कृषि वस्तु प्रबन्धन कार्यक्रम 10,00,000
2: संघीय सशस्त्र अन्तर्गतको प्राङ्गारिक कृषि प्रबन्धन कार्यक्रम 15,00,000 RBPR सञ्चालन तथा स्थापना 15,00,000
1: चालु प्रशासनिक खर्च 2,01,71,000 चालु कार्यक्रमको जम्मा बजेट 6,55,86,000 कुल जम्मा बजेट 6,59,81,000
3: डेङ्गु रोग सम्बन्धी अत्यन्त जरुरी सूचना। डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो। यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइले सर्ने गर्दछ। भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन। एडिज इजिप्टाई र अल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्नानुसार चिन्ह तथा लक्षणहरू देखा पर्ने गर्दछ। रोग लागेपछि देखा पर्ने लक्षणहरू: जाडो हुँदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोड्ने तथा तथा हाडहरू बेसरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने, रोग लागेको केही समयपछि छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने, साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्न सक्ने हुन सक्छ र ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने हुन्छ। डेङ्गु रोगबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो। यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकोले अनावश्यक रूपमा नाङ्गो जिउ बाहिर नबसौं। बाहिर निस्कन परेमा पुरा शरीर ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौं। घर वरिपरि भएको खाल्टा खुल्टीमा जमेको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता खाल्टा खुल्टीलाई माटोले पुर्ने व्यवस्था गरौं। डेङ्गु रोग लागेको बिरामीलाई झुलभित्र सुताउनाले रोग सर्ने सम्भावना कम हुने भएको हुँदा बिरामीलाई झुलभित्रै सुताउने गरौं। व्यक्तिगत बचावका लागि लामखुट्टे भगाउने मलमको प्रयोग गरौं। लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुसार वातावरणीय सरसफाईमा ध्यान दिनु उपयुक्त हुन्छ र डेङ्गु रोग लागेको शंका भएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला।
4: जिल्ला स्वास्थ्य कार्यालय तनहुँ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको खानी पहाडकी रानी रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।
1: होइन हौ गणेशजी, के गर्न लाग्नु भयो बारीतिर?
2: यसो केटकेटीहरूलाई चटपट भनेर मुर्छा पर्छन्, त्यसैमा राख्नलाई धनिया खुर्सानी यसो टिप्न लागेको।
1: बजारतिर नपठाइदिएर किनेर खाइहाल्छन् नि।
2: नाम मात्रै केटकेटीको हो नि, खाने बेला सबै अघि सर्छन्। त्यसैले आलु उसिनो, भुजा सुजा अनि अमिलो बिरे नुन, भुटेको खुर्सानी सहितको तयारी बुङकोटे चटपट मसला ल्याएको छु। धनिया खुर्सानी मोलमाल बनाए चटपट तयार भइहाल्यो।
3: व्यापारिक जानकारीको लागि बुङकुटे मसला पसल बैसेगोट बेलबन्जाङ तनहुँ, सम्पर्क नम्बर 9946000178। अब लमजुङ बेसी शहरमा पुरानो भरोसा, नयाँ प्रविधि, मोडल सिटी हस्पिटल, नयाँ व्यवस्थापन र अनुभवी विशेषज्ञ डाक्टर सहित 24 घण्टा तपाईँको सेवामा।
4: हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू इमर्जेन्सी सेवा, प्रसुति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, अत्याधुनिक रङ्गीन भिडियो एक्सरे सेवा, गङ्गालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिस भ्याक्सिन, हेपाटाइटिस स्कोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेसन सेवा सबै एकै ठाउँमा उपलब्ध छ।
3: थप जानकारीको लागि सम्पर्क मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल। सम्पर्क फोन नम्बर 0 65 520 004, 98400050663।
5: ओहो गुरु, पसिनै पसिना आउनु भएको छ त, के भयो गाडी?
1: के गर्नु र भाइ, बेलैमा बुद्धि नपुगेपछि दुःख पाइने रहेछ।
5: के भयो र गुरु?
1: के हुनु र भाइ, बलियो गाडीको पार्ट्स भनेर सामान फेरियो, नक्कली पो परेछ, अहिले दुःख पाइयो।
5: बर्बादै भएछ त गुरु, हाम्रै तनहुँको चिसा पानी डुम्रीमा रहेको श्वेता मोटर पार्ट्सबाट सामान लिन जानुहोस् न।
1: ए हो र, अब त म पनि सधैँ त्यहीँबाट सामान लिन्छु।
6: यहाँ सम्पूर्ण गाडीको पार्ट्स पाइनुको साथै दक्ष मिस्त्रीहरूद्वारा मर्मत पनि गरिन्छ। साथै महिन्द्रा कम्पनीको जेन्युइन पार्ट्स सुपथ मूल्यमा पाइन्छ। श्वेता मोटर पार्ट्स एन्ड वर्कसप, डुम्रे बजार चिसोपानी तनहुँ। प्रोप्राइटर प्रमोद कुमार। सम्पर्क 9856042576, 9813131191।
0: टुनिखेल, थानीमाई, तिनधारा, सिद्ध गुफा निर्माण हुँदै गइरहेका संरचनाहरू, वरिपरि देखिने हिमाली श्रृङ्खला अनि बन्दीपुर माउन्टेन रिजोर्ट, बिजनेस मिटिङ होस् या छुट्टीको रमाइलो, परिवारसँग समय बिताउन मेरो रोजाइको गन्तव्य बन्दीपुर माउन्टेन रिजोर्ट। म बन्दीपुर आउनु र रमाउनु, मेरो साथीभाइ परिवार मसँगै मन्त्रमुग्ध हुनु, मेरो जीवन सुखी खुसी र सफल हुनु कारण बन्दीपुर माउन्टेन रिजोर्ट। बन्दीपुरकै उत्कृष्ट गन्तव्य जहाँ सफलता हाँस्छ अनि मन रमाउँछ। बन्दीपुर माउन्टेन रिजोर्ट, बन्दीपुर 4 टुनी खेल्त नहुँ। फोन 0 65 520 125।